0: संरक्षण र मनस्तात्विक तथा जातीय विविधता बीच एकताको आवाज सांस्कृतिक तथा जातीय विविधता बीच एकताको आवाज
1: सुने एफएम 101.2 MHz
0: सूचना शिक्षा र मनोरञ्जनको अपूर्व संगम
1: सुने एफएम 101.2 MHz
2: तथा ध्वलामय अफसेट प्रेस सोलु दुतु नगरपालिका ५ सोलु कुम्बु

नमस्कार। पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सोएफएम 102.2 मेगाहर्ट्ज बाट देश का विभिन्न भाग र www.sunefm.com बाट संसार भर एक साथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलो समाचार लिएर आइपुगे म अंजु कार्की। सोलो समाचारको शुरूआतमा मुख्यमन्त्री खबरका शीर्षकहरू। हिमालय आर्मी सरकारका कार्कीलाई सम्मान। सोलुकुमा विषालु च्याउखाँदैको परिवारका चारजना बिरामी। सगरमाथा म्याराथनमा आएका अमेरिकी नागरिकलाई लोक लागेपछि उद्धार। सगरमाथा आरोहण गर्ने माइक हार्कर बने पहिलो बहालवाला अमेरिकी कूटनीतिज्ञ। हालिङ राई समुदायका कान्छा आरोहण मिलन राईद्वारा दोस्रो पटक सगरमाथाको सफल आरोहण। र कार्पा महिला भलिबल च्याम्पियनशीपमा नेपालले तृतीय स्थानलाई हरायो। अब समाचार विस्तारमा। विश्वको सर्वोच्च शिखर सगरमाथा र लोच्छे हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निन्दिके शेर्पा र सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवालदार अनिता कार्कीलाई सम्मान गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक सोएन्दोमा हिजो एक कार्यक्रमका बीच सशस्त्र प्रहरी महानिरीक्षक नारायण दन्त पौडेलले उहाँलाई सम्मान गर्नुभएको हो। सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सगरमाथा तथा लोच्छे हिमालको सफलतापूर्वक आरोहण गरेका सशस्त्र प्रहरी सहायक निरीक्षक र सशस्त्र प्रहरी सहायक हवलदार कार्कीलाई हार्दिक बधाई दिँदै हिमालको चुचुरोमा राष्ट्र तथा संगठनको झण्डा फहराउनु गौरवको विषय भएको बताउनु भएको छ। उहाँले उच्च मनोबल तथा आँट र साहसले विश्वको सर्वोच्च शिखर सगरमाथामा राष्ट्र र संगठनको झण्डा फहराउँदा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीको मनोबलमा हौसला प्रेरणा र इच्छा मिलेको चर्चा गर्दै एकता प्रकृतिका कार्यलाई संगठनले अझै उच्च प्राथमिकताका साथ अगाडि बढ़ाउने बताउनु भएको छ। उहाँले सशस्त्र प्रहरी कर्मचारीले विश्वको सर्वोच्च शिखरको सफल आरोहणका साथै हिमाली तथा उच्च पहाड़ी सीमावर्ती क्षेत्रमा सुरक्षा र आपतकालीन उद्धार क्षमतालाई सुदृढ़ बनाउन मनाङ स्थित पर्वतीय उद्धार तालिम प्रशिक्षणलयमा उच्च भूभाकोष तथा उद्धार लगायतका तालिमको संचालनले हिमाली तथा उच्च पहाड़ी भूभागमा उद्धार र सीमा सुरक्षा कार्यमा सशस्त्र प्रहरी बल नेपाल सक्षम हुँदै गएको बताउनु भएको छ। कार्यक्रममा सरकार कार्कीले राष्ट्र संगठनको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउन पाउनु गौरवको विषय भएको र सफल आरोहणका लागि सहयोग समन्वय तथा साथ दिने सशस्त्र प्रहरी बल नेपाल लगायत सम्पूर्णमा कृतज्ञता तथा धन्यवाद ज्ञापन गर्नु भएको थियो। सशस्त्र सहायक हवलदार अनिता कार्कीले 3 गते बिहान 10:20 विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गर्नु भएको थियो भने सहायक निरीक्षक निन्दिके शेर्पाले सोही दिन बिहान 11:55 सगरमाथा र 4 गते दिउँसो 3:25 लोच्छे हिमालको सफलतापूर्वक आरोहण गर्नुभएको थियो। सगरमाथा म्याराथनमा सहभागी हुन सोलुकुम्बा आएका एक अमेरिकी नागरिकलाई लोक लागेपछि प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको छ। खुम्बुपासुङ नामक गाउँपालिका चार खुम्जुङ स्थित आमा दबलम होटलमा बसिरहेका अमेरिकी नागरिक अण्डाली जी 40 वर्षीय एजेक्ट राइट बिहिबार दिउँसो साना गुरामे परेका थिए। जिल्ला प्रहरी कार्यालय सोलुकुम्बुका अनुसार उनलाई उच्च हिमाली क्षेत्रमा लोकको समस्या देखिएपछि स्वास्थ्य चौकी खुम्जुङबाट प्रहरी सहायक निरीक्षक सुरेन्द्र प्रसाद

0: सम्झनाको कमानमा तीन सदस्य खटिएको थियो। नेपाल प्रहरी स्थानीय बासिन्दाको शवमा उनलाई उद्धार गरे। कुम्भपासुङलामो गाउँपालिका चार स्थित खुण्डे अस्पतालमा उपचार भइरहेको छ। हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र बोल्न सक्ने अवस्था रहेको प्रहरीले जनाएको छ। सोलु दुतकुन्ना नगरपालिका वडा नम्बर 11 तिङलामा विषालु चौखाँदा के परिवारका चारजना बिरामी परेका छन्। बिरामी पर्नेमा गंगा बहादुर बस्नेत, वहाँकी श्रीमती पशुपति बस्नेत तथा छोरा र छोरी सञ्जीव र सबिना बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। प्रहरीका अनुसार शुक्रबार साँझ करिब 7 बजे जंगलमा पाइने 31 को रूखमा उम्रेको च्याउ बेलुकीको खानासँग खाएपछि उनीहरूमा समस्या देखिएको हो। च्याउ खाएको करिब 1 घण्टापछि चारैजनामा मान्ता हुने र बेहोस हुने जस्ता लक्षण देखिएका थिए। बिरामी परेका उनीहरूलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल फाप्रो लगिएको छ। अहिले उनीहरूको उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले दिएको जानकारी अनुसार हाल चारैजनाको अवस्था सामान्य रहेको छ। नेपाल स्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पब्लिक प्लेयर चीफ माइकल हार्करले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गर्नु भएको छ। नेपाल स्थित अमेरिकी दूतावासका अनुसार वहाँले जेठ 6 गते बिहान 9:10 सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल हुनु भएको हो। यो ऐतिहासिक सफलतासँगै वहाँ सगरमाथाको शिखरमा पुग्ने पहिलो बहालवाला अमेरिकी कूटनीतिज्ञ बन्नु भएको छ। यो आरोहण अमेरिकाको स्वतन्त्रताको 250 वार्षिकोत्सव फ्रीडम 250 को पूर्व सन्ध्यामा भएको हुनाले यसले अमेरिकी नागरिकको साहस र दृढ संकल्पलाई विश्व सामु उजागर गरेको दूतावासले जनाएको छ। अधिकारी हार्करको यो सफलता 20 वर्ष लामो अथक यात्रा र साधनाको सुखद परिणाम रहेको उल्लेख गरिएको छ। सन् 2006 अन्नपूर्ण आधार शिविरको ट्रेकिङका क्रममा उहाँ पहिलो पटक नेपाल आउनु भएको थियो। सोही समयबाट उहाँको मालपतिको लगाव शुरू भएको थियो। आफ्नो सफल आरोहण पश्चात अधिकारी हार्करले सगरमाथा जस्तो विश्वकी अमूल्य प्राकृतिक सम्पदाको संरक्षण गर्नु अत्यन्तै जरूरी रहेको बताउनु भएको छ। यस्ता संरक्षणले मात्र आगामी पुस्ताका साहसी आरोहीलाई निरन्तर प्रेरित गरिरहने धारणा व्यक्त गर्नु भएको छ। खालिङलाई समुदायका कान्छा पर्वतारोही मिलन राई विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गर्नु भएको छ। वहाँले गत मे 21 तारीकका दिन बिहान 3 बजे सगरमाथाको चुचुरोमा पाइला टेक्नु भएको हो। यस ऐतिहासिक आरोहणका क्रममा उहाँले खालिङ राईहरूको साझा छाता संगठन किराँत खालिङ राई उत्थान संघको झण्डा विश्वको सर्वोच्च शिखरमा पुर्याएर गर्वका साथ फहराउनु भएको छ। पर्वतारोही राईको सगरमाथाको दोस्रो असफल आरोहण संघ विद्यार्थी विभागका सहसचिव समेत रहनुभएका आरोही राईले आफू खालिङ राई परिवारमै जन्मेकाले आफ्नो समुदाय र संस्थाको झण्डा विश्वको सर्वोच्च शिखरमा पुर्याएर फहराउनु पाउँदा निकै खुशी लागेको प्रतिक्रिया दिनुभएको छ। नेपाल पर्यटन बोर्डमा फोटो नेपाल सिरिज अन्तर्गत 1956 लुच्चे प्रथम आरोहीको प्रदर्शनी शुरू भएको छ। प्रदर्शनी शुक्रबारबाट शुरू भएको हो। पर्वतारोहण इतिहासका महत्वपूर्ण उपलब्धि मध्ये एकलाई दस्तावेजीकरण गर्ने दुर्लभ तस्वीरहरूको प्रदर्शनी मार्फत आगन्तुकलाई ऐतिहासिक जानकारी गराउने उद्देश्य राखिएको बोर्डले जनाएको छ। यो प्रदर्शनी नेपाल पर्यटन बोर्डको नेतृत्वमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नेपाल पर्वतारोहण संघ र शेष विकास सहयोग नियोगको सहकार्यमा आयोजना गरिएको छ। प्रदर्शनीले सन् 1956 को पहिलो लोस अभियानसँग सम्बन्धित महत्वपूर्ण ऐतिहासिक दृश्य अभिलेख प्रस्तुत गरेको छ। बीपी राजमार्गको मर्मत तथा पुननिर्माण अन्तर्गत चुनौतीपूर्ण मानिकको 400 देशी खण्डको नयाँ ट्रक आउँदो 10 दिनभित्र संचालनमा आउने भएको छ। संघीय संसदको पूर्वाधार विकास समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले स्थलगत अनुगमन गरेपछि निर्माण कार्यको प्रगतिबारे विस्तृत जानकारी दिनुभएको छ। अहिले तलको डाइभर्सनबाट गाडी गुडिरहेका छन्। माथिल्लो मुख्य ट्रक खोलिसकेको भए निर्माण कार्यमा अवरोध पुनः पुगोस् भन्ने उद्देश्यले खुल्ला गरी गरिएको सेना सभापति बजुरेलका अनुसार ट्रयाकको फाउण्डेशन तयार भइसकेको छ भने केही क्षेत्रमा पर्खाल लगाउने काम मात्र बाँकी छ। अनुगमनका क्रममा आयोजनाका प्राविधिकहरूले पछिल्लो 15 दिनमा ट्रयाक खोल्ने काम सफलतापूर्वक सम्पन्न भएको जानकारी गराएका छन्। आउँदो 10 दिनभित्र फिलिङ तथा बाँकी निर्माण कार्य सकेर माथिल्लो सड़कबाटै गाडी गुड्ने वातावरण मिलाउने लक्ष्य राखिएको छ। बाढ़ी वा अन्य संकटकालीन अवस्थामा नयाँ ट्रयाकको तत्काल प्रयोग गर्न सकिने प्राविधिकको टोलीको भनाई छ। 10 किलोमिटरको यस खण्डमा झण्डै 100 कामदार नियमित खटिएका छन्। नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुनसरीको लौकाहीमा आयोजना गरेको प्रदेश स्तरीय 2 दिने परामर्श कार्यशाला 28 विधे कोषी संकल्प जारी गर्दै सम्पन्न भएको छ। हिजो र अस्तिको दिन चलेको कार्यशालामा कोशी प्रदेश र पालिका सरकारका जनप्रतिनिधि तथा पार्टीका केन्द्रदेखि पालिका नेतृत्वसम्मको सहभागिता रहेको थियो। जारी संकल्पमा नागरिकमुखी जवाबदेही सरकार, वित्तीय अनुशासन, घर आँगनमा सेवा प्रवाह, स्वास्थ्य बीमा विस्तार, आध्यात्मिक तथा साहसिक पर्यटन विकासलाई प्राथमिकतामा राखिएको छ। यसै गरी विराटनगर इटहरी औद्योगिक करिडोरलाई विशेष आर्थिक क्षेत्रका रूपमा संचालन गर्ने, भूमिहीन दलित तथा सुकुम्बासीको सम्मानजनक पुनर्स्थापना गर्ने, संघ प्रदेश र पालिका बीच समन्वय सुदृढ गर्ने प्रतिबद्धता संकल्पमा समेटिएको छ। तारा महिला भलिबल च्याम्पियनशीपमा नेपालले विजय शुरूआत गरेको छ। खेल टोपेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कभर हलमा हिजो भएको आफ्नो दोस्रो खेलमा नेपालले पूर्व स्थानलाई 3-0 सोझो सेटमा हराएको छ। नेपाल पहिलो सेट 25-18, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-13 विजय भएको छ। यो जसरी नेपालले 2 खेलबाट 4 अंकसहित समूह एकको दोस्रो स्थानमा उक्लिएको छ भने सेमी फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। हिजो भएको पहिलो खेलमा भारत सँग 3-2 पराजित हुँदा 1 अंक जोडिएको थियो। किर्गिस्तानको यो पहिलो हार हो। किर्गिस्तानको 2 खेलमा 3 अंक रहेको छ। अब नेपाली संघचरणको अन्तिम खेलमा आज मालदिप्सको सामना गर्दैछ। नेपालले मालदिप्सलाई हराएमा सेमी फाइनलको यात्रा तय गर्नेछ। किर्गिस्तानले भने भोलि सोमबार भारतसँग खेल्नेछ। यस्तै हिजो भएको खेलमा पहिलो खेलमा ताजिकिस्तानले श्रीलंकालाई 3-0 र दोस्रो खेलमा भारतले मालदिप्सलाई 3-0 सोझो सेटमा हराएको थियो। हवस्त बिहान 7 बजेको सोले समाचारबाट अन्जुगारको विदा हुन्छ। बिहान 10 बजे सोले हलचल लिएर फेरि आउँछौ। सूचना, शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोले एफएम सुन्दै रहनुहोला। नमस्कार।
1: सड़क प्रयोग गर्दा ध्यान दिउ। सड़क सीमा अतिक्रमण नगरौं। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं। सड़कको नाली, ठल तथा पानी निकास बन्द हुन नदिउ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुण्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मतमार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: यौन हिंसाबाट बचौं र बचाऊ। यौनसन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
0: अदली सेवाग्राही महानुभावहरू

0: यातायात व्यवस्था कार्यालयबाट प्रवाहरूले सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: हेलो दाई, नमस्कार।
3: नमस्कार भाइ, कता छौ?
2: म त गाउँमै छु नि दाई, एससी परीक्षा सकेर बसेको। साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके। कहाँ पढ्ने, के पढ्ने? म त अलमाउमा परे दाई।
3: अलमाउमा पर्ने कुरै छैन भाइ, तिमी सँगै एससी दिएका साथीभाइ चाबङको मनासी ओल्ड कलेजमा आएर बुझेर तिमी पढ्ने निधो गरेर गइसके। तिमी पनि ढुक्क भएर आउने, अब तिमी पढ्ने, किनकि मनासी आज लाखौँ

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं,
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: बाल बालिकालाई लागु औषध दुरूपयोगबाट बचाऊ।
2: लागु औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागु औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको संगतमा ध्यान दिऊ। लागु औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: महिला पार्टी हातपात गर्ने बात लाग्दैन
1: हजुर हुन्न मलाई पुलिस थाना नलानु हजुर
0: अब यस्तो गल्ती गर्ने कि नगर
1: गर्दैन
2: भयो हजुर राम्रो काम गरेको छु नि।

0: 참고로 보시기 바랍니다.
1: सूचना सूचना सूचना सुरुंग जुन गई से जोड़ने सड़क निर्माण कार्य हाल सुरुंग क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य का क्रम में माथिलो सुरुंग ढुंगा खस्ने संभावना रहेकाले तल्लो फेरा साधन क्षेत्र में घासपात काट्न गाई वस्तु चराउन तथा आवत जावत गर्ने पूरा स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बालबालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुनिल जिम्बेसी उपभोक्ता समिति सुनिखुम्बु।
2: यौन हिंसाबाट बचौं र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
3: आन्तरिक मामिला तथा

0: सहित इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौं। साथै राप्ती प्राण प्रतिष्ठान कार्यक्रममा पाल्नु भई अभिषेक वाङ प्रसाद ग्रहण गरिदिन हुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
1: 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ कागियुर वाचन गर्ने र 12 गतेको दिन राप्ती प्राण प्रतिष्ठान जिन्सा पूजा मानेको अभिषेक वाङ हुने भएको छ।
0: उलिम तासी अध्यक्ष, लेमी शेर्पा कोषाध्यक्ष, निमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सोलु दुखुण्ड नगरपालिका १० सोलु खुम्बु।

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुत्कुमा नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार।

0: We get on board.
1: के भयो के को हल्ला खल्ला हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
3: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
1: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: अलिकति जोत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भन्ने बजारमा
6: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दशौं वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्षे वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
5: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स र साइजेस कहाँ कहाँ उपलब्ध छ नि
6: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ
7: खेतबारी जोत्न रोपाई गर्न ड्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
8: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्रणाली सिद्धचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मा मिसकल गर्नुहोस् लगतै तपाईलाई फोन आउनेछ
9: वडा अध्यक्षजी नमस्कार
10: नमस्कार सन्तोषजी के छ टोलतिर सब ठिकठाक
9: खै के भन्नु वडा अध्यक्षजी पल्लो टुलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
10: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्ती गर्ने जस्तो आरोपमा छलफल गर्न निलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि
9: टोल छिमेकीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
10: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्तीकरण जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड

0: त्यस नियुक्ति पछाडि सरकारले चाहिँ परम्परा नीति भन्ने आरोप एउटा रह्यो भने हामी सबै योग्य भएर सिफारिस भयो होला, त्यसमा चाहिँ कुनै विवाद गर्नुपर्ने विषय छैन, कार्य सम्पादन मूल्याङ्कनको आधारमा गरेको हो भन्ने खालको उहाँहरूको डिफेन्स सरकारको रह्यो। यसलाई कसरी लिनुभएको छ यहाँले, अलिकति यसबाट सुरु गरौँ।
1: मलाई लाग्छ सबभन्दा पहिला सुरु नै मैले गर्दै आउँछु, बुझ्नु के हो भन्दा न्यायाधीश बसेर प्रकाश मान सिंह रावत प्रधानमन्त्री हुनुहुन्छ, उहाँ रिटायर हुनुभयो, कानून एक महिनाभित्र पदपूर्ति गर्ने भनेको छ, न्यायाधीश बसेर उनी हुनु पर्यो, त्यहाँ के गर्नु तपाईँको संविधानले 3 वर्ष नआएको सुप्रिम कोर्टको चिफ जस्टिस हुनलाई सर्वोच्च कम्तीमा 3 वर्ष काम गरेको हुनुपर्छ, जुनमा 6 जना 3 वर्ष काम गरिरहेका छन्। अनि मुल्ज आयो, मुल्ज के भन्दा भन्दा 3 वर्ष नआएका सबैको नाम पठाइदिएर छ, पठाए पछि संविधान प्रश्न पठाइदिए। मैले भने मैले मुठीमै बोलाएको थिएँ, मैले त भएन, त्यो वरिष्ठको कुनै योग्यता छैन, वरिष्ठ विभाजित छ, वरिष्ठले प्रवेश बनाउन मिल्दैन भने त्यो अवस्थामा सकेन त थाल्नु जाने हो, तपाईँहरूले के गरेर भनेर मैले ठिक बोलेको थिएँ। अब 6 जना पठाइदिए, वास्तविक पनि सपना प्रधान त क्वालिफाइ मान्छे नै थिए, अनि उनको त पठाइएको हुन्थ्यो, 6 जना पठाइदिए म भनेको थिएँ छैन, उ त 6 जना छानु मौका दियो, तपाईँले के गरेको भने बोलेको थिएँ, मैले त्यही नै भइदियो। अब के भन्नु तपाईँ संविधान परिषद फेरि यो वरिष्ठ व्यक्ति चाहिँ प्रयास हुनु भने कानुनमा संविधान लेखेको छैन, त्यो 3 वर्ष पुरा काम गरेको मान्छे प्रधानमन्त्री हुन्छ भने त्यो प्रभावी राखिदिएको हुन्थ्यो, तर वरिष्ठ क्वालिटी छैन, वरिष्ठहरू चाहिँ अलि विवादित छ भने त्यो अवस्थामा अन्त जान सकिन्छ भन्ने हामी ओपन राख्थ्यो। त्यो राख्ने पनि के भने अहिलेको हाम्रो जुन सिनियर मोस्ट न्यायाधीश उहाँ सदस्य हुनुहुन्थ्यो, निर्वाचन भएन, न्यायाधीशले पनि अब संविधानपछि छान्यो, छानेको संविधान र कानुन अनुसार चाहिँ त्यो कति पनि उल्लङ्घन भएन, परम्परा मात्र उल्लङ्घन भयो, परम्परा उल्लङ्घन चाहिँ नलाग्नु पर्ने हो, बलात्मा उल्लङ्घन के भन्छ नि कन्भेन्सन तोडेको हुन्छ नि यो जुडिसियल रिभ्यू हुँदैन भनिन्छ त्यो, त्यस कारण त्यो खोल्ने काम चाहिँ के भनेदेखि नयाँ प्रश्नबाटै भयो। प्रकाश मान सिंह रावत मसँग सपना प्रधान मसँग काम गरेको, हामीसँग काम गरेको, स्वयं मुक्ति भएको, उहाँमै चाहिँ प्रोग्रेसको क्वालिफिकेसन पुग्छ, किन 5 जना पठाउने, अरूले त आफ्नै पालामा खाइहाल्नुहुन्छ नि, हामीले त गीत गाएर हुनुहुन्थ्यो, एउटा कहाँ बुझ्यो, अर्को कहाँ बुझ्नुहुन्छ तपाईँको अध्यादेश भयो सरकारले, अनि संसद संवैधानिक हाम्रो परिषदमा पनि अलिकति चलायो, यही विषय तपाईँको 52 जनाको भागभन्डाको नियुक्ति तपाईँलाई थाहा छ, त्यो नियुक्ति चाहिँ 5 जनाको बुझ्नु भयो, त्यो 5 जनाको भागभन्डा पनि 8 महिना लागि त्यो सोकस गर्ने कारण बताएको छ, त्यति त्यसको चाहिँ त्यो सर्वसाधारण प्रधानमन्त्री सोनी सिंह थियो, उसले 8 वर्ष छुटिन्थे, जब कि तपाईँको हिट बनाएको थियो भने उमेर हिट चाहिँ ट्रिटमेन्ट हुन्थ्यो, आज दर्ता विषय भोलि पेश गर्नुपर्नेमा त्यहाँबाट चाहिँ भयो, त्यति बेलाको 5 जना विकास त्यो बदर गोर्दिएको भए अध्यय गर्ने ढङ्गको अधिकार भएको थियो, तर पनि त्यसमा त्यो गोर्दिएको भए हुन्थ्यो क्या, यसरी अध्यादेश सरकारको बेमानी, त्यो तत्कालीन सरकार बेमानी हो, संविधान परिषद चलन पनि बेमानी हो, अनि संसदीय चुनाव चलन पनि बेमानी हो, तर आज यिनीहरूको 52 जनाले यदि कतिपय त 5 वर्ष पुगिसकेको थियो, 5 वर्ष खाए हामी चल्नु गर्यौँ, तर आइन्दा चाहिँ यस्तो नगर्नु भनेर के गोर्दिएको भयो, यस्तो अवस्था हुनुहुन्थ्यो, त्यहाँ चाहिँ समस्या अर्को मुख्य कुरो भने जस्तो अहिले जुन प्रधानमन्त्री गरे नि, प्रधानमन्त्री संविधान परिषद अध्यक्ष, उनले संविधानको धारा 75 को अधिकार प्रयोग गर्छन्, धारा 75 गभर्नेन्सको अधिकार हुन्छ, 75 के लेखेको छ नि, यसको राज्य सञ्चालन गर्ने, सामान्य प्रशासन नियन्त्रण निर्देशन गर्ने काम प्रधानमन्त्रीको हुनेछ भनेको छ, अमेरिकाको प्रेसिडेन्ट पनि यो अधिकार हो, भारतको प्रधानमन्त्री पनि यो अधिकार हो, हाम्रो त्यो अधिकार हो, उनले के गर्छन् तपाईँको अदालतको मुद्दा छिर्ने काम हो, संसदको कानून बनाउने काम बाहेक अरू सम्पूर्ण काम छन् प्रधानमन्त्रीको संसारले भनेको थियो, धारा 75 उसले गरे, तर उनले न्याय पनि हटाउन पाउँदैन, उनले एउटै न्यायपालिक एउटै अधिकार के छ, संविधान के छ, अध्यक्षको हैसियतले प्रधानमन्त्रीलाई एउटै अधिकार के छ तपाईँको, प्रधानमन्त्रीलाई सिफारिस गर्ने भन्ने मुद्दा भन्ने हुन्छ, सिफारिस गर्ने अधिकार चाहिँ उनी छ, अब उसले त्यो के गर्यो भने म तपाईँलाई बताउन सक्छु, म उनको प्रवक्ता उनको सल्लाहकार होइन, म तपाईँलाई के भन्न सक्छु नि, उनी त व्यापक देशकै सुधारको लागि आइरहेका छन्, तपाईँले देखिहाल्नुभयो अहिले व्यापक सुधारको अभियान चलिरहेको छ, अहिले एकतर्फी तरिकाले उनले त्यो अदालत के अरे संसद पनि भएकोमा एकदम कति मुद्दा निर्णय गर्छन्, कति लागू गर्छन्, कति अब देख्नुभयो आज भर्खर तपाईँको यो पनि यसै बसेर हो, यो जुन पूर्व नेताहरूले भ्रष्टाचारको करोड खर्च गरेर सिङ्गापुर अमेरिका पुग्यो नि, त्यो फिट तपाईँले सुरु गरिसके, यी सबै काम तपाईँको बाल्ने फिट हो उनीहरू, तर अहिले के गर्छ भने कस्तो पुरै दुई विषयले गरेर के भने यो त प्रधानमन्त्री संविधान धारा 136 हुनेछ भनेको हो नि. अब सर्वोच्च त नयाँ परिवार सुधार गर्नुपर्ने प्रधान न्यायाधीशमा संस्थाहरू सक्दैन, तर मृत्यु गरिदिने काम त फेरि प्रधानमन्त्रीको. बालिसाको के विचार आयो होला भनेर म कानुनको व्याख्या यसरी गर्छु नि कि हामी म अदालत हस्तक्षेप गर्नु भएन, त्यो त कम्युनिस्ट काम हो. तर अहिले अदालत जगिरहनुभएको छ, त्यहाँ एमालेको न्यायाधीश हुन्छन्, कंग्रेसको न्यायाधीश हुन्छन्, पार्टीको न्यायाधीश हुन्छन्, यो त अन्त्य गर्नुपर्छ. तर त्यो मेरो पाउँछन्, म त खालि प्रधानमन्त्री नियुक्ति गरिदिनु भयो, त्यसको जो मौका हो. म अब त्यो परम्परागत तरिकाको चाहिँ म ट्रेडिसन मान्दिनँ. म हेर्छु भने उनले हेरेर के गरे, उनले रेकर्ड मगाए, रेकर्ड मगाएर के गरे, सबभन्दा बढी मुद्दा छिर्ने चाहिँ हाम्रो अहिलेको मनोलाई दुःख छ. दुवैजीले के गरे, एकातर्फ तपाईँको नयाँ परिषदले छजना पठाइदिए, तपाईँ प्रधानमन्त्री छान्नुहोस् भनेर पठाइदिए, उनले छान्दे. अर्कोबाट के गरे, उनले म त त्यहाँ हस्य गर्न पनि दिँदैन, त्यो नयाँ पालिका चलाउनु त भएन रहेछ, धारा 136 उल्लेख दिएको छ. उनीहरूले त्यो सबभन्दा बढी अहिले त आज 27 गर्नु भएको छ, सबभन्दा बढी मुद्दा छैन मनोज परेछन्, उनले के गर्नु तपाईँको सिफारिस गरिदिएन, अब सन्देश उनले पास गरिदियो भनेपछि उनको कुनै उद्देश्यले त्यो काम गर्नु भयो भने यसको असर चाहिँ के पर्यो तपाईँको जुन परम्परा त्यो बढीसँग दिने चाहिँ त्यो असर परेको हो. अहिलेलाई मुख्य देख्छु तपाईँको अहिले जुन हाम्रो मनोजी चाहिँ हुनुहुन्छ उहाँले अब के टुटाउनु पर्यो भने यो सर्वोच्चमा अब एमाले न्यायाधीश भन्नु पाइँदैन, कंग्रेस न्यायाधीश भन्नु पाइँदैन, अब तिनको नेपालीको सर्वोच्चको न्यायाधीश भन्नुपर्छ नि वातावरण उहाँले सिर्जना गर्नु पर्यो. उहाँको जिम्मा हो, जस्तो ओबामाले भनेको थियो नि अमेरिका भनेको न कामको न गरेको हो, संयुक्त राज्य अमेरिका भनेको थियो नि त्यसले कलाकार थियो नि त्यसरी आयो नि. त्यस्तो अब मनोजीले के गर्नुभयो तपाईँको, यो अदालत अब एमालेको अदालत होइन, कंग्रेसको अदालत होइन, पार्टीको अदालत होइन, यो मेरो अदालत हो, तिन करोड नेपालीको अदालत हो. यहाँ हरेक न्यायाधीश पहिला जो मृत्यु भइरहेको छ नि उनले पनि त्यो कुरो नगर्नु सुनिदिनुहोस् उहाँले, यहाँ उहाँहरूलाई पनि दोष नदिनुहोस् एमाले र कंग्रेसको, उहाँहरू पनि सर्वोच्च न्यायाधीश हो, म मृत्यु पनि सर्वोच्च न्यायाधीश गर्छु, मेरो टिम हो, एकैसँग म हुन्छन्, म अब यो नेपाली पनि आएको छु, कुनै एमाले कंग्रेस हाम्रो के अरे हाम्रो दोषमा लागि होस् बलको नागरिक उहाँले एउटा विरुद्ध लिनु पर्यो, त्यो भइदिनु पर्यो, काम पनि त्यो अनुसार गर्नुपर्ने थियो. बालनले यो जुन परम्परा त्यागकै कारण थियो भने त्यहाँ एउटा नेतृत्व चाहियो, जो नेतृत्व सुधारोस् को खोज्नु भन्ने एउटा आएछ. आखिरले रिपोर्ट हेरे, रिपोर्ट हेरे त अन्त त्यहाँ त थुप्रै 27,000 मुद्दा छ, मुद्दा घटाउनुकै चाहियो त, धेरै मुद्दा छिने त यो मनोज रहेछन् त्यसमा म तिमीले सेवा गर्छु भन्ने भन् हिन्दाको आधारै त्यही देखियो अरे, उसले संविधान कानुन पनि हेर्नु भएको छैन, त्यसमा अब यसमा अब विवक्षण होला, अब यसमा मनोजले अगाडि बढाउनु पर्यो, मैले कहिले गरेको कुरो सबै पुरा गर्नु पर्यो, कर्मसँग पुरा गर्नु पर्यो. नयाँ प्रधानमा पनि उहाँसँग पनि यो संसदीय चुनावमा व्यापक विषय त धेरै उठ्यो, प्रश्नहरू त विवादित प्रश्नहरू त्यसलाई कसरी दिनुभएको छ मान्छे के अरे मनोज कुमार शर्मा नविवादित होइन, मान्छे विवादित हो, उहाँको नियुक्तिले के गरेको तपाईँको पहिला हाइकोर्टले नियुक्ति भएको, हाइकोर्टले चाहिँ यहाँ थपिएन अस्थार हुनुहुन्थ्यो, नथपेपछि त्यो खारेज गर्नुभयो, सबैजना चाहिँ अहिले पनि हाइकोर्ट नै छन्, सरकारको छैन, उहाँको निम्ति एकदमै पर्मिसन पाउनु भयो, दबाब औषधि 150 मिटर पाउँछ भने तर परिवारवादी समेत आरोप लगायो, त्यो सुनाइसन हो, त्यो हो नि तपाईँको बाङ्गलादेश गराइने सुन्थ्यो, उहाँको भतिजो हुँदै हो, भविष्यमा त उहाँले डबल पर्मिसन पाउनुभएको, तर संसारमा काहीँ पनि तपाईँको भविष्यमा डबल पर्मिसन पाइँदैन आउनुभयो. तर के भने अब किन संविधान प्रधानमन्त्रीले अध्यक्ष गरेको संविधान परिषदले योग्य कानुन बढी मुद्दा रेकर्ड देखेको भनेपछि अब म तपाईँलाई जवाफ दिँदा नि उहाँ अहिले भने त मिलेन हुँदैन भयो, त्यसमा फेरि संसदीय समयले पासै गरिदिइसक्यो, फेरि उहाँको जुन त्यो भिजन पेश गर्यो भने त्यो भिजन कारण गर्ने पनि जसरी बालनको भिजनले अहिले देशमा काम गरिरहेको छ उहाँले त्यो नियुक्ति हुने सिफारिस पास गरे मात्रै त्यो भन्यो भने त फेरि उहाँलाई अप्ठ्यारो पर्छ, माओवादीलाई अवस्था हुन सक्छ, तर त्यो पूरा गर्ने हो भने जसरी अहिले बालनले त्यो अगाडि नबुलिकन काम गरेको छ नि, यो अनुसार उहाँले यताउति हल्ला नगरेको मुद्दा छिनेर न्याय पर्ने गरी मुद्दा छिनेर मुद्दा घटाउनु भयो भने अनि यो जनप्रिय अन्त्य हुन्छ. उहाँमा चाहिँ
2: उहाँलाई समय छ प्रमाणित गर्नुपर्छ,
1: अपर्च्युनिटी पनि छ, च्यालेन्ज पनि छ. अब जुन मुद्दाको संख्याको आधारमा सरकारले मूल्याङ्कन गर्यो भन्ने चाहिँ सरकारको भनाइ छ, संख्या मात्रै हो कि अथवा त्यसमा पनि केही गुणस्तरीयता अथवा स्वच्छताको कुरा पनि आउँछ कि मुद्दा छिनोखान गर्ने कुरा नै प्रमुख हो त भनेको एकदम जुन क्वेसन हेर्नु गुणस्तरको आवश्यकता पर्छ अनि तपाईँको छिटो छिनी आवश्यकता पर्छ, त्यो छिटो छिन्नु नमा नि जेसुको मलाई बनाउनु मतलब छैन, आजको मुद्दा मैले दिनको मैले दिनको 20 मुद्दा छिन्न सकिनँ मुद्दा घट्छ म त फेरि च्याम्पियन हुन्छु भन्ने मुद्दा नयाँ मर्छ, त्यो कदापि पनि हुँदैन. त्यो कहिले पनि फेरि मुद्दा क्वालिफिङ गर्दछ. मुद्दा छिरेमा माथि कतिको चित्त बुझायो हार मान्छेले, एउटा त्यो हार मान्छेले कति चित्त बुझायो, त्यो फैसलामा कतिको त्यहाँ अथोरिटीहरू साइड गरिएको छ, कतिको टेक्स्ट बुक साइड गरिएको छ, कतिको मेजर कोड गरिएको छ, कतिको त्यो कानुनको संविधानको तर्फ व्याख्या गरिएको छ, त्यो गरेपछि त आउनुपर्छ त्यहाँ. अनि त्यहाँबाट तपाईँको पाँच महिनाको फैसला गरेन भने त मुद्दा छिरेमा रेकर्ड बेटर त नयाँ नै हेर्छन् थियो. तपाईँले हस्पिटल लैजाउँ, सबभन्दा बढी बिरामी उपचार गर्ने डाक्टर एएम भन्नुभयो भने त त्यो नसाने रोगलाई पनि एन्टिबायोटिक दियो, अथवा सानो तपाईँको अर्को त्यो बिरामी मर्दै गयो के माने आएर नम्बर अफ पेसेन्ट जाँचेको त डाक्टर पहिले हो नि, त्यस्तो हुनु हुँदैन. अगाडि के भने मनोज शर्मामा त्यो त्यो ठुलो रेस्पोन्सिबिलिटी छ. यहाँ मार्ने गरी दौडिनु भने कि यहाँ पार्ने गरी मैले छैन मुदर्शन पर्छ, यहाँ मार्ने गरी मुदर्शन हुँदैन, बरु तल परोस् केही छैन, यहाँ मार्ने गरी यहाँ पार्ने गरी मुदर्शन पर्छ. त्यो सिस्टम बचाउनुहोस्, सातैवटा हाइकोर्टलाई तलब गऱ्यो भने त्यही डाइरेक्सन दिनुहोस् र आइन्दा मुद्दा छिर्ने लागेको भरमा मूल्याङ्कन नगर्नुहोस्, न्याय मनाउन सक्छ. मेरो मेसेज यो हुन्छ मलाई. अब यो सरकारलाई जुन प्रोगनाइज नीतिको विषयमा चाहिँ यो कुरा सबै कुरोको जानकारी भए जसरी श्रृङ्खलाबद्ध तरिकाले आएछ, जस्तो अध्यादेश सिफारिस गर्ने, राष्ट्रपति फिर्ता गर्ने, फेरि त्यसैलाई पठाएर अन्तर्गत संविधान परिषदमा तिन महिनाको बहुमत मान्ने खालको उहाँहरूले, त्यो गर्दाखेरि अब यो संसदीय सुनवाई समितिमा पनि खालि औपचारिक मात्रै त्यो फास्ट ट्र्याक एकदमै दिनभरिमा सबै नै प्रक्रिया दुई तिन स्टेप योभन्दा पहिले यो नजिर के छ, पहिले पनि यही खालको हुन्थ्यो परिस्थिति अथवा चाहिँ अनि समय लाग्थ्यो कि के लाग्छ यहाँ? त्यो अब संसदीय सुनवाईमा तपाईँको एउटा संरक्षण मुद्दा आएको थियो, त्यो त्यो अरूको समाधान निर्वास भनेको त्यो बोनस स्पेसल बेन्च हुन्छ, त्यसको चेयर मैले पनि गराएको थिएँ, एउटा रिट गरेर खारिज गर्नुपर्छ भनेर. अब संविधान भएको चिज त कोर्टले खारिजै गर्न सक्दैन, तपाईँको संविधान मुनि संसदले बनाएको भने त खारिज गर्न सक्छ संविधानमा बाँच्यो भने, त्यो गोल पनि त्यस्तो पर्यो. को फैसला मेरो हो, मैले त्यहाँ लामो दाता गर्दैछु. अमेरिकामा तपाईँको यस्तो मात्र भएको संसद सुने विदेशी व्यवहार मात्र हुन्छ, जसरी हामीले फेडरल स्ट्रक्चर देश बनायो, त्यो अमेरिकन फेडरल स्ट्रक्चर दुनिया बनायो, त्यो अमेरिकन फेडरेसन चलाउने मान्छे कस्ता छन्, यहाँका कस्ता छन्, त्यो पावरको लागि को पनि गभर्नर बन्दैन नि, यहाँ त पावरको लागि मुख्यमन्त्री हुन्छ नि, वहाँ पावरको लागि मन्त्री को पनि बन्दैन नि, यहाँ त पैसा कमाउने पावरको लागि बन्छ नि, यस्तो समुदाय बुझेको. त्यो संसदले सुनवाई जाँदो भइरह्यो, सुनवाईको कन्सेप्ट के हो, कसरी सुनवाई गर्ने दिल्ली मान्छेहरू त्यहाँ भइरहेको त्यसको रिजल्ट राम्रो आउँथ्यो नि. अहिले तपाईँको त्यो खारिज गर्नुपर्छ म भन्नु, चेक्स एन्ड ब्यालेन्स चाहिन्छ, त्यो चेक्स एन्ड ब्यालेन्स नै त्यो आवश्यकता हो. म त्यो अब चिब्री बोलाएको छ मलाई, योभन्दा अगाडि हामीले उसको दीपकराज जोशी हुन्थ्यो, उहाँकोमा सांसदहरूले गएर चिन्न हाल्दो के भने सुने कसरी तपाईँको तपाईँले कसरी इन्टरभ्यू लिनुभयो नि, तपाईँले पनि उसलाई पार्सल फेल गर्नुपर्छ नि. नम्बर दुई चाहिँ कस्तो जवाब थियो, तपाईँले के सोधेको थियो, तपाईँले तुरन्त मार्गेर त्यो पास फेल गर्ने हो नि, त्यहाँ के गर्ने तपाईँको सांसदहरू गएर के भने, अब हामीले सिट छिटो, अब हामी गएर हाम्रो शीर्ष नेता र सोच्छौँ रेजिस्ट गर्छौँ, यस्तो गरी त्यसैले सिस्टम खराब होइन, सिस्टम चलाउने चाहिँ खराब होइन उनीहरूको. त्यसैले यो थियो भने तपाईँको अहिले जुन तपाईँले क्वेसन गर्नुभयो नि, यो संविधान संसदले नचल्न गर्दैछ छ, त्यो फिट हुने चाहिँ त्यहाँ जानु पर्यो, कन्सेप्ट बुझेर जानु पर्यो. हाम्रो विरोधी अहिले हतार भयो यसमा, किनभने तपाईँको त्यो अध्यादेश पनि हतार हो. अब यो किन भयो तपाईँलाई बताउनु सुन्नुहोस् 52 जनाको भागभन्दा चर्चित बन्न सक्छ, अहिले अर्को निगेटिभ चर्चित बन्यो, वास्तव किनभने अहिले त्यसै त्यो त मजुर पनि छुट्यो, त्यसलाई ओभर भएको छैन. अहिले तपाईँको 12 साल के गर्नुभयो, त्यही फलको मजुर पास गर्नुभयो, त्यो बनाउनु पनि थियो तपाईँको ओडिजी बनाउनु थियो, संसद अधिवेशन बन्द गरे अनि भोलि अध्यादेश जारी गरे, तर एक दिन अगाडि नै त्यो ऐन पास गरेर गराउँथ्यो नि, त्यहाँ बदमासी रहेछ नि, त्यस्तो कुरोमा हाम्रो सर्वोच्च विशेष राष्ट्रिय भोट दिएर उसले मजिसले जे फिर्दैछ त्यही गर्ने हो, त्यसमा हाम्रो भने मेरो भने केही छैन, तर त्यसमा भोट दिनु पर्थ्यो, भोट दिँदै यो समस्या आउनु थियो. आज तपाईँ गएर अनुसार संसदीय मुख्य संविधान परिषद संविधानले 6 जना भन्छ, अहिले तपाईँ घटाएर 5 जना गर्न पाउँदैन, 6 जना हुनुपर्छ, तर भएको बहुमत राख्नुपर्थ्यो नि, उपस्थित माने संविधानले तोकेको संख्याको बहुमत हुनुपर्छ,
3: त्यसको दुर्घटना सबै ठाउँमा लागु हुने
1: कुरा हुनु पर्यो, त्यहाँ त उपस्थित भनेपछि 3 महिना भयो भने 3 महिना दिने त त्यस्तो हुन्छ नि,
3: हुन्छ उस्तो गऱ्यो भने एकजनाले नै गर्ने नियन्त्रण
1: नगर्दैन, कोही आएर मैले यसो गर्थेँ भने नि तपाईँको, त्यसैले त्यो 52 जनाको रोग रोक्ने अति अवसर थियो. अहिले त्यसैले पनि ड्यामेज हो कि हाम्रो जुन जो हुनु पाउनु भएन नि, त्यसको ड्यामेज हो, त्यसमा यो त पहिलेदेखिकै ड्युटी पोलिटिक्स त भएर आएको, तर अहिले 52 जनाले के गर्नु तपाईँको, म यो कुरा मैले 52 जनाले डिपेन्ड गरेको होइन, अरूले जे गरे अरूले बदमासी गरेको तपाईँ 52 जनाले गर्नु हुँदैन भन्ने पक्ष मान्छे हो, तर के हो त दुईटै रङ दुईटै निष्कृतले दुईटै दुई रङ बोल्नु त्यो रङ बोल्नुले कन् राइट हुन्छ नि उनले गल्ती कुरा मैले गर्दै भनेको भएन नि त्यसो त्यसमा अलिक हतार भएको हो तर अब शमशेर सुनले विपक्षी दलले पनि समर्थन गर्ने
3: कति नै हुनुहुन्थेन उहाँहरू यो उहाँहरूलाई त पहिले जानकारी भएको जस्तो पनि थियो
1: केही समय विपक्षी पनि हुनुभयो पछि फेरि के भन्नुभयो जानकारी यस्तो प्र्याक्टिसन डिस्कन्टिन्यू गर्नुहोस् क्या यो यसलाई के भने म बालनलाई प्रधानमन्त्रीलाई रिक्वेस्ट गर्छु यो अब सबै क्लोज गर्नुहोस् आइन्दा यस्तो नगरिनुहोस् र अर्को मुख्य अनुसार भनेको अब विरोधीलाई नि त्यस्तो मुद्दा तपाईँलाई आयो भने जस्तो बनाउनु भएन भने तपाईँले लिडर भएर तपाईँले संविधानको व्याख्या गरेर एउटा गाइडलाइन गर्नुहोस् भन्छु म अन्त के पनि भन्छु उहाँ पनि हुन्छ त्यसरी उहाँ पनि कहाँ ल्याउनु त्यही देश सदेश हो त्यसमा उहाँले के भन्छु तपाईँले त्यस्तो मौका आयो भने तपाईँ पाँचको सट्टा सातजना गरोस् नौजना गरोस् त्यसले पनि नगर्नुहोस् आफ्नो जजमेन्ट राम्रो जजमेन्ट संविधानको व्याख्या जजमेन्ट ल्याउनु पर्ने उहाँलाई पनि सघाउँछु
3: हो नियतमाथि प्रश्न गर्ने ठाउँ छैन तर त्यो अलिकति प्रक्रिया कहाँ मिलेन भन्ने खालको सम्बन्धित बुझाइ न्यायालयमाथिको जुन किसिमको हस्तक्षेप भयो भन्ने खालको हो यसमा के भन्न सकिन्छ
1: मेरो कन्सर्न्स मैले पढेको बाँध छ र मैले बुझेको यो अनुसार नि तपाईँको बाघी साहको त्यो जुन गतिविधि एकदम अहिलेसम्मको काम गरेर हेर्दैन जो मान्छे संसदमै जाँदैन आफूसँग बस्छ काम गर्छ पोलिसी बनाउँछ त्यो आफ्नो निम्ति पाटो भयो यो त अस्ति आफ्नो पनि लेखेको मैले यसरी तपाईँ कहाँ त्यो नगर हुन्छ तपाईँ त फेस गर्नुपर्छ यसरी आइसोलेट भएर हुँदैन भन्ने कि हो मैले लेखेको हुनु पत्रमा एउटा अड्किले भयो अब हेर्छु त्यो पनि सबै कुरो बालिन्छ मैले सफल गरेको होइन तर मैले के देख्नु भयो बालिजी दुर गभर्नेन्सको लागि मैले निर्णय भएछ
3: नियतमा प्रश्न गर्नु छैन
1: नियत बिल्कुल छैन उसको स्वार्थै के छ नि देख्नु तपाईँको यहाँबाट उडेर गएर झापा गएर म्यान गरेर भोट माथि नै उठे त्यो पनि कत्रो च्यालेन्ज हेर्नुहोस् यहाँ जो मान्छे तपाईँको प्रधानमन्त्री हुन लागेको थिएन जसले प्रधानमन्त्री बदनाम बदनाम गरिराखेका थिए पाँच वर्ष प्रधान गरेर जसको पालनमा धेरै करप्सन पर्यो त्यस्तो छान गरेर च्यालेन्ज गरेर भोट नलागिकन उसले जित्नु उसको के स्वार्थ हुनुहोस् त्यहाँ कोही उसले मात्रै खोजेन नि त्यो तपाईँको मेयरमा कस्तो काम चला अरू हेर्नुहोस् के भयो तपाईँको अलिकति तपाईँको रूपमा डेमोन्स्ट्रेसन इफेक्ट पऱ्यो जस्तो लाग्छ मलाई यो योभन्दा बालिङभन्दा सरकार अगाडि पनि के गरेको तपाईँको यो डेमोक्रेटिक राइटको मिसयुज गरिरहेको थियो जसले गर्दा त्यो पनि नेपालमा डेमोक्रेसी विस्तृत हुने अवस्था थियो डेमोक्रेसी विस्तृत भएपछि डेमोक्रेटिक राइट मिसयुज भएपछि डेमोक्रेसी विस्तृत हुन सक्छ त्यो विस्तृत भएपछि अर्को समस्या के आउँछ भने त्यहाँ त्यो हामी छैन वार लगाउनु बनिन सक्छ ट्रेनिङ बनिन सक्छ करप्सन बढ्न सक्छ सेनाले पावर ग्राप गर्न अगाडि बढ्न सक्छ अर्को सेकेन्ड जेनेरेसनको जेल जन्म सक्छ त्यो भयावह अवस्थामा जान सक्छ अनि जेल जेल के पनि एजेन्सी काम काम गर्नुभयो अब यहाँ के भन्नुभयो सरकार सरकार जस्तै छ नि अहिले त सरकार जस्तो हुन्थ्यो त्यसो तपाईँको के संसद संसद जस्तो थिएन एउटै भनिरहेको थियो जुडिसियरले जुडिसियरी पनि तपाईँको भावनामा मृत्युले फेरि जुडिसियरी जस्तो देखिएको थिएन तै पनि मान्छेको आस्था जुडिसियरीप्रति थियो जुडिसियरले कति खतरा थियो कति गाली गर्थ्यो उता कार्यपालिकाको दबाब थियो भएकै हो हेर्नुहोस् त्यहाँ तपाईँ संसदको दबाब दिएको हो सपना प्रबन्ध टिम भनेकै हो मलाई ज्यान गर्ने धम्की दिएको थियो मैले मानिन मैले ज्यान के भने बरु म मलाई मार म संविधान तोडिदिनु भनेर सुमन मैले आठले भनेको नि त उसले धन्य होइन त्यो भनेको धर्मर गरेको थियो त्यस कारण यो सबै थियो त्यसको अहिलेको मात्रमा उसलाई एउटा नरोकेको भए त जुन नआएको भएर यी दुईवटा साथ बुझ्दैछ नि ओली र गभर्मेन्ट पनि नआएको भए त यो देशमा चेन्ज तपाईँ मलाई के देख्छु तपाईँको सायद तपाईँको अहिले मैले पनि केही वर्ष मिनिस्ट्रेटले गर्थ्यो होला गर्थ्यो अनि गर्नु पनि पर्थ्यो होला र गरिदिएको भए के भने तपाईँको टाइम बाउन्ड कार्यक्रम त्यो मिनिस्ट्रेटले गरेर आइदिनु भयो सायद जनताले पनि दुई दुई चारभन्दा त यो चाहिँ भन्ने अवस्था पुर्याएको थिए त्यसमा त्यसैको प्रभाव तपाईँको के भन्छ जज अपोइन्टमेन्ट पर्थ्यो जज जनताले अस्ति यो घटना भइसक्यो भने त्यहाँ रिटायर्ड जजहरूको हाइकोर्टका जजहरूको टिम सबैले बोल्यौँ अर्गनाइज तर बोलेन इन्डिभिजुअल इन्टरभ्यू देख्ने तपाईँको यहाँ पछि गएर तपाईँको रिटायर मगाएर जन्म कुण्डली मगाएर को कुण्डली रिटायर हुन्छ हेरेर अनि त्यो अगाडि चाहिँ राखिदिए त्यस्तो ब्युटिफुल हुन्छ त्यसले गर्दा त्यसको इम्प्याक्ट के भने तपाईँको जुडिसियरप्रति आस्था भयो नि चलो तपाईँको म त यो पार्टीको परिन यहाँ त एमालेको जसको अथवा मेरो मुद्दा पऱ्यो भन्ने भयो अर्कोले कङ्ग्रेसको अथवा मेरो मुद्दा परि भयो मैले त हारिदिएँ भनेर अनि अर्को कतिले यो पनि उठाएन म त पैसा दिन सक्दिनँ यस पैसा चाहिँ रहेछ पनि भने यो सत्य के हो तपाईँको त्यो जुन एक्जिक्युटिभ चिफ लिडर छ नि देश विकास भए उसको उसको डोमिनेसन उसको खराब गभर्नेन्सले गर्दाखेरि जुन चाहिँ त्यो छाया पर्नुभयो पहिलो कारणले गर्दा यो भएको नि अब के गर्नु तपाईँको बालिङले म त धारा पचहत्तर नम्बर हुन्छ तपाईँको बालिङको अधिकार त्योभन्दा बढी जान सक्दैन धारा 136 तपाईँको मनोजको अधिकार बालिङले के गरे टिपेर ल्याएर 136 मैले गरिदिए उसले के भने मनोजले के भने मैले जसरी देश बनाउने अभियान छु भ्रष्टाचार क्लिन सिल चोखियन रेस्टाउँ छु तब पनि म तपाईँ चारै हुनुहुन्थ्यो यो दैवीको कारण थियो अब त्यहाँ सेक्युरिटी छैन हालिदिएको अब यो कोड उसको अपनाउन चाहियो
3: प्रधान न्यायाधीशले चाहँदाखेरि समग्र न्याय क्षेत्र नै सुधार गर्न सक्ने त्यो सामर्थ्य हुन्छ
1: उहाँसँग आफू आफू निष्कलङ्क चोखो इमान्दार निगम भएको एकदम आजभन्दा हरेक छ छ महिना न्यायाधीशको क्यापेसिटी छिन्ने कस्तो न्यायाधीश ल्याउने किन भन्ने हुनुहुन्छ त्यो स्टडी गर्ने त्यो न्यायाधीश विरुद्ध परिवेशको मजाले कारवाही गरेर गरिदिने त्यसलाई खारिज त्यसलाई फाल्ने फाल्ने कारवाही गर्ने गर्ने कोही पनि त्यहाँ टेरमा रहेन खालि कुनै उहाँले चिन्ने संविधान हो उहाँले चिन्ने कानून हो उहाँले चिन्ने बालमिसा होइन उहाँले चिन्ने वकिल होइन उहाँको आफ्नै पास इतिहास हेर्नु होइन उहाँले जसले भर्ना गरे चौबिस भएर त्यो हेर्नु होइन उहाँले के भन्नु संविधान हेर्ने कानुन हेर्ने बरु बालेन्द्र मुद्दालाई हेरिन बालेन्द्रलाई म यो ठाउँमा किन ल्याएर भनेर हेर्ने बालेन्द्रलाई म त्यो चारजना म नागर आएको छु किन ल्याएर भनेर त्यो हेर्ने संविधान हेर्ने मुद्दाको लागि बालेन्द्र हेर्नु होइन सरकार पनि हेर्नु होइन सरकारी चाहिँ बने पनि होइन त्यो गर्नुभयो भने त गर्नु सही गरिन्छ के गाह्रो छ
3: सर्वोच्चले चाहिँ मुद्दा मुद्दामै गर्दा गरेर धेरै रमदिएन भन्ने खालको पनि विवाद भयो त्यसलाई कसरी निवास यो
1: यसको तपाईँ दुईचोटि कुरा हेर्छु भन्नुहोस् मैले यही विषयमा तपाईँले मेरो मैले फेरि आफ्नै कुरा गरे जस्तो नराखोस् तपाईँले होइन कि त्यो यही बाहुन जाने भावना आठ महिना निम्ति भएन मैले लेखेर हुन्छु बुझ्नुहुन्छु मैले अर्को लेखेको थिएँ ऋण भने मेन मार्फतले एकजना प्रधान मिनिस्टर उसले के भन्थे ऋण भनेको अस्त्रको बिरामी जस्तो आज दर्ता गरेर भोलि सोपज गर्नुपर्छ भन्थे भन्थे उनले दुईटी कोइरालाको निर्देश गर्नुपर्छ बन्दी प्रत्यक्ष मुद्दा त्यस्ता जटिल मुद्दा पनि आज दर्ता हुन्थ्यो भोलि सोपज आरोप गरिन्थ्यो त्यहाँ प्रधान मिनिस्टर सोधिरहेको थियो मैले त्यही भनेको थिएँ तपाईँको मेरो आर्टिकल चिन्नु यही भनेको थिएँ मैले यो तपाईँको त्यो आठ महिनाको रोग त अझ पनि सरल हेर्नुहोस् त्यो आठ महिनाको रोग सरिसकेपछि त त्यति बेला अहिलेको तीनमध्ये धेरै त तिनै थियो नि त उसले के गरेको आठ आठ महिना चौबिस संसदले चौबिस विवादित गर्नुहोस् न कोर्टले बहिष्कार गरे है त्यो त तपाईँको अहिले त्यसपछि कतिजना प्रधान मिनिस्टर तिनीहरूले के हेरेर बसेछन् हेर्नुहोस् त त्यसपछि सबैलाई प्रधानमन्त्री नै हुनुहुन्थ्यो त्यो दिन गरेको उहाँले उहाँले नै के हेरेर बस्नु भएको छ त एउटा सिस्टम बसाल्नुपर्छ त्यही अनुसारको नियम राख्दैन अहिले राख्दैन हुन्थ्यो नि त ऋण दर्ता भएपछि त्यसको भोलिपल्टै सोको पेस गर्नुपर्छ नगरेको खण्डमा रजिस्टर र कारवाही गरिने समय लेखिनु पर्थ्यो त त्यो के हेरेर बस्यो भन्ने कुरो पहिला क्वेसन चाहिँ आउँछ त्यो गरेन हेर्नुहोस् त्यहाँ त्यो महा गलत हो त्यहाँ त के भन्छ दर्ता गर्ने बित्तिकै नयाँ बनाइदिनुपर्छ पठाउनुपर्छ पठाएपछि न्यायाधीशको ज्ञाता हो नि त जस्तो यही केस गरौँ तपाईँको अथवा यो केस नगर्नु अर्को म तपाईँलाई उदाहरण दिन्छु जुन केस तपाईँको अहिले सार्वजनिक सरकारको विवादमा पिआइएल मुद्दामा यो पर्छ पिआइएल भन्ने के भन्छ तपाईँको त्यो लार्ज नम्बर अफ पिपल हुन्छ नि जस्तो यो हाम्रो यो सुकुम्बासीको तपाईँको उनीहरूको अहिले त पैसा नै छैन मुद्दा गर्दा एक दुई चिन्ने बसिरहेको नै छन् उनीहरूको तर्फबाट कसैले ल्याउने मुद्दा विकास भएको हो विकासमा यहाँ त के भन्दा भनेको जस्तो पनि तपाईँको प्रधानमन्त्री अथवा मन्त्री कुनै मन्त्री त आफै मुद्दा गर्न सकिहाल्छ नि त यति राख्न सक्छन् त्यस्तोको तर्फबाट त पिएल जाने होइन यो जाने चाहिँ पनि बसाइदियो त्यो कुरो कटेन्ट सुप्रिम कोर्टले गर्नुभयो त्यो गरेन अब तपाईँले भन्ने कुरोमा नि यही कुरोमा त्यो लिएर इजलासमा पेस गरिदिएको भए त्यहाँ हुने त के भने तपाईँ हामी जस्तो जसले अहिले सम्बन्ध छ त्यस्तै नै जान्यो उसले हेर्थ्यो नि त उसले के हेर्थ्यो नि तपाईँको नजिर हेर्थ्यो पहिला कानुन हेर्थ्यो तर प्रधान न्यायाधीश उसले त तिन वर्ष भन्नुभएको छ छजना पठाइदिएको छ पहिले त नयाँ प्रेसिडेन्ट अनि छजना पठाइदिएको रहेछ प्रधान न्यायाधीश एकजना छाने अनि उसले विचार गर्थ्यो होला नि त अर्को के भने अर्को अध्यक्ष पठाइदिएको छ अध्यक्षले भर्खर के भने त्यहाँको बाहुनजना भागमा पाँच महिना भेट्छ त्यो त नजिरै भन्नुभयो त अध्यक्ष मन ल्याए हुने रहेछ के अरे संविधानको जग्गी पनि चलायो हुने रहेछ नजिरै थिएछ भन्थ्यो होला नि त्यसले अब त्यो अर्को के भन्दा भने संविधान पास गर्ने भएको छ नि त अहिले किन हतार गरेर आएको त हुन्थ्यो होला नि त त्यसमा त्यसरी हिजो बनाउनु हुनुहुन्थ्यो प्लस गरिदिएको भए त न्यायाधीशै हुन्थ्यो न्यायाधीश ज्ञाता जानेपछि हुन्छ नि त्यहाँ तपाईँ हामी अहिले न्यायाधीश नगरी यति जान्छौँ भने त्यहाँ बस्नेमा चाहिँ भिजन पुग्नु हुन्छ पैसा पुग्यो हुँदैन उसले छैन जान्छ नि त अब यसरी किन खानुपर्ने कुरो त्यो पुग्नु भएन क्या तपाईँको यसको गर्दा अभाव बन्नु छ यही कुरो तपाईँको मैले भनेको थिएँ मैले त के भनेको त्यति बेला भविष्यलाई कारवाही गर्नु पऱ्यो भने त यसरी राख्ने भनेको थिएँ त्यति बेला त्यति बेला भन्ने कुरा आएको त तिन वर्ष हो अहिलेसम्म सुधार भएको छैन त
3: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ आजको कार्यक्रममा हामी प्रधान न्यायाधीश नियुक्तिमा भएको विवाद तथा सरकार र न्यायाधीशको टकराव लगायत न्यायालयमा आवश्यक सुधारका विषयमा केन्द्रित रहेर सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीसँग कुराकानी गरिरहेका छौं उहाँसँगको कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
4: This is Sibling, it's me, and I work with Miss Sibling, the white friend. child. I'm here to Michigan, and I'm here to tell you what I have to offer. Like truck passenger, tires are awesome, simple, wonderful, excellent, amazing. Number one, we're all about safety. When I go in transit, I say there is

0: Sakura, Kastabizan, Zulu Radio Network. तपाईले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिलो नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नपेन्ने हारसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी न्यायपालिका र कार्यपालिका बीचको शक्ति सन्तुलनको बहस, संवैधानिक सीमा, शक्ति संघर्षले लोकतान्त्रिक प्रणालीमा पार्ने दीर्घकालीन असर लगायतका विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ पूर्व न्यायाधीश बलराम केसी। फेरि पनि शुरू गरौं उहाँसँगको कुराकानी। नेपालको संविधानले परिकल्पना गरेको यो जुन शक्ति पृथ्वीकरणको सिद्धान्त छ, यो चाहिँ कति सफल भयो, अहिलेसम्मको के देखिन्छ सिनायो समग्र हेर्दाखेरि?
1: यो सेक्सन ब्यालेन्स गरिन्छ, अब नविषय महाभि लगाउनु पर्यो भनेदेखि संसद हात हुँदैन, त्यही कारणले महाभिको लडेर फाल्नु हो। आज पनि नियुक्ति गर्नु तपाईँको राष्ट्रपतिको अधिकार हो। हाम्रो अब हाम्रो चाहिँ हामीले नयाँ परिषद संविधान परिषद दिएका छौँ, उसको अधिकार हो। त्यसमा नयाँ खण्डहरू आधार भएर गर्नुभयो, तर हामीले के देख्यौँ तपाईँको यो के अरे त्यसको प्रयोग खास प्रयोग भएन क्या? खास गरी नियुक्तिको कुरा गरौँ न, अहिले नियुक्ति राम्रो भइदिएको भए संसद पहिले त सेक्सन बाली सम्पर्क पर्छ, संसदले सुनाए त्यो के गर्यो तपाईँको त्यहाँ सुनवाई गर्ने, अनि हामी त शीर्ष नेपाल गएर सोच्छ उहाँले जे भन्नुहुन्छ त्यो भन्ने, त्यसको काम के आयो तपाईँको?
0: स्वतन्त्र न्यायपालिका चाहिँ हुनु भएन,
1: हुनु भएन, शीर्ष बाली छैन। अर्को कुरो तपाईँको संसद सुनवाई नगरिकन पास गरिदिनु भन्दाखेरि भन्नु जानु भने एक रुपियाँ तपाईँको 18 दिन बाँकी 18 दिन थियो, वास्तवमा सुनवाई भएन नि त्यो। तपाईँले अब सेक्सन ब्यालेन्स यसमा के भन्छ त्यो पनि भएन। हामी त्यो समितिहरू हेरौँ, समितिहरूले भन्ने कुरो लागि हुँदैन। अर्को एकदमै राष्ट्रपति अब राष्ट्रपति नियुक्ति छैन, त तर्फेरि तपाईँको न्याय परिषद अथवा संविधान परिषद नियुक्ति गर्नु छैन नि। गरिब नियुक्ति गरेको त मैले नियुक्ति गरेँ भने मलाई गलत गरेँ भने मैले माओवादी राज्य सक्छ भन्दाखेरि त्यस्तो छावल पनि मलाई लागेन नि त्यो। त्यो हेर्नु तपाईँको यो न्यायपालिकाले यो सुरुवात तपाईँलाई 72 साल थाहा होला, 72 सालमा संविधान लागू हो। त्यति बेला दुईजना सर्वोच्चको न्यायाधीश थिए, एकजना मन्त्री थिए, पाँचजना मात्रै तपाईँको पाँचजना पनि नयाँ पैसा बन्दैन, त्यहाँ तपाईँको बारको

0: उनीहरूले दुईजना लेखन गर्दै त्यो सेक्सन ब्यालेन्स तपाईँको समितिले संसदले फाल्नु पर्थ्यो नि. तपाईँले पाँचजना एग्री हामी कसरी सुनाउँ सुनाउनु गर्दैन भन्नुपर्थ्यो
1: नि.
0: सुनै गर्नु हुनुहुन्थ्यो नि. तपाईँ पाँचजना आवेदन गर्ने अपूर्व पठाएको नि हामी मान्नु पर्ने के को सुनाइयो त्यो गरेर पठाएको पो सुनाउनु भने नि त्यो त्यसको उनीहरू सिद्धान्त कागज नरह्यो किन यहाँ तपाईँको मान्छे नै त्यस्ता भयो. देशको प्रधान न्यायाधीश भइरहेको मान्छे र केही महिनापछि हुने मान्छेले नै तपाईँको शक्ति सन्तोष नियन्त्रण ख्याल गर्दैनन् भने अनि तपाईँको सांसद त छ अनुसार उनीहरू त पोलिटिसियन भयो. त्यो छवटालाई कन्ट्रोल गर्ने चेक्स एन्ड ब्यालेन्स हो. त्यो कन्ट्रोल गर्ने तपाईँको जुडिसियरी हो. जुडिसियरको चिफले कन्ट्रोल गर्ने जुन सेकेन्ड मेनले कन्ट्रोल गर्ने हो. त्यो दुईजनाले जे पठायो त्यही तपाईँको संसद सुनवाई गर्ने गरेपछि तपाईँको यो चेक्स एन्ड ब्यालेन्सको के माग्यो. सबभन्दा अमेरिकाले यो थाहा पायो भने त अमेरिकाले हाँस्तो. यो अन्तर्राष्ट्रिय अभ्यासमा पनि यसरी दलगत रूपमा पार्टीले सिफारिस गरेर उहाँहरूको भागभन्दा गरेर न्यायाधीश नियुक्ति हुने विषय कतै छ त्यस्तो नै. अमेरिका हामी जे पनि सिक्छौँ अमेरिकाले यस्तो दिन्छ हो. अमेरिकामा के हुन्छ अमेरिकामा फरक हेर्छ. त्यहाँ तपाईँको रिपब्लिकन प्रेसिडेन्ट है उसको व्हाइट हाउसमा रिपब्लिकनको काउन्सिल जुडिसियल लिगल काउन्सिल छ एटर्नी जनरल पनि उनले तपाईँको जज नियुक्ति गर्न पनि 50,000 अमेरिकाको स्टेटकै बेस्ट मेन लयर अथवा प्रोफेसर खोज्छ उसले. खोजेपछि फिल्टर गरेर हुन्छ. पहिला तपाईँको 53, 51, 49 पनि पुग्छन्. घटाउँदै घटाउँदै लगाएर तपाईँको टिमले पार्छ. टिमले पारिसकेपछि अन्त राष्ट्रपतिले बस्छ. राष्ट्रपतिले इन्टरभ्यू लिन्छ. इन्टरभ्यू लिएपछि अन्त पहिले संसद सुनाउन पठाउँछ र संसद सुनाउ त्यहाँबाट फरक के छ भनेको राष्ट्रपतिले एक्सपेक्टेसन गर्छ. मैले नियुक्ति गरेको मलाई पर्दा यसले मलाई सहयोग गर्ने एक्सपेक्टेसन गर्छ. तर फोन गरेर दबाब दिएर मलाई गरिएको छ भने तपाईँ झिक्छु केही पनि भन्दैन. अस्ति ट्रम्पले पार्लियामेन्ट देख्यो नि. ट्रम्पले त्यो के भन्छ भने ट्रम्पको त्यो इम्पिचमेन्ट पनि राख्यो. त्योभन्दा अगाडि तपाईँको ट्रम्पको उसको माइक पेन्स उसको चाहिँ चुनावको लागि उसले जमिन गरिदिनु पर्थ्यो. अनि उसको विरुद्ध त्यो स्टडी ड्रिनियर लगायतको कतिको मुद्दा त्यहाँ परेको थियो. एक ओर उसले हस्य गरेन. नेसन के भन्दाको नियुक्ति गरिदिनु है अलिक सम्झौँ क्या. म नियुक्ति गरिदिन्छु 15 गुलाम हुनुपर्छ. तलमाथि गऱ्यो भने महाभियोग लगाउनुदेखि लिएर अगाडि कुरा हुन्छ. यहाँ पहिले तपाईँले छुनु पाउँदैन. गोप्तमा साथी दिएको मलाई छुनु होइन. अहिले अत्यार चाहिँ हो नि आजको अलिक पहिले अत्यार त आज हेर्नुहोस् त त्यहाँ त्यो पुलिस कान्तिपुर आज पनि लगेको त्यो करोड करोडको छ नि. अहिले तपाईँको एमआलए फिर्ता गरेछ. फिर्ता गरेको कस्तो रामचन्द्र पौडेल जो पनि फिर्ता गरेको छ त्यो नयाँ प्रधान बोलेको कस्तो गएको त्यो पैसा कहाँबाट आयो त्यहाँ. अनि फेरि त्यो अख्तियार उसले चाहिँ कन्भर्सेसन होइन हामी त मुद्दो चलाउँछौँ त्यसमा फिर्ता गरेर भनेको थियो. अनि उसले यो के हो तपाईँको सेक्सन ब्यालेन्स त्यसमा यो त उसले छैन. यो खाली संविधानमा भयो भेलाहरूमा त हाम्रो अब अरू एउटा पनि छ होला. सर्वोच्च अदालत विभाजित भयो भन्ने खालको छ. उनीहरू तपाईँको कोर्ट अफ कन्डक्टको भावना छ. म्यारिजहरू त्यसरी बोल्नु हुँदैन. त्यो बोलेको कारणले त एकजना सांसदले कोर्ट गरेर आउनुहोस् पनि भने नि होइन. त्यो त उसले बोल्नु कुरो भयो अथवा तपाईँले जस्तो बारेमा यसरी के थियो के बेसी हामीले बोलिदिनु भयो. तर त्यहाँ विषय त्यस्तो बोल्नु भएन. त्यो अर्को के भन्नु भयो प्रधान न्यायाधीश हुने राइट अधिकार होइन. अमेरिकामा त हाम्रो त्यसको भर भयो. हाम्रो अमेरिका त्यसको सिस्टममा हाम्रो पनि भयो. प्रधान बाहिर ल्याएर हुन्छ नि. अब जोन रबर्ट्स भन्ने छ. अब त उसले अस्ति भने कहिले पनि यो वर्षहरू भयो के भन्नुभयो त्यो विवाद हो क्या. रिपब्लिकन प्रेसिडेन्ट र डेमोक्रेटिक प्रेसिडेन्ट भनेको जोन रबर्ट्स पब्लिकली भाषण गर्यो भने त्यो भ्रम अमेरिकी जनतालाई नहोस्. त्यहाँ चारजना राष्ट्रपति नाम थियो. यहाँ तपाईँको जर्ज बुसको जज होइन. हामी जर्ज बुसको जज होइन. हामी बिल क्लिन्टनको जज होइन. हामी तपाईँको बराक ओबामाको जज होइन. हामी ट्रम्पको जज होइन. हामी युएस सुप्रिम कोर्टको जज भनेको छौँ. त्यस्तै त्यो पनि तपाईँको त्यो यहाँको जस्तो खोजिदिनु के भने अब बुक सिनियर म छु त्यस कारण म प्रवेश हुँदैछ भन्नुपर्ने हो नि त. म भन्दिनँ जो ल सुनाउनु मतलब छैन. जाने चाहिँ प्रवेशन गरौँ भनेर त्यो कन्सेप्ट हाम्रो विकास हुनु पर्यो. ए अरू के गर्नु तपाईँको त्यो के अरे उहाँहरूले जुन अहिले चाहनुहुन्छ यस्तो किसिमले वक्तव्य गर्नु भएन. उहाँहरू के गर्नु म त यहाँ कन्स्टिट्युसनमा व्याख्या गरेर सब सुन्नुहुन्छ भएको त्यो गर्ने काम मेरो हो भनेर उहाँले त्यो लिनु पर्यो. अर्को रूपमा वातावरण यस्तो बन्नु पर्यो कि त्यो वातावरण के भन्छ तपाईँको त्यहाँ गएर टिमले नरस्नु भयो भने त जुडिसियल त बिगार हुँदैन. त्यहाँ गएर तपाईँको गुड छुट्टी हुनुहुन्छ के भने आएर यो पोलिटिकल पार्टीले हो नि यो पनि क्लब हुँदैन. उहाँहरूले राजमा पनि नदिने डटेर लड्ने भन्ने खालको सबभन्दा ठुल्थ्यो नि. उहाँ जस्तो त्यो हाइटमा थियो जो सुप्रिम कोर्ट जजले अन्त त्यसो गरेमा त मिलाइदिनु पर्नेमा सुप्रिम कोर्टको जजले नै त्यस्तो भन्छ भने त जज त आशा हुँदैन. देशको रक्षाको विषयमा त भएन. अब कन्स्टिट्युसन कसरी व्याख्या गर्ने. अनि सरकार पनि एउटा पक्ष नि. सरकार त भटाउनु त हार्यो नि त. अनि यो के अरे राष्ट्रपतिको मान्छेको त मुद्दा पनि धारण अवस्था हो नि त. अनि अरू दुईवटा पार्टीको मान्छेको मुद्दा भनेर जित्ने मतलब यस्तो किसिमको वक्तव्य आउनुभयो हुनुहुन्थ्यो त्यो वक्तव्य उहाँले ल्याउनु हुनुहुन्थ्यो म पनि त्यसो सोच्नु त्यो सोच्ने कताबाट म त्यो सोच्छु उनी त्यसरी उयोहरू यस्तो किसिम भन्ने उहाँहरूले नै आरोप लाग्छ तपाईँहरूको के आफूले पाउँदा साथ ठिक अर्को देखि भन्ने रहेछ यस्तो तपाईँहरूलाई जनताले साथ दिनु जुन सिमिर आस्था मेर्छ यो गलत हो यस्तो गरेन होइन त्यो छोड्नुपर्छ होइन त्यहाँ भाग्नु त बस्नु हुँदैन म दोहोऱ्याउँछु कि राजीले गर्नुपर्छ जुनसरी भाग्नु पनि पाइँदैन जुन अहिलेसम्म सर्वोच्चमा जति मुद्दाहरू चाहिँ पेन्डिङमा छ देखिन्छ यो मुद्दा फैसलाको ढिलाइको मुख्य कारण के हुन्छ यो अन्तर्राष्ट्रिय रूपमा विदेशमा पनि यस्तै हो कि अथवा हाम्रो त हामी कहाँ अलिक बढी हो कि समस्या कहाँ हो हाम्रो समस्या यो मानवीय समस्याहरू सुधार गर्न सकिन्छ त्यसले सम्बन्ध पहिले सम्बन्ध संवैधानिक विकास सुविधा थुप्रै बढी यस्तो भएको त्यो थुप्रै विषय त मैले सुनेन भने त्यो संविधानको ड्राफ्ट आइदिनु भएको छुट्टै अस्तित्वको संविधान कन्स्टिट्युसन कोर्टको आइथ्यो पहिले आइथ्यो त्यो यही तरिका जसले संविधानको उल्लङ्घन गर्यो त्यति बेला प्रधान तिनीहरू थिए उसले मसेको पठाएको थियो मसेको के पठाएको सुधार के थियो उसलाई सुधार गरिदिन्छौँ उसलाई हामीले सुझाव दियो भनेर पठाएको त्यो उसले हालिदिएको संवैधानिक अदालत झिँदै उनीहरूले जिल्ले अरू कति बिमारी जिल्ले के राख्यो तपाईँको कहाँ हाम्रो पैसा जागरण पुग्दैनौँ हामीले त 75% जागरण पर्छ त्यो आफ्नो अधिकार उसले हालेर पठाइदिनु छ उसले अनि वास्तव गर्नुहुन्छ हालिदिनु उजासै हाल्छ त्यहाँबाट मिल्यो एउटा फेरि त्यो थप्नुपर्छ अर्को कुरा तपाईँ भन्नुहोस् यो टाइम कन्ट्रोल गर्नुपर्छ क्या तपाईँ अहिले एउटा मुद्दामा 80-90 जना ओकार त्यहाँ पर्छ अन्त यसरी दिनु अमेरिकामा त 1 घन्टा मात्रै बस्छ 1 घन्टा जस्तो उनीहरू रातो ट्राफिक लाइटको बत्ती त्यो रातो बत्ती बल्ने बित्तिकै सरकारले उठाएर जान्छ हरियो बत्ती बल्ने पाइन्छ कति भयो भनेर पनि 1 घन्टामा सिरियल पनि उठेर लास्टमा किताब पढ्नु लगायो उसले त्यो किताब पढ्नु लगायो त्यो रातो बत्ती भयो बल्ने बित्ति जर्जर उठेर जान्छन् त्यो पढेर सिरियललाई त्यहाँ त मान्छे जर्जर छैन त्यो त्यति भावको कन्ट्रोल नगरे भने एउटा कन्ट्रोल त्यो गर्न सकिन्छ अर्को यो हाइकोर्ट बलियो बनाएर नि मुद्दा सर्वोच्चमा नआउने गर्नुपर्छ अब अरू धेरै समस्या त हुनुहुन्छ यो धेरै समस्या तपाईँले यो टाइम पाउँछ है धेरै समस्या जिज्ञासा हुने बाटो पनि आउने कुराहरू पहिला महसुस गर्नु पर्यो हाइकोर्टमा तपाईँको धेरै अलिक विश्वास कम छ किनभने हाइकोर्टमा यसै गरी तपाईँको 80 जना भागको नम्बर आफ्नो निम्ति भएको जनताको आश्रम छ त्यहाँ सुधार्नु पर्यो अनि अर्को आउने कम गर्नु जस्तो उदाहरण के भन्दा तपाईँको अन्तिम आदेशको लागि तपाईँको 2 दिन पनि बहस चलाएछ अन्तिम आदेश तपाईँको इन्डियामा पनि तपाईँको हार्डली तपाईँको 20 मिनटभन्दा बहस गर्नु पाएन अन्तिम आदेश यहाँ 2 दिन चल्छ अनि त्यो खुल्छ भन्छ नि जिल्लाहरूले ज्यान मुद्दामा कसैले खुलिएको छ भने त्यो मुद्दा छुट्नको लागि यहाँ चाहिँ तपाईँको सम्पूर्ण ओरिजिनल फाइल मगाएर 3-4 दिन बहस हुन्छ त्यो त्यति गर्न काम पनि दिनै दिनुभयो त्यो बढीमा आधा घन्टामा दिनुभयो यो यो यस्तो किसिमको कठिन गर्नु पर्छ र गर्न सकिने कुरो पिआरले तपाईँको पिआरले तपाईँलाई अहिले मुद्दा भेट हाल्नु पिआरले यस्तो कि तपाईँको लागि मुद्दा त ल्याउँदै त्यो ब्रेन एक्सर्साइज पनि त्यो ल्याउनु पाइँदैन अब यिनीहरू विश्वनाथ एउटा के थियो तपाईँको विश्वनाथ उपाध्याय चिफ जस्टिस मुख्य हुँदै सिनियर ओपीले बहस गरेपछि जुनियरले उठ्यो भने तपाईँले सिनियरले बहस गरेपछि यही हुनुभयो सिनियरले बहस अब तपाईँ के मान्नुहुन्छ भन्नुहोस् त मलाई त्यो तपाईँको प्र्याक्टिस गर्ने ठाउँ हो तपाईँको जिल्लामा गएर प्र्याक्टिस गर्नु न सिनियरले गरेपछि तपाईँ के गर्ने हामी बुझ्छौँ ल पर्दैन भनेको त्यो आँट चाहिन्छ क्या अब अर्को भनेको त हाम्रो समस्या यो न्याय बहुमुखा भन्ने अब विपन्न मानिसको लागि चाहिँ सबैभन्दा बढी प्रताडित हुने भने गरिब मानिसहरू नागरिकहरू अरू अनि त्यो भने चाहिँ अदालत पुगुन्जेलसम्म त्यो उहाँहरूको जुन पीड़ा हुन्छ त्यो पीड़ा थपिने अवस्था फेरि थपिने त्यसमा त्यही भएर यो अदालत जानु भनेको जनदुःख पाउनु भनेर त्यहाँसम्म नपुग्ने पाउँदै नपुग्ने यो समस्या चाहिँ के भन्नु बाबुको एक दिनको के एउटा कारण हो एक दिनको फर्ममा कोर्टले के गर्न सक्दैन सरकारले के गर्न सक्दैन यो मुद्दा अहिले जुन छ नि 27 यो अहिले 22 वर्ष अहिले 2 वर्षमा बन्छ भनेपछि यो गरिदिनु बित्तिकै नियम नभएको भएन अनि अर्को तपाईँको कृषि हकलाई स्थित हुनुपर्छ उहाँबाट मान्छे आउँछन् जिल्लाबाट या कृषि आउँछन् कानुनमा 2 पटकभन्दा कृषिहरू गर्न पाइँदैन एउटा मुद्दामा एउटा उकिल होइन अहिले एउटा उकिलले 2 दिन त्यो 20 पनि हटाइन्छ फेरि अर्को नयाँ उकिल थपिन्छ उसले फेरि अर्को हटाइन्छ पेपरमा हेर्थ्यो कति 45-50 सम्म कृषि हट्छ त्यो तारिक दिँदैखेरि लामो तारिक दिने तर कृषि हुने गरेर दिने गरेर पनि यो सब रोक्न सकिन्छ क्या सब रोक्न सकिन्छ वकिलहरूको फिक्र उहाँले कुरा उठाउनु भयो त्यो अन्तर्राष्ट्रिय अभ्यास हो भनेर उहाँले भन्नुहुन्छ बेला बेला कहाँ कति मिल्ने भन्ने कुरा कसरी निर्धारण गर्न मिल्दैन भन्नुहुन्छ अरू सबै चिज चाहिँ मूल्यको निर्धारण हुने तर यो विषय चाहिँ किन आउँदैन यो यसको कानुन बन्दैन कानुन बन्दैन यो मेम्बर्सले पनि आएको छ प्र्याक्टिस हो तपाईँ मर्नुभयो एउटा राम जेठमलानी भन्ने राम्रो हुँदैन अब घन्टाको 25 लाख हुन्छ अरूको 5 लाख हुन्छ
1: तर बदमाशी गरेर गएछ भने त पर्छ पर्यो नि त्यसको लागि तपाईँको जस्तो अख्तियार छ नि कार्यकर्ता भयो त्यस्तै न्यायपालिकालाई छुट्टै अख्तियार चाहिन्छ भने मैले बारम्बार लेख्छ भन्दै आएको छु न्यायपालिकालाई छुट्टै अख्तियार पनि आयोग त्यस्तो खालको छुट्टै उसको आयोग पूर्ण अधिकार दिनुपर्छ प्रधान न्यायाधीशदेखि तल जिल्ला न्यायसम्म अधिकार दिनुपर्छ भ्रष्टाचार गर्ने न्यायाधीश हुनु भयो नि मैले भएर भ्रष्टाचार गर्छु त्यो अरू सामान्य मान्छेहरूले सजाय पाउनु पर्छ नि त्यो मैले बारम्बार भन्दैछु तर कसरी त्यो कानुन बनाउँदैन त्यसमा एउटा चाहिँ आवश्यकता पर्छ अब अहिले त हाम्रो मनोज कुमार गुण आउँदो रहेछ नि उहाँले एउटा यही गरेर देखाउनु सक्नुहुन्छ
2: उहाँलाई
1: गर्नुपर्छ प्रत्येक हरेक वर्ष देश गर्नुपर्छ स्रोत देखाउनुपर्छ घुस खाएर पनि बढ्छ नि बढेको देखाउने यसले कसरी बढ्यो देख्नुपर्छ नि यसको डिटेल वर्कआउट गर्नुहोस् भन्छ तपाईँ मनोजले हाम्रो यो बाह्रौँ साल उहाँलाई राखा गर्नु यही नै होला जस्तो अहिले बाह्रौँ साल एउटा निष्पक्ष इमान्दार मान्छे हुनुहुन्छ नि चोखो मान्छे हुनुहुन्छ नि त्यस्तो गर्नलाई धारा 136 को धारणा गरेको कारण थियो त्यसमा उहाँले त्यो सुरु गर्नुहोस् न निर्मूल गर्नुहोस् न सर तपाईँको 6 वर्ष प्रशस्तै टाइम छ
2: अब योभन्दा पहिलेको मजुरहरू त कार्यपालिकाले एउटा निर्णय गर्ने त्यसको विरुद्ध अदालतमा अथवा मुद्दा गर्ने अनि अदालतले यो फैसला गर्छ भन्ने पनि पहिले अनुमान भएर बसिसक्ने इजलास चाहिँ तोक्ने प्रक्रिया त्यसै गरी एउटा निश्चित बेन्चमा अब इजलास तपाईँले कुरा
1: उनी भएको नि हडतालै भएको नि त्यो अदालत स्थायी जस्तो हो नि त उनीहरूले त्यो जनसङ्ख्या पारा नि झगडेलाई थाहा हुने आफ्नो मुद्दा कहिले पछि थाहा हुने त्यो त रेकर्ड कुरो ओपन कुरो पब्लिक कुरो हो यसो हामी बोल्नले निर्देश सबै बोलेको छ
2: पारदर्शिता प्रश्न हुन्थ्यो
1: त्यही भएर तपाईँको त्यो चिट्ठा नफ्री गरेको नि थियो भयो हुने त अब कहिले काहीँ यो कार्यपालिकाको क्षेत्रभित्र प्रवेश गरेको आरोप पनि लाग्छ न्यायालयलाई त्यस्तो देख्नु भएको छ के छ त्यसो भयो हो त्यो हेर्नुहोस् त्यो पब्लिक इन्ट्रेस्ट भिडिकेसन छ नि त्यसको तपाईँको यो 360 डिग्रीको लक्षण देखा छ नि त्यो र तपाईँको सिङ्गलवारको कार्यकारिताको त्यो 360 डिग्रीको कार्यकारी अधिकार छ नि त्यसको तपाईँको रङको जति ग्राफ छ क्या त्यो पिआरएलमा परेपछि सर्वोच्चले समन्वय व्याख्या गर्दा र फैसला गर्दा नि के विचार गर्नुपर्छ तपाईँको हामी पनि 360 डिग्री हामीसँग कानुन व्याख्या गर्ने यतापट्टि कार्यकारी पनि त्यही 360 डिग्रीवाला हो उसको काम छ नि देश विकास गर्ने प्रशासनले निर्णय गर्ने नीतिगत निर्णय गर्ने काम हो त्यस कारण हामीले निर्णय गर्दाखेरि उसको नीतिगत निर्णयमा भान प्रदर्शन हुँदैन हामी उसको त्यो झिमी रेखा कपालको त्यो नागे भनेदेखि देश विकास असर गर्छ कार्यपालिका एउटा ह्रस्व गर्छ भनेर बडो सतर्क हुनुपर्छ क्या त्यो यतापट्टि कार्यपालिकाले आवश्यक माने भने त उसले त अदालत गर्दैन कार्य भइहाल्छ तर अदालतमा त्यो कार्य हुँदैन त्यसमा अदालतको त यति धैर्यवान न्यायाधीश हुनुपर्छ कि त्यो त देउताको अवतार हुनुपर्छ क्या त्यो भनेको त सम्पूर्ण कुरो आफ्नो लिमिटेसन र एकातिर कार्यवाहीको अधिकारको लिमिटेसन बुझ्नुपर्छ
2: भन्दाखेरि त हामी न्यायमूर्ति नै भन्छौँ नि
1: हामी त न्यायमूर्ति भयौँ तिमीले पनि आफ्नो क्षेत्र तिमी आफै मुख्यमन्त्री हो हामीले तिमी सानो रोगेर पास गर्ने पनि तिमी हर्ष हुन सक्छ तिमीलाई बाधा पनि सक्छ हामीसँग पावर छ भने हामीले हर्ष गर्न हुँदैन हामीले भोलिन्टियर सेल्फ रक्षण गर्नुपर्छ भन्ने भावना न्यायपालिकामा आउनुपर्छ त्यो एउटा त्यहाँ विकास हुनुपर्छ यसले त यो कार्यवाही त्यति पर्नु हुँदैन यसले किनभने हेर छ हेऱ्यो भने यसले फेरि पैसा बगर हुन्छ सेवा हुन सक्छ तर एकैपट्टि न्यायपालिका बहुत सजग हुँदैछ यो कुरोमा
2: संघीय संरचना अनुसार न्यायपालिकाको पुनर्संरचना पर्याप्त रूपमा भयो कि भएन कस्तो देख्नु भयो
1: त्यो फेरि अमेरिकामा चाहिँ हामी खान सक्छौँ पैसा पनि छैन जनशक्ति छैन अमेरिकामा पारिरहेको छ क्या फेरि होइन एउटा अन्त यहाँ त संसदै दुईवटा छ अनि कन्स्टिट्युसन दुईवटा छ पचास एउटा छ फेडरल एउटा छ अनि तपाईँको सरकार पनि त्यस्तै छ अनि अर्को पनि तपाईँको पारल छ अदालत पनि तपाईँको फेडरलको तिन तहको स्टेटको तिन तहको छ हाम्रो यहाँ त एकै नै धान सुविधा यो सम्भव हुँदैन खालि किनभने तपाईँको न्यायाधीश यस्तो नियुक्ति गर्नु पऱ्यो कि जो मान्छेले संविधानमा लेखेको छ क्या त्यो समाजले समाजले प्रख्यात प्रख्यात कानुनवेत्ता हामीले चिनिएको भन्ने भनेको छ त्यस्तो मान्छे राख्नु पर्यो अर्को कुरा तपाईँ भनेको छ त्यो चिन्न सकिन्छ तपाईँले तपाईँको फुटबल खेल्न जाने नि अथवा तपाईँको टेनिस खेल्न जाने नि दुईजना मध्ये को कस्तो खेल्छ तपाईँ चिन्न सक्नुहुन्छ नि यदि मेच सफा हुनुभयो नि सर्वोच्चको न्यायाधीश र प्रधानमन्त्री छ नि त्यो बहस गर्ने आउनु पर्यो को उसले कस्तो भनेको त चिनिहाल्नु हुन्छ एउटा बहस भएर चिनिन्छ न त त्यो मेच खराब भएर आफ्नो उचित छेउले पनि नचिनेको त तपाईँ यसले एउटा हुन्छ टेनिस हेर्नुहोस् भाइ हेर्नुहोस् पिङपङ हेर्नुहोस् है को टिम कस्तो त्यस्तै पाउँछ त्यस्तै हो कसले बहस कसरी गर्छ कति अध्ययन छ कस्तो टाइम कुरो पोइन्ट गर्छ कस्तो लजिकल इन्टरप्रिटेसन दिन्छ अनि कतिले पत्याएका छन् उसलाई जस्तो एउटाको भय नभएछ एउटै उद्रियो दसवटा मुद्दा छ कहिले रिड्युसको त्यो त अनि बहसको स्तरले थाहा छ नि कस्तो भने अहिले तपाईँको सदस्यमा कहिल्यै देखिँदैन झुकेर देखिन्छ त्यसमा गएर मामले सानो मुद्दा लिएर आउँछ बहस पनि तपाईँलाई छैन भविष्य त्यसमा चाहिँ किन छ यो त म्यारेज बनाउनु पर्यो
2: अहिले अलिकति समस्या कस्तो देखियो भन्दा सरकारले एउटा निर्णय गर्ने अदालतले चाहिँ त्यसको चाहिँ विपक्षमा फैसला गरेर दुई तिनवटा नदी त्यसमा देखिएको छ जस्तो यो ट्रेड युनियन खारेजदेखि भयो यस्तो कुम्बासीको विषयमा पनि दुई मसला बनाएको छ तर कति बेलामा चलिरहेको छ यो भनेको के हो यसले अलिकति विवाद फेरि पनि त्यहाँको चित्तकार भएर अलिकति काममा रोजाने खालको अवस्था
1: त्यसमा अरू
2: जानुपर्ने के समस्या
1: यो अवस्था नराम्रो छ किनभने पहिले के भन्नुहोस् त हो अन्त

0: एवं पब्लिक हुन्छ नि उसलाई फाइदा नहुने भयो त्यसरी मात्र हो नि यसमा त्यो भोलिन्टियरिङ सेल्फ हेल्प भन्छ क्या त्यो कोर्टले अप्रुभ नै पर्छ यसमा अन्त अर्को पुलिस बोलाएर सुन्नु भयो नि त अब यो प्रविधिको विकाससँगै अलिकति पारदर्शिता कुरा पनि आउँछ जस्तो भारतमा हामी कतिपय ठाउँमा चाहिँ त्यो अदालतको फैसलाहरू भइरहेका न्यायाधीशको प्रत्यक्ष लाइभ त्यो प्रत्यक्ष सुन्छौँ हामी देख्छौँ त्यो हाम्रो मात्रै सुधार गर्नुपर्ने आवश्यक हो कि होइन न्यायाधीशले सजा गराउँछ नि कहिले ओपनले कसो बोलेको थियो न्यायाधीशले कसरी सुनेको थियो न्यायाधीशले देशमा के रेस्पोन्स दिएको छ अनि फैसला कसरी आयो इन्टलेक्चुअल कम्युनिटी त्यो सबै हेरेको हुन्छ आमनगरको तर्फमा भएन त्यो भएन त्यो त्यो के भइरहेको थियो ओपन गर्ने के भइरहेको थियो अब मैले अमेरिकन फोन गरेको तपाईँ यो बोली हालिसम्म त्यो क्यामेरा आफै फर्किन्छ क्या जसले एड्रेस गरे पनि सेन्सर आफै फर्किन्छ के त फर्किनुपर्छ त्यो संसदमा जाने कुरा राष्ट्रपतिले बोलिरहेको एउटा बाहिरिने कुरा आम नागरिकले पनि यसमा मूल्याङ्कन गरिरहेको छ कतिपय कुरामा सरकारको आलोचना देखिरहेको छ न्यायपालिका कार्यपालिका व्यवस्थापिकाले चाहिँ समग्रमा के गर्ने सुधारको पक्षहरूलाई अलिकति जोड दिएर
1: अर्को धनी शाहजीले काम गरेकोमा मलाई त के अरे तपाईँको कवि सहज गर्ने ठाउँ नै देख्दैन मेरो आत्मनिर्भर दिँदैन यो धनी शाहको कर्मी रहेछ नि यो आजभन्दा गणतन्त्रको बेलामा यो आइडिया पनि देश अलिकति अगाडि बढिसकेको छ यो गणतन्त्र के अरे तपाईँको त्यो दुईजना यस्तो मान्छे पऱ्यो कि जसको भिजन पनि थिएन त्यस्तो मान्छे पऱ्यो भिजन नि त्यस त्यो त गणतन्त्र आफै नराम्रो थिएन त्यस कारण म आइडिया कस्तो हुन्थ्यो म त कन्फ्युज गर्छु कन्फ्युज ढिलो गर्छु आइडिया दस वर्ष आइडिया कस्तो हुन्थ्यो मैले हिँडेछ नभए सबैभन्दा उहाँको अलिकति स्ट्यान्ड ठिक भएन उहाँले अहिले के गर्नुहोस् त भनेपछि फुटेल सडकमा अथवा तपाईँको दरबार मार्ग छ नि त्यो ठाउँमा त्रिपुरसरमा उहाँले अहिले त्यो पाँच नम्बर मोटर दौड गरेर आफू पऱ्यो क्या तपाईँको एक्सिडेन्ट पर्छ नि त्यहाँ तपाईँको त्यो हार्डली तिन नम्बर चार नम्बर दौडिदिनु भयो धेरै फेरि हात हालिदिनु भयो फेरि अर्कोतिर तपाईँले विदेशतिर देख्नुहुन्छ नि स्टप गार्ड अर्डर हुन्छ नि त्यो वाइआईएलडी इन्डिया आउँछ त्यो यहाँ अर्को जानु गयो भनेर अनि त्यहाँ रातो हरियोपट्टि पर्छ भनेर उहाँले एक्सिडेन्ट त परेको छैन तर फेरि त्यस ठाउँ त्यो हेर्नुमा पाँच नम्बर मोटर दौडिदिनुहुन्छ रोटिराख्नु भएको छ पाँच नम्बर सिङ्गोद्वारा त्यो रोक्नु सुन्छु म अर्को चाहिँ तपाईँ त यो देशको त गार्जियन हो पहिला पो तपाईँ काठमाडौँ मेयर पनि त गार्जियन हुन्छ अहिले तपाईँको संविधानको गार्जियन तपाईँ म नेपाली तपाईँ नेपालीको गार्जियनमा तपाईँ कुरोको अघि हामी थाहा पाउनु पऱ्यो
2: पद्मा सूर्य मैले के हो मेरो भूमिका भन्ने कुरामा पनि हो ढिका कतिको कुरामा नदेखे जस्तो अलिकति नाचु जस्तो खालको हो
1: अनि मैले के तपाईँले भूत थाहा पाउनु पऱ्यो नि तपाईँले हर्क्यो भने होइन त मैले पनि यसरी त बोल्नुहोस् न अहिले तपाईँको त कति एट्याक भइरहेछ त्यसमा त बोल्दै हुन्छ नि सँगसँगै गएर भन्दै हुन्छ नि तपाईँले धेरै भाषण गर्नुभयो मेरो भाषण पनि पनि छैन म त काम गर्न आएको म सिङ्गोको साथ काम गरेको छु त्यसरी हुनुहोस् त्यहाँ आएको
2: स्वागतले नै परामर्श गर्दाखेरि पनि उहाँ आइराख्नु भएको भन्ने
1: जो चाहिँ म त भन्ने कुरा त्यो हुनुहुन्थ्यो अब यसरी तपाईँ आयुष्य कसरी हुनुहुन्छ भन्ने भन्छु अर्को म के भन्छु तपाईँलाई अपरेसन जहिले पनि चाहिन्छ भन्छु म क्रुसियल टाइम र क्रिटिकल कन्डिसनमा कहिले पनि त्यो बहुमत र अर्को चिफ मार्जिन हुनसक्छ क्या त्यसमा त्यो चिफ एक्जिक्युटिभ प्रधानमन्त्रीले अपोजिसनलाई त्यो पर्सुएट गरेर त्यो भोट यतापट्टि ल्याउन सकिन्छ अहिले पो तपाईँको आफै 142 अवस्था परेन कुनै त्यस्तो अवस्थामा तपाईँलाई संविधान संशोधन चाहिनु सक्छ त्यसमा तपाईँको इन्ट्रेक्सन भइरहनु पर्छ अपोजिसनसँग तपाईँको भित्रको सबैलाई थाहा छ नि तपाईँ बोल्नु हुनु तपाईँ काम गर्नुहुन्छ तपाईँ सोसियल इन्जिनियर तपाईँ के अरे बिल्डिङ गर्नु सक्नुहुन्छ तपाईँले बिल्डिङ के गरेर छ अब यो सरकारको कुरा त भयो यहाँले मैले अन्तिम भने अब अन्तिम भयो यो अदालत न्यायालयहरू अथवा नवनियुक्त प्रधान न्यायाधीशहरू नै एक दुई तिनहरू अलिक तत्काल गर्नुपर्ने काम त के हो न्यायालय सुधारका छ सबभन्दा पहिला भन्थ्यो न्यायालय भर्ना गर्नु पर्यो चारवटा खाली छ म त 70,000 पुगिसक्यो त्यो भर्ना गर्दा उहाँलाई सजिलो पनि छ गाह्रो पनि छ उहाँ दुई सय बसिरहेको मान्छे हो उहाँले को कुन कस्तो चिन्नुहुन्छ मैले त्यहाँ भनेको थिएँ हामी अडियन्ससँग छ त्यो कोभर को प्लेयर कस्तो ब्याडमिन्टन हामी चिन्नु मान्छे चिन्नुहुन्छ त्यस्तो मान्छे टिप्नु छ त्यस्तो मान्छे पार्टी परेसानी पनि टिप्नु हुन्छ त्यो क्वालिटी राखेर टिप के भन्यो संसद सुनाउनु पठाउनु छ आफूले ब्याकग्राउन्ड पठाउनु छ यो कारणले पठाएँ यति राम्रो मान्छे हो उसको ब्याकग्राउन्डले पनि एउटा छोडेर पठाइदिनु संसद सुनाउने राख्ने लागि विचार गर्छ नि त्यो पहिले त्यो भन्छु म अर्को सबभन्दा पहिले पनि तपाईँको अहिले भ्रष्टाचारले एकदम आस्था नै कम भएछ एकदम आस्था कम भएछ त्यसको लागि पनि मैले अब संविधान संशोधन हुँदैछ भयो भने तपाईँले के गर्नुहोस् त्यो अख्तियार दुर्ग भयो भने यो आफ्नो अख्तियार दुर्ग बनाउनुहोस् आफ्नो आफ्नोलाई त्यो गरिस गरिसक्यो भने त्यहाँबाट माथि तलसम्म प्रधानमन्त्री माथि हुँदैन कानुन सबै बराबर हो त्यो गर्नुहोस् अर्को चाहिँ तपाईँको न्यायाधीश कन्फिडेन्स चाहिँ दिनुहोस् त्यहाँ तपाईँले यस्तो वातावरण गर्नुहोस् इन्ट्रेक्सन गर्नुहोस् के गर्नु छ गर्नुहोस् अगाडि कुरो डिसिसन गर्नु यहाँबाट यो कोर्टमा कुनै एमआलएको न्यायाधीश हुँदैन कुनै कङ्ग्रेसको न्यायाधीश हुँदैन कुनै प्रचण्डको न्यायाधीश हुँदैन राष्ट्रपतिको न्यायाधीश हुँदैन हामी सबजना नेपाली न्यायाधीश हुन् त्यो वातावरण सिर्जना गर्नुहोस् यो म दिन्छु अर्को गर्ने यो त घटाउनु पर्छ तपाईँले घटाउनु त्यो अन्तिम न्यायाधीश दुई दिन आएर बास गर्ने मौका नदिनुहोस्।

0: बुझेको छन् 20-25 टार्गेट राख्नु पर्यो सबैले त्यो त्यो थुन्सेको मुद्दामा पनि दुई तिन दिन बस्दैन यसरी घटाउनुपर्छ अनि त्यो अहिले त्यो उयो छ नि एउटा ओटको एकदम गाई गरेको देशहरू नछ नि एउटा मुद्दाको लागि चाहिँ दुईपटक अहिले एउटा ओटको लागि चाहिँ दुईपटक रहेछ यसको बहस कन्ट्रोल गर्नुहोस् अनि लङ टर्म अरू तपाईँले भेट अब संविधान संसदमा यो छ त्योभन्दा आँट गर्नुहोस् संविधान युवा शैली त्यो खारिज गर्नुहोस् संविधान अदालतै गठन गराउनुहोस् न यो तपाईँको टाइम हो त्यो दिन्छु सर हस् हामी समय कुराकानीको लागि धेरै धन्यवाद ल तपाईँ धेरै धन्यवाद ल
1: उहाँ हुनुहुन्थ्यो सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसी उहाँसँगको कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिँदै नेपालको समय सकिएको छ अर्को हप्ता अर्को समसामयिक विषयमा केन्द्रित कुराकानी लिएर फेरि आउनेछौ आजको कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्टलाई धन्यवाद दिँदै म

0: कृष्ण कृष्ण ओ हुलाकी बाबू उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अझै त यो हुलाको अवस्था कस्तो छ खै कुनी
1: ओ आमा मैले पनि सुनेको त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
1: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिट्ठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
0: ए हो र बाबु
1: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकना जोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो
2: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
3: यहाँ टियो अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्
2: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 मा सम्पर्क गर्नुहोला
4: गोदावरी नगरपालिकाको अत्यन्त जरूरी सूचना यस नगरपालिकाभित्र सञ्चालनमा रहेका पसल व्यवसाय फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय पसल फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छूट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ गोदावरी नगरपालिका

0: Sim, Fátima, presta atenção. You Radio Network. अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाइ प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: A complete fighting solutions.

0: नमस्कार म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। बाँसरमा बाढ़ी पहिरोले चार परिवार विस्थापित, जनविद्युत आयोजनामा क्षति, मेवाकलामा निर्माणाधीन 41 फिट लामो पुल पूर्ण रूपमा क्षति। पश्चिम तराईमा गर्मी र तातो लहर कायम, मध्य र पूर्वमा हावाहुरी सहित वर्षाको सम्भावना। वीरगंज पहिसाब नाका हुँदै 10 महिनामा 7 खर्ब 94 अर्बको सामान भित्रियो, 1 खर्ब 81 अर्ब भन्दा बढ़ीको पेट्रोलियम पदार्थ आयात। अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउस बाहिर गोली चल्यो, आक्रमणकारी मारिए, 1 सर्वसाधारण घाइते। र नेपालको महिला भलिबल टोलीको विश्व वरियतामा उल्लेखनीय सुधार। नेपाल खबरमा अब पूरा खबर। अघिल्लो वर्षापछि खसेको पहिरोले घर बगाउँदा पाँचथरको ल्याङबरक गाउँपालिका 1 का 4 परिवार स्थापित भएका छन्। पहिरोले घर जोखिममा परेपछि 1 परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। पहिरोले घर बगाएपछि ट्याङबरक 1, लम्बा खोलाका मोहनलाल खवास र कबीर खवास तथा कोपसेका गंगा प्रसाद बेगाको परिवार स्थापित भएको हो। मोहनलाल र कबीरको परिवारका 7 जना आफन्त शान्त खवासको घरमा बसेका छन्। गंगा प्रसादको 6 जनाको परिवार उहाँका दाजु दुर्गा बेगाको घरमा बसेका छन्। त्यही ठाउँका भगिमान बेगाको घर पहिरोले उच्च जोखिममा परेपछि परिवारका 6 जना विस्थापित भएका ताप्लेज प्रहरीले जनाएको छ। बाढ़ी पहिरोका कारण कोप्चे टोलका बालानन्द मेघा र मन्त्रराज मेघा, चान्दुङ डाँडाका रविन राई, रामकुमार राई, रणबहादुर राई, मन कुमारी गुरूङ र डम्बर बहादुर गुरूङ, एकराजे टोलका रत्नमान राई, लक्ष्मण राई, राजेश राई, कमल बहादुर राई र शेरबहादुर राई तथा खोलाघारी मगर डाँडा टोलका एम मगर, पुनः बहादुर मगर र सुजन मगरको घर जोखिममा परेको छ। बाढ़ीले लानीटारबाट चान्दुङ डाँडा जोड्ने झोलंगे पुल र यानबरक 2 दोमाने स्थित झोलंगे पुलमा क्षति पुर्याएको छ। बाढ़ीले निर्माणाधीन 2 सड़कका पुल बगाएको छ। पुष्पलाल मध्यपहाड़ी राजमार्ग अन्तर्गत 5 थरको याङबरक गाउँपालिका 2 दुवानीमा मेवाखोलामा निर्माणाधीन 41 फिट लामो सड़कको पुल बगाएको छ। त्यहाँ निर्माणाधीन पुलका साथै सड़क र डाइभर्सन समेत बगाएका कारण यातायात पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। त्यसै गरी तनोर करिडोर सड़क खण्ड अन्तर्गत 5 थरको हिलिहाङ गाउँपालिका र ताप्लेजुङको 8 राई त्रिवेणी गाउँपालिकाको सीमामा रहेको तनोर नदीमा निर्माणाधीन लिम्बुनी पुलका संरचना समेत बाढ़ीले बगाएको छ। बाढ़ी र पहिरोले याङबरक 2 मेवाखोलामा रहेको हरि हिदुलाय मेवाखोला जनविद्युत आयोजनामा क्षति पुर्याएको छ। 5 थर ताप्लेजुङ सीमामा रहेको युवाखोला जलविद्युत आयोजनाको 5 क्षेत्रका पर्खालमा क्षति पुगेको छ। यस्तै 5 थर ताप्लेजुङ सीमामा रहेको कावेली खोला रहेको अरूण कावेली जलविद्युत आयोजनामा समेत क्षति पुगेको छ। बाढ़ी र पहिरोले अलैंची बगान तथा खेतीयोग्य जमीनमा खानेपानी योजनामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिमका विभिन्न ठाउँमा गर्मी बढ़दा पूर्व र मध्य भेगका धेरै ठाउँमा पानी परेको छ। आज र भोलिको मौसम पनि यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा, मध्य प्रदेश लगायत बागमती गण्डकी प्रदेशका तराई भूभाग र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। र लुम्बिनी प्रदेशका पहाड़ी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहरको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मधेस र कोशी प्रदेशको तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना छ। भोलि पनि गण्डकी, बागमती र मधेस प्रदेशको तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना रहेको छ। तराईका विभिन्न ठाउँमा तातो हावा चलिरहेका बेला दिउँसो र बेलुका धेरै ठाउँमा पानी परेको छ। सबैभन्दा धेरै शंखुवासभामा हिजो पानी परेको महाशाखाले जनाएको छ। धादिङ, चितवन, मकवानपुर, रौतहट, सिन्धुली लगायत ठाउँमा पनि पानी परेको छ। पश्चिम तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढ़ेसँगै जनजीवन प्रभावित भएको छ। दिउँसो पख चर्को घाम र तातो हावाका कारण मानिस बाहिर निस्कन नसक्दा सड़क सुनसान जस्तै देखिन थालेका छन्। पश्चिम तराईका धेरै ठाउँको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। यसैबीच पश्चिम तराईमा अझै केही दिन अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुरलाई उच्च सतर्कता र कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्टा, सुर्खेत लगायत जिल्लालाई अध्यावधिक रहनुपर्ने सूचीमा राखेको छ। ती जिल्लाका धेरै ठाउँको तापक्रम 40 डिग्री सेल्सियस र त्योभन्दा माथि पुगेको छ। अत्यधिक गर्मीका कारण थकाई, कमजोरी, टाउको दुख्ने चक्कर आउने बेहोस हुने र बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने डाक्टरहरूको भनाई छ। ताता हावाको लहरबाट बस्न चर्को घाम लागेको बेला घरभित्रै बस्न बाहिर निस्कनै परे पातलो कपडाले टाउको ढाक्न प्रशस्त पानी पिउन र कागती पानी तथा फलफूल खान प्राधिकरणले अनुरोध गरेको छ। यस्तै बालबालिकाहरूलाई चर्को घाममा खेल्न नपठाउन र खेतबारीको काम बिहान र दिउँसोपछि मात्र गर्न पनि प्राधिकरणले आग्रह गरेको छ। दुर्गन्ध भन्सार नाका हुँदै चालू आर्थिक वर्षको 10 महिनामा 7,94,87 करोड़ रूपियाँ बराबरका वस्तु तथा सामान आयात भएको छ। गएको आर्थिक वर्षको 10 महिनाको तुलनामा चालू आर्थिक वर्षको यही समयमा नाका हुँदै 1,02,44 करोड़ रूपियाँ अर्थात 15% बढ़ी सामान भित्रिएको हो। दुर्गन्ध भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले नाका हुँदै आयातमा बढ़ोत्तरी भएको बताउनुभयो। वहाँले चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थ र फलाम तथा फलामजन्य वस्तुको आयातमा वृद्धि भएको छ। चालू आर्थिक वर्षको 10 महिनामा मात्र 1,81,70 करोड़ रूपियाँ पर्ने 5 थरीका पेट्रोलियम पदार्थको आयात भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्सारभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रूख बाँसको झ्याङ वा अग्ला तार मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नबुझ्ने राज्य। अब थप खबरहरू। विश्व प्रतिष्ठित फिल्म महोत्सव कान्समा नेपाली फिल्म एलिफेन्ट्स इन द फगले जुरी प्राइज जितेको छ। फ्रान्समा भएको 79 कान्स फिल्म फेस्टिभलमा यो फिल्मले दोस्रो महत्वपूर्ण विदा अनसर्टेन रिगार्ड तर्फ क्लोजिङ सेरेमनीमा यो अवार्ड जितेको हो। अविनाश विक्रम शाह निर्देशित चलचित्र एलिफेन्ट्स इन द फग नेपालको एक गाउँमा बसोबास गर्ने लैंगिक अल्पसंख्यक समुदायले गरेको संघर्षको कथाहरूमा आधारित छ। फिल्ममा पुष्पा थिङ, विदुता यादव, जस्मिन विश्वकर्मा, शान्ति गिरी, गौरी मल्ल, माओत्से गुरूङ, संजय गुप्ता दुरा, महिमा नगवाग र आकांक्षा कार्की लगायतको अभिनय छ। कान्छीमा छानिएको नेपाली फिचर चलचित्र यो नै पहिलो हो। यसअघि शाहले निर्देशन गरेको शर्ट फिल्म लोरीले कान्सको 75 संस्करणमा स्पेशल मेन्सन अवार्ड जितेको थियो। सीमित स्रोत, कठिन संघर्ष र स्थानीय कथाभूमिबाट बनेको नेपाली फिल्मले कान्स जस्तो विश्वको प्रतिष्ठित मंचमा सम्मान पाउनु महत्वपूर्ण क्षण रहेको भन्दै प्रशंसा भइरहेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्न पार्टीभित्रबाट दबाव बढ़ेको छ। हिजो बसेको एमाले सचिवालय बैठकमा पनि नेताहरूले पार्टीलाई बलियो बनाउनका लागि पत्या गरेर सहयोग गर्न ओलीसँग आग्रह गरेका छन्। उनीहरूले पार्टीलाई रूपान्तरण र पुनर्गठन गर्नुपर्ने भन्दै ओलीलाई नेतृत्व छाड्न भनेका छन्। अस्ति शुक्रबारको बैठकमा रामबहादुर थापा बादल बाहेकका अरू 4 उपाध्यक्ष र हिजो महासचिव शंकर पोखरेल सहित 3 उपमहासचिव र 5 सचिवले ओलीले पार्टी बनाउन पत्या गरेर सहयोग गर्नुपर्ने बताएका छन्। सचिव महेश बस्नेत मात्रै ओलीको पक्षमा उभिनु भएको छ, तर ओलीले आफ्ना विरूद्ध जति गतिविधि भए पनि पद नछाड्ने अडान लिनु भएको छ। नेताहरूले पार्टी पुनर्गठन र मार्ग प्रशस्तको कुरा गरेपछि ओलीले नेतृत्व नछाड्ने जवाफ दिनुभएको हो। हिजोबीच उपमहासचिव
3: सचिव लेखराज भट्टले पार्टीभित्र नेतृत्व परिवर्तनको कुनै सम्भावना नरहेको बताउनु भएको छ। सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै उहाँले नेतृत्व परिवर्तन र राजीनामाका हल्लालाई अतिरञ्जितको संज्ञा दिनुभयो। बैठकमा महासचिव र तीन उपमहासचिव र पाँच सचिवले पार्टीको आन्तरिक अवस्था र आफ्ना अनुभवका बारेमा धारणा राखेका थिए। अध्यक्षकै नेतृत्वमा विद्यमान समस्याहरूको समाधान गर्दै उहाँकै कमानमा पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्छ भन्ने नै सबैको साझा निष्कर्ष रहेको भट्टले बताउनुभयो। एमाले सचिवालय बैठक आज पनि बस्दैछ। अस्ति शुक्रबारदेखि शुरू भएको एमाले सचिवालय बैठक जारी रहेको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउस बाहिर भएको गोलीकाण्डमा सुरक्षा निकायका एजेन्टमाथि आक्रमण गर्ने एक संदिग्ध व्यक्तिको घटनास्थलमा ज्यान गएको अमेरिकी सुरक्षा निकायले जनाएको छ। यो घटनामा एक सर्वसाधारण व्यक्ति पनि घाइते भएका बीबीसीले लेखेको छ। व्हाइट हाउसको उत्तरी भाग नजिक गोली चलेपछि ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको थियो। घटनाको क्रममा लगातार गोली चल्दा वरपरको क्षेत्रमा त्रास फैलिएको छ। घटनापछि व्हाइट हाउसलाई अस्थायी रूपमा लकडाउन गरिए पनि लकडाउन भने अहिले को अधिकारीहरूले पुष्टि गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस समयमा व्हाइट हाउसमै रहनुभएको बीबीसीले जनाएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको अमेरिकी संचार माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। अब खेल खबर। अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीबीले सार्वजनिक गरेको नयाँ विश्व वरीयतामा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले उल्लेखनीय सुधार गरेको छ। लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रतियोगिता नखेल्दा नेपाल सन् 2023 यता विश्व वरीयताबाट बाहिरिएको थियो। त्यति बेला नेपाल 86 स्थानमा रहेको थियो। काठमाडौँमा चलिरहेको काबा महिला भलिबल च्याम्पियनशीप 2026 उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले विश्व वरीयतामा फड्को मार्दै 98 स्थान हासिल गरेको हो। आईबीबीले हिजो सार्वजनिक गरेको वरीयतामा नेपालले दक्षिण एसियाको बलियो टोली भारतलाई समेत पछि पारेको छ। हिजो किर्गिस्तानलाई 16 सेटमा पराजित गरेपछि नेपाल 58 स्थानमा उक्लिएको हो। प्रतियोगिताको पहिलो खेलमा भारतसँग 3-2 को सेटमा पराजित भए पनि नेपाल 62 स्थानमा समावेश भएको थियो। अहिले काबा महिला च्याम्पियनशीपमा सहभागी टोली मध्ये कजाकिस्तान 36, इरान 45, भारत 64, किर्गिस्तान 63, मालदिव्स 66, बंगलादेश 68 तथा श्रीलंका 85 स्थानमा रहेका छन्। सेन्ट्रल एसिया भलिबल एसोसिएशन काबा महिला च्याम्पियनशीप वरीयतामा गणना हुने प्रतियोगिता भएकाले नेपाली महिला टोली लामो समयपछि पुनः विश्व वरीयतामा समावेश हुन सफल

0: पाँचतारमा बाढ़ी पहिरोले चार परिवार विस्थापित, जनविरोध आयोजनामा क्षति, मेवाखोलामा निर्माणाधीन 41 फिट लामो पुल पुनरूपमा क्षति। पश्चिम तराईमा गर्मी र तातो लहर कायम, मध्य र पूर्वमा हावाहरूसहित वर्षाको सम्भावना। वीरगंज भन्सार नाका हुँदै 10 महिनामा 7 खर्ब 94 अर्बको सामान बिक्रियो, 1 खर्ब 81 अर्ब भन्दा बढ़ीको पेट्रोलियम पदार्थ आयात। अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउस बाहिर गोली चल्यो, आक्रमणकारी मारिए, 1 सर्वसाधारण घाइते। र नेपालको महिला भलिबल टोलीको विश्व वरीयतामा उल्लेखनीय सुधार।
1: सड़क प्रयोग गर्दा ध्यान दिउँ, सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउँ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधुमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, बाथरूम प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, बाथरूम संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: यौन हिंसाबाट बचन र बचाऊ, यौनसन्य हिंसा सामाजिक अपराध हो, बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्, हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ, अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ, बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ, बालबालिकासँग नियमित सम्पर्क गर्ने गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना।
0: अदालत सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा राष्ट्रसुनी अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: हेलो दाई, नमस्कार।
3: नमस्कार भाइ, कता छौ?
2: म त गाउँमै छु नि दाई, एसी परीक्षा सकेर बसेको। साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके, कहाँ पढ्ने के पढ्ने, म त अल्माउमा परे दाई।
3: अल्माउमा पर्ने कुरै छैन भाइ, तिमीसँग एसी दिनेका साथीभाइ चार बजेको मनासु कलेजमा

आफ्नो वर्ल्ड कलेज शान्त तथा अनुशासित शैक्षिक वातावरण उत्कृष्ट भौतिक पूर्वाधार दक्ष शिक्षक शिक्षिका आईएसओ सर्टिफाइड अतिरिक्त क्रियाकलाप साथै यो कलेजले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभालाई पहिचान गरी उजागर गर्न मद्दत गर्दै आएको छ। शुल्क गुणस्तरीय शिक्षा मनासुन वर्ल्ड कलेज साधन सूचीवादी सम्पर्क नम्बर 9803623382 9803623387।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ,
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ,
2: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ,
3: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ,
4: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ,
5: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ,
6: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ,
7: वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
8: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
9: बाल बालिकालाई लागू औषध दुरूपयोग
10: लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौ,
11: बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौ,
12: बाल बालिकाको संगतमा ध्यान दिऊ,
13: लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ,
14: बाल बालिकासँग नियमित संवाद गर्ने गरौं,
15: बाल बालिकालाई घरमा माया र समय दिने गरौं,
16: विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं,
17: बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
18: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: मुई नपाती हात बात गर्ने बात लाग्दैन
1: हजुर हुन्न मलाई पुलिस थाना नलानु हजुर
0: अब यस्तो गल्ती गर्दैन
1: गर्नु
2: हजुर

0: सवारी साधनको हिँडो तीर्थस्थलहरु सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै परिस्थित भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय किराँत नगर नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड की मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चुकिया
1: जापानीज ऊर्जा प्रविधि उत्पादित
2: उत्कृष्ट माइलेज
1: राम्रो रिसेल मूल्य
2: टिकाऊ र भर पर्दो
1: अफ रोड का लागि पनि उपयुक्त
2: BS6 तथा नयाँ नयाँ वर्षन बजार में लन्च भइरहेको
1: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी
2: हाम्रा सेवाहरू
1: ओखलढुंगा र खोटाङको डिक्टल बजारबाटै फाइनान्स को सुविधा सहित होंडाका सबै मोडल का मोटरसाइकल तथा स्कूटरहरू कम्पनी के मूल्य में पाइने
2: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
1: एक्सचेन्ज को सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
2: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
1: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस टाली सिद्धिशरण नगरपालिका 11 गोरुमारे भुजाई ओखलढुंगा
2: सम्पर्क नम्बर 0375902222 9852880222 र 9842880300
0: उपभोक्ता अधिकारको संरक्षण गरौं ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशोक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुका भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवाको मूल्य मात्रा म्यासकी मुखी गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
3: स्मार्ट फोन सधैँभरि यसो बेच्ने रोजे
4: बङ्गला डिस्काउन्ट।

कहाँ पुग्यो कहाँ पुग्यो भन्छ र प्रतिनिधिको हुन्छ विनियोजित बजेटको काम र प्रभावकारिता नागरिकको गुनासो र सुनवाई समग्र स्थानीय तहको विकास र सिद्धि नेचा सुनेन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेचा सुनेन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुनु एफएम 101.2 मेगाहर्ज www सुनु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ स्थानीय दुर्गापोक फोन ओखुढुङ्गा ब्यारेज ओखुढुङ्गा दरखास्त आह्वान मिति यही पुस्तक 18 गतेदेखि जेठ 16 गतेसम्म दोब्बर दोस्रो भुसाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म हक जानकारीको लागि सम्पर्क नम्बर 0735 5576 साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही पुस्तक 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नुहुन्छ

0: हार्दे हुनुहुन्थेन। 2083 साल भेट 11 र 12 गते सुनू दुखुम्बु नगरपालिका 10 तिमीमा निर्माण गरेको ओल्डेन सुरिङ गुम्बा तथा सेवा केन्द्रको प्रदि धर्म गुरू पुलको पेमा थर्सुङ रिम्पोछु जूबाट राप्ले प्राण प्रतिष्ठा झिन्सा पूजा मानेको अभिषेक वाण हुने भएको हुँदा आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछ। साथै राप्ती प्राण प्रतिष्ठान कार्यक्रममा पालन भए अभिषेक वाण प्रसाद ग्रहण गरिदिनुहुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
1: 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ कार्यहरू वाचन गर्ने र 12 गतेको दिन राप्ले प्राण प्रतिष्ठान झुन्सा पूजा मानेको अभिषेक वाङ हुने भएको छ।
0: उलुम तासी अध्यक्ष, लेनी शेर्पा कोषाध्यक्ष, निमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सुनु दुखुन्डा नगरपालिका 10 सुलुखुम्बु।

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समिरिको बुद्ध घाटमा रहेको

0: पोर्टल कम्प्यूटर प्रविधिबाट चश्मा फिटिङ हुन्छ। चश्मा एवं सनग्लास खरीदमा 10% छूट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरीदमा 20% छूट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छूटको व्यवस्था गरिएको छ। शनिबार र अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034 2
0: सुलखुबु आँखा उपचार केन्द्र सुनिदुत्कुमा नगरपालिका नम्बर 5 समय।

0: सेवा भन्ने त सबले बिर्सिसके आजकल आफ्नो त
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। यो पार सरकार विज्ञापन हो।
2: के भयो? के को हल्ला खल्ला हो यो?
3: के हुनु? डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हुने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
6: अलिकति जत्न पाठ होइन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्छ टिलर छैन भने बजारमा?
7: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी 10 वर्ष झुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
6: यो कहाँ किन्न पाइन्छ? अनि 500 साइकल कहाँ कहाँ उपलब्ध छ नि?
7: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट

0: उपलब्ध हुनेछ।
1: खेतबारी जोत्न, खेतै गर्न, ढ्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिटी चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा। फोन 0375902222 98528880222 साथै 98010208095 मा मिस कल गर्नुहोस्। नगदै तपाईलाई फोन आउनेछ।
3: दीक्षितजी नमस्कार।
4: नमस्कार सन्तोषजी, के छ टोलतिर सब ठिक ठाक?
3: खै के भन्नु होला दीक्षितजी, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
4: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती कारण जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौँ है फेरि।
3: टोल छिमेकीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
4: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ। तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरण जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।

Oh,

युवा कृषि पर्यटन मार्फत समृद्ध माप्य दुधकोशी समावेशी विकासको आधार उत्पादन रोजगारी र पर्यटनको केन्द्र माप्य दुधकोशीको समृद्धि माप्य दुधकोशी गाउँपालिका सोलुखुम्बुको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ज अनलाइन र सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।

कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधिको नजर। विनियोजित बजेटको काम र प्रभावकारिता, नागरिकको गुनासो र सुनवाई, समग्र स्थानीय तहको विकास र सिद्धि। नेथासोलेन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेथासोलेन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सोलु एफएम 101.2 मेगाहर्ज www.soluefm को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना। नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थान श्री दुर्गापक्ष वन ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा। दरखास्तको आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दोस्रो घुसाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0335205076। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही वैशाख 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil.np मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: हार्दिक निमन्त्रणा 2083 साल जेठ 11 र 12 गते सुलु दुखुन्डा नगरपालिका 10 किमिलमा निर्माण गरेको ओर्गेन सुरिङ गुम्बा तथा सेवा केन्द्रको श्रद्धे धर्म गुरु टुल्कु पेमा थर्सिन रिम्पोछे ज्यूबाट राप्ने प्राण प्रतिष्ठा झिन्सा पूजा मानेको अभिषेक वाङ हुने भएको हुँदा आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौ। साथै राप्ने प्राण प्रतिष्ठान कार्यक्रममा पालु भई अभिषेक वाङ प्रसाद ग्रहण गरिदिन हुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
1: 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ काग्यहरू वाचन गर्ने र 12 गतेको दिन राप्ने प्राण प्रतिष्ठान झिन्सा पूजा मानेको अभिषेक वाङ हुने भएको छ।
0: उलिन तासी अध्यक्ष, लेमी शेर्पा कोषाध्यक्ष, निमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सुलु दुखुन्डा नगरपालिका 10 सोलु खुम्बु।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाफ्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703-5 र 98160034-213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
0: सुरुङ जुन बेसी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा साधन क्षेत्रमा घाँसपात काट्न गाई वस्तु चराउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अप्नाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सुलुङ झिल बेसी उपभोक्ता समिति सुलुखुम्बु।
2: यौन हिंसाबाट बचाउ र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: सवारी साधन को इंजिन और चेसिस रोको करने संबंधी सूचना
1: आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधन को इंजिन र चेसिस को अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
3: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर और उखलढुंगा को मिलन चुकिया।
4: होंडा का विशेषता
5: जापानीज उच्च प्रविधि उत्पादित
4: उत्कृष्ट माइलेज
5: राम्रो रिसेल मूल्य
4: टिकाऊ र भर पर्दो
5: अफ रोड का लागि पनि उपयुक्त
4: BS6 तथा नया नया भर्सन बजार में लंच भइरहेको
5: सब उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
4: हाम्रा सेवाहरू
5: उखलढुंगा र खोटाङको दिक्तल बजारबाटै फाइनान्सको सुविधा सहित होंडाका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीको मूल्यमा पाइने
4: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
5: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
4: अनलाइनबाट बुकिङ गरे भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
5: उखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11
4: सम्पर्क नम्बर 0 37 590 222 98 52 88 0 222 र 98 42 80 30 00।
0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: हिप्पा, हिप्पा,

0: 함부로 퍼지게 그러사이.
1: सूचना सूचना सूचना सुरुङ जुन बेसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरुङ ढुंगा खस्ने संभावना रहेकाले तल्लो फेरा साधन क्षेत्र में घासपात काट्न गाई वस्तु चराउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्र में अनावश्यक रूप में नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुरुङ जुन बेसी उपभोक्ता समिति सुरुङ खुम्बु।
2: यौन हिंसाबाट बचौ र बचाओ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

युवा कृषि पर्यटन मार्फत समृद्ध माप्य दुधकोशी समावेशी विकासको आधार उत्पादन रोजगारी र पर्यटनको केन्द्र माप्य दुधकोशीको समृद्धि माप्य दुधकोशी गाउँपालिका सोलुखुम्बुको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ज अनलाइन र सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।

कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधिको नजर। विनियोजित बजेटको काम र प्रभावकारिता, नागरिकको गुनासो र सुनवाई, समग्र स्थानीय तहको विकास र सिद्धि। नेछा सोलेन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेछा सोलेन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सोलु एफएम 101.2 मेगाहर्ज www.soluefm को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना। नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा दरखास्त आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दोस्रो भुसाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0 35 520 576। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही वैशाख 18 गतेको गोर्खापत्र दैनिक डट नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil.np मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: हार्दिक निमन्त्रणा 2083 साल जेठ 11 र 12 गते सुलु दुखुन्द नगरपालिका 10 तिमिलमा निर्माण गरेको ओर्गेन सुलिम गुम्बा तथा सेवा केन्द्रको श्रद्धे धर्म गुरु टुल्कु पेमा थर्सिन लिम्पुस जीवबाट राप्ने प्राण प्रतिष्ठा झिन्सा पूजा मानेको अभिषेक वाङ हुने भएको हुँदा आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौ। साथै राप्ती प्राण प्रतिष्ठान कार्यक्रममा पालु भई अभिषेक वाङ प्रसाद ग्रहण गरिदिन हुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
1: 11 गतेको दिन बुद्ध वाचन ग्रन्थ काग्यहरू वाचन गर्ने र 12 गतेको दिन राप्ने प्राण प्रतिष्ठान झिन्सा पूजा मानेको अभिषेक वाङ हुने भएको छ।
0: उलिम तासी अध्यक्ष, लेमी शेर्पा कोषाध्यक्ष, निमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सुलु दुखुन्द नगरपालिका 10 सोलु खुम्बु।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आना निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703-5 र 98160034-213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।

संस्कार र संस्कृति के हो भन्ने त सबले बुझिसके आजकल। आफ्नो त यति कार्पेट नै हो। विगत तीन दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: कुठे ते भनाए बाबाले मलाई कापी किनिदिनु हुन्छ आमाले मिठो खाना दिनुहुन्छ
1: मिस तारा मलाई त मेरो आमाले कापी किताब किनिदिनुहुन्छ अनि बाबाले कस्तो मिठो खाना पकाउनुहुन्छ
0: ए हो कस्तो राम्रो कुरा आवश्यकता अनुसार सबैले सबै काम गर्नुपर्छ त्यसो भए फेरि पढौ है आमाले
2: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन बोर्ड
3: के भयो के को हल्ला खल्ला हो यो
4: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
5: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
3: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
5: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो परतिरको मुहानको धारा

0: पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
1: हो त है, हामीले त ध्यानै नदिएको।
0: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
2: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
3: अलिकति जत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा?
4: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दशौं वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
3: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
4: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
5: खेतबारी जोत्न, छोपाई गर्न, ट्याङ्क बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रश कटर समेत उपलब्ध छ।
6: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्राली, सिटी चरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मिसकल गर्नुहोस्। लगतै तपाईलाई फोन आउनेछ।
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
7: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
8: यस्ता कार्य गर्दा

0: सोलु एफएम 101.2 मेगाहर्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: सांचे सोलु एफएम स्टुडियो टाइम
2: लाबिन एम बिहानको 11 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलु दुकुन्दा नगर पालिका 5 सोलु खुम्बू
3: मानसिक समस्याबाट बस्ने उपायहरू
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
4: असल साथीहरूसँग मात्रै संगत गरौं
3: मादक पदार्थ र लागू औषध सेवन नगरौं
4: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
3: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
6: राम्रो जोडी छ दुवै जना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्
5: यस्तो खुसीको बेला छ हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन
6: हो खिचौ खिचौ केटा केटी सबैको सामूहिक खिचौ न
5: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
6: यो दाइजोको कुरा चाहिँ नगरौ तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन् यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानूनी समेत हुन्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड
7: नमस्कार स्वयंसेविका दिदी
8: नमस्कार नमस्कार दुईजीको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
8: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
8: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनु पर्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड
3: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ
9: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
9: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
9: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
3: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
9: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
3: डर लाग्नु निद्रा नलाग्नु
4: अनौठा विचार आउनु
3: निराशा बढ्नु खुशी नहुनु
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
3: छटपटी हुनु चिटचिट पसिना आउनु
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
4: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
10: नमस्ते डाक्टर साहब
11: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
10: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
11: यहाँ उभ्याउनु छ एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
10: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
11: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
10: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
11: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
10: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
11: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: डाडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
10: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
11: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो के, दशा लाग्यो डाक्टर साहब।
10: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
11: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडिएको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
10: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
11: हजुर।
10: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर रा खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
11: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: आदरणीय श्रोताबिन, तपाई अहिले सुनिरहनु भएको छ सुन एफएम। सुन एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
3: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
2: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झि सम्झिनीको फोटो खिच्नु परेन?
3: हो खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
2: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
3: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछिन्, यो भन्दा ठुलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नमस्कार सेनसेविका दिदी।
1: नमस्कार नमस्कार, दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
0: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
0: निराशा बढ्नु, खुसी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
0: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
0: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
0: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन हो।
3: नमस्ते डाक्टर साहब।
4: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ओहो ला
4: ल ल ल ल, मरे के हो?
3: हेर त, रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
4: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
0: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
1: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: खै जन्मदाता दिनुस् त।
4: जन्मदर्ता गरेको छैन नि म्याडम।
3: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
4: पहिला कसैले भनेन
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
0: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हत्याको घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लागु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रमाइलो लाग्नु पर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बाँच्न मन नलाग्ने, आत्मविश्वास खुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
0: बाल बालिका सबैको सरोकार, आजका बाल बालिका भोलिका कर्णधार।
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ, तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौं, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउ। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउ।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।

0: लैंगिक हिंसा भनेको के हो?
1: लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
0: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
1: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्याद थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
0: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेड नेपालद्वारा जनहितमा जारी सन्देश।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
1: म पनि त्यही सोच्दै छु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
2: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
0: अंकल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ।
2: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ।
1: किनेर अंकल, त्यो राम्रो कलेज हो र?
2: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
2: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
0: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरुङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
0: लोकेशन कहाँ हो अंकल?
2: चाबेल चोकबाट 100 मिटर मात्रै भित्र।
1: त्यसो भए त म त यही जाने भए।
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
2: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइ मात्र हो, प्रतिभा र भविष्य बनाउने कलेज।

सूचना सूचना सूचना निःशुल्क आवासीय छाता वृत्तिको लागि सूचना। काठमाडौंमा संचालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई लार्क स्कूलमा कक्षा एकदेखि एसईई सम्म निःशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुन राई दोङबोछा फाउण्डेशनबाट स्पोन्सरशीप प्रदान गर्ने भएको हुँदा कक्षा एकमा भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्न उत्पीड़ित आदिवासी जनजाति छात्र छात्र आवेदनको लागि यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही वैशाख 9 तारिकसम्म। थप जानकारीका लागि सम्पर्क नम्बर 9851073580। साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्जुन राई दोङबोछा फाउण्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ। अर्जुन राई दोङबोछा फाउण्डेशन, खामखुवा, खोटाङ। निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना। इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा देहायका योग्यता पुगेका इच्छुक

0: ने राठी प्राण प्रतिष्ठा झुंसा पूजा मारे को अवस्थित वांगुणे भएको छ।
1: मुलुमतासी अध्यक्ष लेनी शेर्पा कोषाध्यक्ष निमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सुनु दुखुन्द नगरपालिका दस सुनु खुम्बु आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्न एफएम मा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पद गीतहरू।

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
1: हाम्रा सेवाहरू
0: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
0: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 कमेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुका भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: Not the rule of Sadegari, it's the best I rode.

सूचना सूचना सूचना सुरुङ जिनवेसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरुङ ढुंगा खस्ने संभावना रहेकाले तल्लो खेरा साधन क्षेत्र में नस्ता काट्न गाई वस्तु चराउन तथा आवत जावत गर्ने पूरा स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सुदूर जिनवेसी उपभोक्ता समिति सुनिखुम्बु। हिंसाबाट बचाउ र बचाउ यौनसन्नी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नातेदार र छेउछाउबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद पनि गरौ। आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
2: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
3: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु रुत्कुमा नगरपालिका 5, सल्लेरी, सोलु खुम्बु।
4: ए बाबु, मेरो त हात खुट्टा अनुमासा झमझम गर्छ, निवासले हैरान बनायो। मेरो पनि केटी हो केटी, खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
5: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि हो त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
6: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843980652, 9824417718, 9843449096 र 9861313472। आन्जी औषधालय, सोलो दुधकुण्डी नगरपालिका 5, सल्लेरी, सोलु खुम्बु, 5 नम्बर ओडा कार्यालय, केही अगाडि।

नेपाल सरकार विज्ञापन बोर्ड

0: जीव मान्यता सबै विशेषज्ञ आजकल आत्मता यति कार्पेट को विगत तीन दशक देखि को सुंदर साथ यति कार्पेट के कार्पेट को पछाड़ी यति को लोगो हिन्न नबिर्सनु होला यति कार्पेट कार्पेट को शहंशाह
1: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन बोर्ड
2: के भयो के को हल्ला खल्ला हो यो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
2: हैन किन माइली भन्छु अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
3: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
4: हो त है हामीले त झनै नदिएको
3: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
1: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्न एफएम सुन्न एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ

0: 아이야, 아이야, 보내라고 보셨어도 미란 먹혀요.
1: 3일째 나 두개로 못다 하이란 와이니 우바짜르 가르나 카트만두 나이 자누 퍼서
0: 아, 코티 피르 마네고 केको काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुत कुण्ड नगरपालिका पाँच बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत चल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टराइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
5: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय हुन्डा ब्रान्डको मोटरसाइकल तथा स्कुटर अब ओखलढुङ्गाको मिलन चोकमा
6: हुन्डाका विशेषताहरू
7: जापानिज उच्च प्रविधिबाट उत्पादित
6: उत्कृष्ट माइलेज
7: राम्रो रिसेल मूल्य
6: टिकाउ र भरपर्दो
7: अफरोडका लागि पनि उपयुक्त
6: BS6 तथा नयाँ नयाँ वर्षन बजारमा लन्च भइरहेको
7: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी
6: हाम्रा सेवाहरू
7: ओखलढुङ्गा र खोटाङको डिक्टेल बजारबाटै फाइनान्सको सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने
6: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा
7: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
6: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
7: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिशरण नगरपालिका 11 गोरुमारे भुइजाङ ओखलढुङ्गा
6: सम्पर्क नम्बर 0375902222 9852888002222 र 9842803000

0: हो आज मेरो जन्मदिन हो याद तो छ नि
1: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
0: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोला त
0: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालगाडी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलु
2: बन्धु तिमी त विदेश जान लागे रे हो दिदी त्यतिकै दुःख गरेर सुरु गरेको पैसा पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भन्नु न दिदी विदेश जाँदैन कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र गए खै के गर्ने भने दिदी
3: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि देश विखरमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाउँ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 98 47 87 35 19 समुद्र साक्य 98 61 83 35 34 टेलिफोन 0 28 5 20 243 40 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 98 62 82 13 87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई सब मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 98 62 93 06 46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गार्मा जोरबौद सुलुखुम्बु

0: बाबा मुन आज स्कूल जाने मन छैन आज जाने है
1: सन्चो
0: होइन यतिले जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
1: कुरा त्यस्तो थियो हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भन्नु साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
4: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएन
5: ए के भो दौडिदिई पो आइस त
4: नाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन
5: त्यो अर्काको भाग खोज्ने त्यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
6: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौ समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौ जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश

0: नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: को को भाइ
3: दिदी सुन्तले ढुक्क खोल्नुहोस् न।
2: के भयो यति राति के लिइरहेकी?
3: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
2: न भन के भयो?
3: आज घरमा कोही ढुङ्गाको मन्त्र छोडेर तल्लो घरको माइला दाईले भागेर आलु दिदी।
2: माइला दाईले त्यसलाई म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, परि पठाइदिनु हुन्छ कि? ल अब धेरै नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपराम सफलतासँग भेट्न जाउँला।
1: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबस्नु, सहयोगको लागि पैसा नलाग्ने। नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
4: हो काकी, के को सुन्दर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
4: के अरे, नानी त भर्खर 17 कि लाग्यो होइन?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो राम्रो भएछ, छोरी पनि खुसी नै थिए। त्यसरी हामीले त बिहे गरिदिने निर्णय त गरौँ।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिरहेछ नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरीमा लिएर यौन सम्बन्ध राखे भने यो जबरजस्तीकरण नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुखले घटेको क्यान्सर थियो, बाँचेर पनि म मलाई तुल्य भए।
4: म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास त श्वासमै समस्या देखियो।
5: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: अब सुन्नुहोस् पुरा समाचार।
7: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूदित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
6: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
7: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
6: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
7: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
6: मद्यपान र धूम्रपान सेवन नगरौ,
7: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जुस्ता पक्नुस के गर्नु भएको
1: दिनु भएन औषधि हालेको
0: नौमा शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् त है यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ कि
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्न बाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाइ रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
2: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
2: सचेत बनाऊ
3: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
2: नेपाल सरकार विज्ञापन हो
1: हेलो
4: हेलो
1: हेलो म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा

0: ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: ल हेलो नमस्ते
1: हेलो हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
1: ए नानी के भने रहेछ के भयो
2: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनुहुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
3: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
3: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियो र अरूलाई पनि जगाऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड

0: सुने तो रात बस आज हमी के विषय में छलफल कर
1: वैदेशिक रोजगारी को विषय में गुरुआमा
0: वैदेशिक रोजगारी में जानू अगि ध्यान दिने कुरा पालै पालो भन त
2: सिप सिकेर तथा काम को बारे में राम्ररी बुझेर मात्र वैदेशिक रोजगारी में जानु पर्छ गुरुआमा
0: हो अरु भन त
3: वैदेशिक रोजगारी में जानु अगि घर परिवार संग राम्रोसँग सरसल्लाह गर्नु पर्छ
4: वैधानिक रूप में प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारी में जानु पर्छ गुरुआमा
0: स्याबास अति राम्रो र व्यवहारिक सुझावहरु राख्यौ अरुको पनि केही छ कि
2: वैदेशिक रोजगारी में जाँदा सम्बन्धित देशको नियम कानून का बारे में जानकारी राख्नु पर्छ सुरक्षित वैदेशिक रोजगार का लागि श्रम स्वीकृति लिएर मात्र जानु पर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसा में वैदेशिक रोजगारी में जानु हुँदैन गुरुआमा
4: सुरक्षित वैदेशिक रोजगार का लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
0: वैदेशिक रोजगारी में जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथी भाइहरूलाई पनि बताउनु पर्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड मानसिक समस्याबाट बस्ने उपायहरू
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
5: स्वस्थ खानपिन का साथै राम्रोसँग सुत्ने गरौं
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
5: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
2: असल साथीहरूसँग मात्रै संगत गरौं
5: मादक पदार्थ र लागू औषध सेवन नगरौं
2: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
5: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: नमस्कार सेनसेविका दिदी
1: नमस्कार नमस्कार बिजुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी उनले गाह्रो माने पनि लान्छु नि
1: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
1: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
3: नेपाल सरकार विज्ञापन हो
4: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ
4: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
4: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
4: डर लाग्नु निद्रा नलाग्नु
0: अनौठा विचार आउनु
4: निराशा बढ्नु खुशी नहुनु
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
4: छटपटी हुनु चिटचिट पसिना आउनु
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
0: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
0: नेपाल सरकार विज्ञापन हो

0: नमस्ते डॉक्टर सर।
1: नमस्ते बस्नुस् न बस्नुस्त के हो
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन, बेला बेलामा उठ्छ डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु है एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस् अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तरक्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनुहोस्।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: डाडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भएन डाक्टर साहब।
0: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
1: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। के हो कि दशा लाग्यो डाक्टर साहब?
0: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडिएको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
0: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर।
0: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
1: हवस् डाक्टर साहब, हजुरले भने यसै गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मरे के हो?
0: हेर त रगतै रगत भयो, छ्यामा त त्यस्तो हेर्न नि सक्दिनँ।
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटोमा बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स हेलो लगिहालो लगिहालो।
0: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मरिदियो कि बाँच्ने हो केही ठेगान छैन।
4: तिमी जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि। हेर त,
0: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
5: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
2: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तपाई जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
1: मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ डिप्रेसन मदिरा लागि औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा चकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने बास सम्बन्ध नलाग्ने आत्मविश्वास सुन्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँच्यो अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जाने सन्देश
2: सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
4: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय भनेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी

जीव मान्य सबसे विशेषज्ञ आजकल आत्मता यति कार्पेट नै हो. विगत दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुने नबिर्सिनुहोला. यति कार्पेट, कार्पेटको शेरनशाह.

0: स्वच्छ हवा मने गाउँ घरमा छायो हजुर सोलु एफएमको तरंग सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्यको लागि हाम्रो अभियान
1: Sound check. Sound FM. Studio time.
2: It's 3 PM. News for 3 PM.
0: Time check को साथ में New Star Digital Color Lab तथा ध्वनामय ऑफसेट प्रेस सोलु दुतु नगरपालिका 5 सोलु कुंभू
3: प्रचण्ड गर्मी भएको छ केही दिनदेखि लगातार भइरहेको गर्मीले आज पनि जनजीवन

0: बनाएको हो। 900 को तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेपछि पश्चिम तराईका नेपालगंज धनगढ़ी दिपाल लगायतका क्षेत्रमा बढ़ी प्रभावित भएका छन्। लुम्बिनी सुदूरपश्चिम प्रदेशका तराईका सबैजसो जिल्लामा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस हुँदा त्यसको नजिक छ। तापक्रम बढ़ेसँगै ठाउँ हावा चलिरहेको छ। तापक्रम बढ़ेपछि अस्पतालहरूमा बिरामीको संख्या पनि बढ़िरहेको छ। नेपालगंजमा रहेको भेरी अस्पतालका अनुसार केही दिनदेखि दैनिक झण्डै 100 जना गर्मी पीड़ित बिरामीहरू आउने गरेका छन्। उनीहरूमा टाउको दुख्ने, मुखकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कमी हुने, ज्वरो आउने, श्वास प्रश्वास सम्बन्धी लगायतका समस्या देखिएको छ। बिरामीहरूमा धेरैजसो दिउँसो काम गर्ने किसान तथा दैनिक जलवायुमा रहिरहेका छन्। मौसम पूर्वानुमान महाशाखाले भोलि बेलुकासम्मका लागि तराई जिल्लाहरूमा लूको चेतावनी र पहाड़ी क्षेत्रमा तातो दिनको चेतावनी जारी गरेको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पर्याप्त पानी पुग्ने र दिउँसोको समयमा बाहिरको काम सकेसम्म कम गर्न आग्रह गरेको छ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटुको धड़कन बढ़ाउन, श्वास प्रश्वासमा समस्या, कम रक्तचाप, पसिना नआउनु, गम्भीर टाउको दुख्ने, वाकवाकी वा उच्च ज्वरो देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जान आग्रह समेत गरेको छ। गएको वैशाख महिनामा गाड़ी दुर्घटनामा परेर देशभर 239 जनाको ज्यान गएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैशाखमा 3334 वटा गाड़ी दुर्घटना हुँदा 239 जनाको ज्यान गएको हो। ज्यान गुमानेमा 158 पुरूष, 54 महिला, 17 बालबालिका रहेका छन्। वैशाखमा गाड़ी दुर्घटनामा 752 जना गम्भीर र 3220 जना घाइते भएका प्रहरीको तथ्याङ्क छ। फागुन महिनामा सबैभन्दा धेरै 2036 वटा मोटरसाइकल दुर्घटना परेका छन्। एक महिनामा देशभर भएका गाड़ी दुर्घटनामध्ये आधाभन्दा धेरै तीव्र गतिका कार भएको पाइएको छ। प्रहरीको तथ्याङ्क अनुसार 1253 वटा दुर्घटना तीव्र गतिका कारण भएको थियो। ट्राफिक प्रहरीले वैशाख महिनामा 1,37,094 जना चालकलाई कार्यवाही गरेर 11,82,00,000 रूपियाँ भन्दा धेरै राजस्व संकलन गरेको छ। बाजुराको हिमाली युवा क्लबले कर्णाली करिडोर पुनः बन्द गरेको छ। गएको शुक्रबार प्रहरी प्रशासन र राजनीतिक दलहरूसँग सहमति भएपछि करिडोर खुलाएको क्लबले आज अर्को सूचना निकालेर आजदेखि अनिश्चितकालका लागि कर्णाली करिडोर बन्द गरेको जानकारी गराएको हो। गाउँपालिकामा भएको लुटपाट कुटपिटका घटनामा प्रशासनले चासो नदेखाएको क्लबको आरोप छ। शुक्रबार भएको 24 घण्टा सम्झौता कार्यान्वयन नभएको र उल्टा स्थानीयवासीका घरहरूमा लुटपाट तोडफोडका घटना थपिएकाले बाध्य भएर बन्दको आह्वान गरिएको क्लबले जनाएको छ। क्लबका अनुसार हुनाको खालपुनाट गाउँपालिका र सर्के गाउँ गाउँपालिकाका केही व्यक्तिहरूले बाजुराको हिमाली गाउँपालिकाहरूमा टिमको लामपाटाका व्यक्तिका घरमा लुटपाट तोडफोड तथा कुटपिट गरेका छन्। सीमा क्षेत्रमा बाजुरातर्फ प्रहरी चौकी स्थापना गर्ने तयारीपछि दुई जिल्लाका बासिन्दाबीच विवाद बढ़ेको हो। यसैबीच गएको हप्तादेखि तनावग्रस्त बनेको रानीसैन लामपाटा क्षेत्रमा बाजुराबाट संयुक्त सुरक्षा फौज पठाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। हिजो बाजुराबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित 25 सुरक्षाकर्मीको टोली त्यसतर्फ परिचालन भएको हो। सदरमुकाम मार्तडीबाट लामपाटा पुग्न एक दिनको सड़क यातायात र कम्तीमा 2 दिनको पैदल यात्रा गर्नुपर्छ। दैलेखको दुल्लुमा रहेको नेपाल टेलिकमको टावरमा विद्युतीय पावरको समस्या देखिएपछि कालीकोट क्षेत्रको संचार सेवा प्रभावित भएको छ। टावरमा पावर आपूर्तिमा समस्या आएसँगै आज बिहान 10 बजेदेखि टेलिकमका मोबाइल फोन र एन्टी फाइबर लगायतका सेवाहरू पूर्ण रूपमा बन्द भएका छन्। सेवा बन्द भएपछि कालीकोटवासी र त्यहाँका विभिन्न कार्यालयहरूमा संचार सम्पर्क विच्छेद भएको छ। संचार सेवा अवरूद्ध हुँदा दैनिक कार्य सम्पादन र अत्यावश्यक सेवा प्रवाहमा समस्या देखिएको छ। नेपाल टेलिकम प्रादेशिक कार्य सुरक्षित अनुसार टावरमा देखिएको पावर सम्बन्धी समस्या समाधानका लागि टोलीले काम गरिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्सानभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागरिकको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जामा छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुनता मेरे कपड़ा पैकिंग कर दू तो सैमजी को मिसेसलाई कैंसर उपचार कराने इंडिया संगे लिएर जानु पर्ने
3: ए हो र अनि सुन्नु त अब कैंसर को उपचार सीएमसी कैंसर इंस्टीट्यूट भरतपुर में नहीं हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्यूबिंग भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्यूमर फोक्सोको कैंसर स्तन कैंसर घाटी तथा टाउको संबंधी कैंसर पेट तथा कलेजो संबंधी कैंसर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय संबंधी कैंसर तथा अन्य कैंसरहरूको उपचार हुन्छ। कैंसर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर औषधको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
4: फोन 0 97 494 33 4 93 5 55
0: प्रस्त विचार हो उज्यालो रेडियो नेटवर्क काठमाडौँ मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी उत्तम भन लामाले नेपालको जलविद्युत क्षेत्रको वर्तमान अवस्था अत्यन्त संवेदनशील भएको बताउनु भएको छ। न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले अहिलेकै नीतिगत संरचनामा अघि बढ़दा सरकारले लक्ष्य राखेको 30,000 मेगावाट उत्पादन सम्भव नभएको बताउनुभयो। स्थानीय विवाद निर्माण लागतमा वृद्धि र पेट्रोलियम पदार्थको मूल्य बढ़ेसँगै क्षेत्र थप चुनौतीमा परेको उहाँको भनाइ छ। तर सरकारले न्यूनतम नीतिगत सुधार गरी निजी क्षेत्रलाई विश्वास गरेमा 30,000 मेगावाट सहजै हासिल गर्न सकिने र दीर्घकालमा 1.5-2,00,000 मेगावाटसम्मको सम्भावना उपयोग गर्न सकिने उहाँको दावी छ। विदेशको खबर पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानको क्वेटामा रेलवे ट्रकमा भएको विस्फोटमा कम्तीमा 24 जनाको ज्यान भएको छ। सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाएर आज भएको शक्तिशाली विस्फोटमा 50 जना भन्दा धेरै घाइते भएका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै संचार संस्था एएफपीले जनाएको छ। अहिले घटनास्थलमा उद्धार कार्य चलिरहेको छ। उद्धारकर्मी र स्थानीयवासीहरूले भन्नुहोस्का फसेका मानिसहरूको खोजी त गरिरहेका खबरमा उल्लेख छ। रेलमा सवार सैनिकहरू आउँदो मंगलबारदेखि शुरू हुने ईद जुदा मनाउने परिवारसहित यात्रा गरिरहेका थिए। बलुचिस्तानमा बलुच पृथकवादी समूहहरूले केन्द्र सरकारले स्थानीयवासीहरूलाई लाभ नदी प्राकृतिक ग्यास र खनिज स्रोतहरूको दोहन गरेको आरोप लगाउँदै आएका छन् जसका कारण लामो समयदेखि सुरक्षा चुनौती कायम रहेको छ। अब खेल खबर एसियन गेम्सका क्रिकेट छनौट खेल्ने नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले दिपेन्द्र सिंह अहिरीको कप्तानमा 14 सदस्यीय टोली घोषणा गरेको हो। 13 देश सहभागी छनौट आउँदो आइतबार जेठ 17 गतेदेखि 26 गतेसम्म सिङ्गापुरमा आयोजना हुँदैछ। छनौटमा नेपाल समूह हिमा छ। यो समूहमा नेपालसँगै थाइल्याण्ड र इण्डोनेसिया छ। समूह बीमा आयोजक सिङ्गापुर ओमान र मालदिव्स छन्। समूह सीमा हङकङ बहरेन र दक्षिण कोरिया छन्। समूह डीमा मलेसिया कतार र चीन र उज्बेकिस्तान छनौटमा हरेक समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। सेमी फाइनलमा पुग्ने टोली एसियन गेम्समा छनौट हुनेछन्। T20 फर्मेटमा हुने एसियन गेम्स क्रिकेट आउँदो 17 अक्टोबर 3 जापानमा आयोजना हुनेछ। यस्तै खेल खबरमा इरानले फिफा विश्वकप 2026 को प्रशिक्षण शिविर अमेरिकाबाट मेक्सिकोमा सारेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एरिजोनाबाट प्रशिक्षण शिविर सार्ने गरेको अनुरोधलाई अनुमोदन गरेको हो। अब इरानले विश्वकप प्रशिक्षण शिविर मेक्सिको सीमावर्ती शहर तेजो आनामा राख्ने इरानको फुटबल महासंघका प्रमुख मोदी ताजले बताउनु भएको छ। मेक्सिको अमेरिका र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप जून 11 शुरू हुँदैछ। चार घण्टा भित्रका खबर शुरू गर्न अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पश्चिम तराई में आज अपनी तातो हवा के लहर सहित चर्को गर्मी अस्पताल में बिरामी बढ़े सावधानी अपनाने प्राधिकरण को आग्रह बरसात महीना में देशभर भएका गाड़ी दुर्घटना ऋषि दलित तनाव को जन गयो 50% भन्दा धेरै दुर्घटना के कारण तीव्र गति बाबुरा हुमला विवाद।

0: আপনারা মনে থেকে জানবেন রয়েল এফএম গেমস ক্রিকেট সমিট খেলার নেপালের জন্য ঘোষণা ইরানের বিশ্বকাপ প্রসেসর শিবির আমেরিকা গত মেক্সিকো ম্যাচ হারিয়ে
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र वसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ वसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन् अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
2: सम्बन्धीको शिर
3: मेरो जोडको काख
2: स्वच्छ सुन्दर र संयुक्त प्रकृति
3: शान्ति र आनन्दको अनुभूति
2: शहरबाट
3: नजिकै
2: तपाईँको स्वागत र आतिथ्यका लागि सदैव तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946 र 9841954181 वेबसाइट झुले.com.np
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भितामोट वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा साथ जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टिआई.ओआरजी फोन नम्बर 01-5224-352-5224-353
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 घण्टाभित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाण्डुमा चर्य प्रवाह कार्यक्रम सम्पन्न भएको छ। काठमाण्डु महानगरपालिकाले युनेस्को र काठमाण्डु सिटी अफ फिल्म संघको संयुक्त आयोजनामा कार्यक्रम आयोजना गरेको हो। जबलमा रहेको राष्ट्रिय नाच घरमा भएको कार्यक्रममा चर्य नृत्यका विशिष्ट साधक गुरू योगीमा पति बजाचार्यलाई विशेष सम्बोधन गरिएको छ। चर्य नृत्य केवल नाच मात्र नभई वज्र ज्ञान बौद्ध दर्शनमा आधारित एक तान्त्रिक साधन र ध्यान विदा हो जसमा पञ्च बुद्ध मञ्जुश्री र आर्य तारा लगायतका देवी देवताहरूका मुद्रा र भावलाई चर्य गतिको गुटीको तालमा प्रस्तुत गरिन्छ। यो नाच काठमाडौँ उपत्यका वज्राचार्य र साख्य समुदायमा पुस्तौंदेखि जीवित छ। बेलायतका इण्डो पेसिफिक मन्त्री सिंह मूल होत्राले पशुपतिनाथको दर्शन गर्नुभएको छ। उहाँले पशुपतिनाथ मूल मन्दिरभित्रका अन्य देवी देवताको पनि विधिपूर्वक दर्शन गर्नुभएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखाका निमित्त प्रमुख अरुण श्रेष्ठले जानकारी दिनुभयो। पशुपतिनाथको दर्शन गरेपछि उहाँले नाथका मूल अर्चक गणेश भट्टबाट टीका तथा प्रसाद ग्रहण गर्नुभएको थियो। मन्दिरको दर्शनपछि कोषको आगन्तुक पुस्तिकामा उहाँले धेरै राम्रो आध्यात्मिक भ्रमणको अवसर मिलेको र यसबाट आनन्द प्राप्त भएको उल्लेख गर्नुभएको छ। मन्त्री मनोहर शुक्रबार नेपाल भ्रमणको लागि आउनुभएको थियो। हिजो उहाँले कपिलवस्तुमा रहेको तुवौरा कोटको पनि भ्रमण गर्नुभएको थियो। जात व्यवस्थाले निम्ति आएको तहगत उत्पीडन श्रृंखलागत हत्या र ऐतिहासिक थिचोमिचो विरूद्ध काठमाडौँको माइतीकार मण्डलमा प्रदर्शन भएको छ। जात व्यवस्था उन्मूलन मोर्चा नेपाल प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजनमा भएको र्यालीमा देशैभरिबाट उत्पीडन नागरिक बौद्धिक समुदाय र मानवाधिकारहरू सहभागी छन्। यो विद्रोहको घोषणा 6 वर्ष पहिले प्रेम विवाहकै कारण रूकुम सोटीमा निर्मम रूपमा मारिएका युवराज विका लगायत छजना युवाको सम्मान र न्यायको प्रतिरोध स्वरूप भएको हो। प्रदर्शनकारीहरूले भूमिहीन दलितलाई खेतिएको जमिनको व्यवस्था, दलित विद्यार्थीको लागि छात्रवृत्ति सहित निशुल्क शिक्षा र दलित हत्याकाण्डको न्यायिक छानबिनका लागि उच्च स्तरीय स्वतन्त्र आयोग गठन गर्ने माग राखेका छन्। काठमाडौँ महानगरपालिकाले यस वर्ष नदी जन्ने विपदका घटनामा कमी आउने जनाएको छ। वडा नम्बर 11, 14, 31 र 32 आसपासमा नदी किनारका सुकुम्बासी व्यक्ति हटाएसँगै नदी जन्ने विपदका घटनामा कमी आउने महानगरका नगर प्रहरी वरिष्ठ उपरिष्ठ विष्णुप्रसाद जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार सामा खुसीदेखि खाडी पाखासम्मको स्थानमा भने सावधानी अपनाउनु पर्नेछ। बर्खाको समयमा हुन सक्ने अन्य पानी जन्ने घटना कम गर्न पनि महानगरले ठाउँ पहिचान गरी रणनीतिक योजना तर्जुमा गरेको जोशीले जानकारी दिनुभयो। पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियानले चुरे क्षेत्रको संरक्षणका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। अभियानले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी बजेटको माग गरेको हो। त्यसै गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा दिने गरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारको ध्यानकर्षण गराएको अभियानका संयोजन नरेन खतिवडाले बताउनुभयो। संयोजक खतिवडाले जैविक कृषि, पर्यटन, घरेलु तथा साना उद्योग, वन, नवीकरणीय ऊर्जा र सूचना प्रविधि लगायतका क्षेत्रमा वार्षिक 5 लाख रोजगारी तथा स्वरोजगारी सुनिश्चित हुनु गरी पर्याप्त बजेट विनियोजन गर्न सरकारले आग्रह गर्नुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्दिन भित्रका खबर सक्नुअघि मुख्य खबर फेरि पटक। पश्चिम तराईमा आज पनि तातो हावाको लहर, शैत्यताको गर्मी, अस्पतालहरूमा बिरामी बढी, सावधानी अपनाउने प्राधिकरणको आग्रह। काठमाडौँमा चार्य प्रवाह कार्यक्रम सम्पन्न, आध्यात्मिक नृत्य चार्यको संरक्षणका लागि काठमाडौँ महानगरको प्रयास र जातीय उत्पीडन विरूद्ध नैतिकरण मण्डलमा प्रदर्शन। अहिलेलाई 4 भन्दा भित्रका खबर उठ्ने बेलुकी 6 बजे नेता दर्पण लिएर फेर्ने हुनेछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगा र उज्यालो अनलाइन .com बाट पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्ने प्रशस्त पानी खाने गरौँ।

0: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय हुन्डा ब्रान्डको मोटर सकल तथा स्कूटर अब ओखलढुङ्गाको मिलन चोकमा।
1: हुन्डाका विशेषताहरू:
2: जापानिज उच्च प्रविधिबाट उत्पादित
1: उत्कृष्ट माइलेज,
2: राम्रो रिसेल मूल्य,
1: टिकाउ र भरपर्दो,
2: अफरोडका लागि पनि उपयुक्त
1: BS6 तथा नयाँ नयाँ वर्षन बजारमा लन्च भइरहेको,
2: सबै उमेर समूह, कर्मचारी तथा व्यवसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
1: हाम्रा सेवाहरू:
2: ओखलढुङ्गा र खोटाङको दिक्कल बजारबाटै फाइनान्सको सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीकै मूल्यमा पाइने,
1: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
2: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
1: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
2: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिशरण नगरपालिका 11, गोरुमारे भुजाङ, ओखलढुङ्गा।
1: सम्पर्क नम्बर 0375902222, 9852888022 र 9842880300।

0: राज्यहरु भन्ने त सबै विशेषज्ञ आजकल आफ्नो त यूनिटी कार्पेट नै हो विगतको दशकदेखिको सुन्दर साथ यूनिटी कार्पेट किन्दा कार्पेटको पछाडि यूनिटीको लोगो हुन नबिर्सनु होला यूनिटी कार्पेट कार्पेटको शहंशाह
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
2: दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुप्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
1: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
2: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
1: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
3: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
1: प्रोपाइटर अजय पन्छियार सम्पर्क नम्बर 9809909094 र 9863868
2: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु
3: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र

0: आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
3: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुना नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
5: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
6: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
7: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843879852 9824747718 9843349696 र 9861323472 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98160034213।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरी सोलुखुम्बु।
3: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोध लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदिऊ। वस्तु सेवाको मूल्य मात्रा म्याद सकिए नीति गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: पहिलो सामुदायिक रेडियो सुरुवात स्थान 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.suruwafm.com बाट संसार भरेकै साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको सुरु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। नेकपा एमालेको जारी केन्द्रीय सचिवालय बैठकमा सदस्यहरूले आफ्नो धारणा राख्ने काम क्रम सकिएको छ। शुक्रबार उपाध्यक्ष रामबहादुर थापा बादलबाट शुरू भएको धारणा राख्ने क्रम आइतबार गण्डकीका पूर्व मुख्यमन्त्री समेत रहेका सचिव खगराज अधिकारीले बोलेपछि सकिएको हो। आइतबार अधिकारी सैदेश्वर धनराई, एमलाल कडेल र भानुभक्त ढकालले आफ्नो धारणा राख्नु भएको छ। उहाँहरूले अन्य पदाधिकारी जस्तै पार्टी पुनर्गठनको पक्षमा जोड़ दिँदै पार्टीलाई एकताबद्ध र बलियो बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। अन्तिममा अधिकारीले धारणा राखेपछि खाजा ब्रेक गरिएको गुन्द्रोतले जनाएको छ। सदस्यहरूले धारणा राख्ने काम क्रम सकेर अध्यक्षले जवाब दिन थाल्नु भएको छ। श्रोतले भन्यो अध्यक्षले जवाब दिइसकेर बैठक सकिने तैयारी छ। 19 सदस्यीय एमाले सचिवालय बैठकमा बहुमत सदस्यहरूले पार्टी पुनर्गठनमा जोड़ दिँदै समय अनुकूल नेतृत्व परिवर्तन गरेर अगाडि नबढ़े एमालेको साग जोगाउन नसुकिने बताएका छन्। तर अध्यक्ष ओलीले भने आफू नेतृत्व छान्न अनिच्छुक रहेको बताउँदै आउनु भएको छ। गएको वैशाख महिनामा गाड़ी दुर्घटनामा परेर देशभर 239 जनाको ज्यान गएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैशाखमा 3334 गाड़ी दुर्घटना हुँदा 249 जनाको ज्यान गएको हो। ज्यान गुमाउनेमा 158 पुरूष, 54 महिला, 17 बाल बालिका छन्। वैशाखमा गाड़ी दुर्घटनामा 752 जना गम्भीर र 3220 जना घाइते भएका प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ। वैशाख महिनामा सबैभन्दा धेरै 2036 मोटरसाइकल दुर्घटनामा परेका छन्। यस्तै जीप कार र माइक्रो बस परि 427 बस, 101 टेम्पो 282 दुर्घटनामा परेका छन्। 164 ट्रक ट्याङ्कर टिप्पर दुर्घटनामा परेको प्रहरीको तथ्याङ्कमा छ। सबैभन्दा धेरै गाड़ी दुर्घटना दिउँसो 12 बजेदेखि राति 12 बजेसम्म भएका छन्। एक महिनामा देशभर भएका गाड़ी दुर्घटना मध्ये आधाभन्दा धेरै तीव्र गतिका कारण भएको पाइएको छ। हप्ताको पहिलो कारोबार दिन आज सुनको भाव 2800 रूपियाँले घटेको छ। अस्ति शुक्रबार 2,93,700 रूपियाँ रहेको सुनको भाव आज 2,800 रूपियाँले घटेर तोलाको 2,90,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव पनि घटेको छ। शुक्रबार 65 रूपियाँले बढ़ेको चाँदीको भाव आज 105 रूपियाँले घटेर तोलाको 5,010 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो हप्ता चाँदीको भाव तोलाको 5,115 रूपियाँ रहेको थियो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विदेश विश्वविद्यालयसँग सम्बन्ध लिएका क्याम्पसहरूलाई नियमन गर्न नयाँ नियमावली ल्याउन लागेको बताउनु भएको छ। आज आयोजित एक कार्यक्रममा मन्त्री पोखरेलले विदेश विश्वविद्यालय सम्बन्ध कलेजका सन्दर्भमा धेरै गुनासो आएको अनि नियमन गर्नका लागि नियमावली ल्याउन लागेको जानकारी दिनुभयो। उहाँका अनुसार शिक्षा मन्त्रालयले नियमावलीको मस्यौदा तयार गरी अर्थ र कानून मन्त्रालयमा पठाएको छ। ती मन्त्रालयहरूको स्वीकृत तथा रायपछि मन्त्री परिषदमा पेश गर्ने उहाँले जानकारी दिनुभयो। विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजहरू प्रभावकारी रूपमा नियमन हुन नसकेको उहाँको भनाई छ। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको दक्षिण पश्चिम प्रान्त बलुचिस्तानमा रहेको कोइरा रेलवे ट्र्याक नजिकै भएको विस्फोटमा कम्तीमा 24 जनाको ज्यान गएको छ। सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाएर आज भएको शक्तिशाली विस्फोटमा 50 जना भन्दा धेरै घाइते भएका एक वरिष्ठ अधिकारीलाई उद्धार गर्दै समाचार संस्था एपीले जनाएको छ। अहिले घटनास्थलमा उद्धार कार्य चलिरहेको छ। उद्धारकर्मी र स्थानीयवासीहरूले भग्नावशेषमा फँसेका मानिसहरूको खोजी गरिरहेको खबरमा उल्लेख गरिएको छ। अन्तिममा खेल समाप्त एसियन गेम्स क्रिकेट छनौट खेल्ने नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघले दिपेन्द्र सिंह ऐडीको कप्तानीमा 14 सदस्य टोली घोषणा गरेको हो। 8 देश सहभागी छनौट आउँदो आइतबार जेठ 17 गतेदेखि 26 गतेसम्म सिंगापुरमा आयोजना हुँदैछ। छनौटमा नेपाल समूह एमा छ। यो समूहमा नेपालसँगै मलेसियाको तारो चीन छन्। समूह बीमा आयोजक सिंगापुर ओम हङकङ र बहराइन छन्। समूहका शीर्ष दुई टोली एसियन गेम्समा छनौट हुनेछन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385206016 फोन वा solu@newsnet.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौं। खबर अहिलेलाई सुरु हालसाल सकियो। साँझ 5 बजेको सुरु हालसालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुरुवात सुन्दै रहनुहोला। नमस्कार।
1: अलिकति जत्न पास होइन खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्छ टिलर छैन भने बजारमा।
2: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
1: यो कहाँ किन्न पाइन्छ अनि 5-6 साल कहाँ कहाँ उपलब्ध छ नि?
2: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
3: खेतबारी जोत्न, खेती गर्न, ध्यान बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
4: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा। फोन 0375902222 98528820222 साथै 98010208095 मिसकल गर्नुहोस्। नगदै तपाईलाई फोन आउनेछ।
5: वडाध्यक्षजी नमस्कार।
6: नमस्कार सन्तोषजी, के छ टोलतिर सब ठिक ठाक?
5: खै के भन्नु वडाध्यक्षजी, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ। उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
6: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्तीकरण जस्तो आरोपमा छलफल गर्न, निलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौँ है फेरि।
5: टोल छिमेकीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
6: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ। तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरण जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
7: आया भनेर पो बसेछ त। बिरामी हो क्या हो?
8: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानुपर्छ।
7: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त। बरु जानुहोस् त्यही।
8: हो र के डेन्टल रे?
9: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुत कुण्डे नगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
7: हाम्रा सेवाहरू
9: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाइ दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बंगो टिंगो दाँत मिलाउने, दाँत को एक्सरे गर्ने, सुन चाँदी को दाँत राख्ने, गिजा सुन्निने, रगत आई राख्ने, मुख गनाउने समस्या को उपचार गर्ने, बच्चा को दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चा को उमेर नपुगी दाँत मा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्या को उपचार गरिने।
4: नेपाल मेडिकल काउन्सिल मा दर्ता भएका चिकित्सकहरूद्वारा संचालित एभरेस्ट डेन्टल क्लिनिक मा व्यवस्थित स्ट्यान्डर्ड स्टरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
10: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा, प्रोपाइटर श्रीराम सहनी, सम्पर्क 9821129090 र 9746583487।
11: एउरो आज मेरो जन्मदिन हो, याद त छ नि।
12: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुल्नला र? ल आँखा बन्द गर त।
11: त्यसै जस्तो हुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
12: ल अब आँखा खोल त।
11: वाउ कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, झुङ्गी, बुलाकी, मालदारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल, सम्पर्क नम्बर 9742840056 र 9867300620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचाँदी उद्योग, सोनी भुतकुण्ड नगरपालिका, कुरा नम्बर 5, सलेरी, सोलुखुम्बु।
13: बन्जु तिमी त विदेश जान लाग्यो रे। हो दिदी त्यतिकै दुःख गरेर सुरु गरेको पैसा पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यस्तो दुई चार पैसा कमाउनु हुन्छ कि भन्यो नि दिदी। विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु? अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्ता नै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जानु नै भए बुझेर मात्र जाऊ। खै के गर्ने गर्ने दिदी?
14: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहु र बुझेर मात्र विदेश जाऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरुको सङ्गालो।

गुड आफ्टरनून, नमस्ते, नमस्कार, सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम गीतको बसाई लिएर सदाको जस्तै आज पनि बसिँदै नै सकेका छौ। सुन्दै हुन्छ यो समयमा पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सुनिफिएम 110.2 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुन्दै हुनुहुन्छ। यदि हामीलाई प्राविधिक मित्रबाट मलाई रविन्द्रजीले साथ सुको दिँदै हुनुहुन्छ भने म आवाजमा छु रेविका राई है। र विशेष गरिकन आज पनि हामी गीत गीतलाई लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सके सदाको जस्तै हामी चाहिँ तपाईँहरूको माझमा तपाईँको रेडियोमा चाहिँ हामी 4:15 हामी तपाईँसँग हामी 4:51 तपाईँसँग मिठो मिठा कुराकानी गर्दै चाहिँ हामी अगाडि बढ्नेछौ है। र विशेष गरिकन कार्यक्रम गीत गीतमा चाहिँ हामी 5 विधाका गीतका क्लिप्सहरू लिएर उपस्थित हुने गर्दछु। आज पनि हामी गीतका क्लिप्सहरू लिएर चाहिँ उपस्थित भइ नै सकेका छौ। र ढिलाइ नगरी पनि सुनौ आज बस्ने गीतका क्लिप्सहरू।

भर्खरै मात्र भन्दा एकदम मिठा मिठा गीतका क्लिप्सहरू सुनि नै सकेका छु। अब पालो तपाईँको सम्बन्धी जोर सिटी 49.70 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। राशिले मन परेको गीत रोजेर आफ्नो नजिकका पाँचजना साथीलाई पनि सम्झन सक्नुहुनेछ है। र कतिजना अहिलेको समयमा कतिजना साथीहरू है खाजा खाँदैनुहुन्छ होला, खाजा बनाउँदैनुहुन्छ होला, अनि स्कूल कलेजबाट फर्किँदै हुनुहुन्छ होला है, कामतिर हुनुहुन्छ होला, गुठाले पिराउनुहुन्छ होला कतिजना साथीहरू, मिलापातिर हुनुहुन्छ होला। जस्तो सुकै अवस्थामा भए पनि कार्यक्रमलाई झन् तीन समयसम्म सुनेर साथ दिनुहोला भन्न चाहे र कार्यक्रममा पनि थोरै समय निकालेर कार्यक्रममा पनि सहभागिता जनाउनुहोला भन्न चाहे। तपाईँसँग मिठा मिठा कुराकानी गरेपछि हामी अगाडि बढ्नेछौ र तपाईँले आफूले मन परेको गीत रोजेर आफ्नो नजिकका बेला साथीलाई पनि सम्झन सक्नुहुनेछ है। यो मैले जानकारी गराइ नै सकेको छु। अब हामी गीततर्फ नै जानेछौ। एकदम मिठो एकदम मिठो एकदम मिठो गीत रहेको छ, जुन गीतको बोल यस्तो रहेको छ, गाउँ गाउँ शहर शहर हेर्दै हामी आयो भने एकदम मिठो गीत रहेको छ, जसमा आवाज छोड्नु भएको छ जुन दवानको आवाजमा सजिलो एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई हामी सुन्दै कार्यक्रम गीत गीतको पहिला नै छोटो विश्राम जानेछौ। विश्राम पश्चात फेरि प्रस्तुत हुनेछौं।

0: मार्क्समा पास होइन खट खट खट गरेर डिग्री हाल्छ। त्यसमाथि अलि महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्छ किन्नर छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष झुक्का हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
0: यो कहाँ किन्न पाइन्छ अनि पाँच सय सैतिस कहाँ उपलब्ध छ नि?
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ। खेतबारी जोत्न, छोपी गर्न, ल्याङ बनाउन, उकेरा लगाउन, धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै खास धान, गहुँ, मकै काट्ने दस कटर समेत उपलब्ध छ।
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली, सिद्धि चरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा, फोन 0375902222, 98528880222, साथै 98010208595 मिस कल गर्नुहोस्। नगदै तपाईलाई फोन आउनेछ।
3: नमस्कार।
4: नमस्कार सन्तोषजी, के छ टोलतिर? सब ठिक ठाक?
3: खै के भन्नु होला अध्यक्षज्यू, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटा आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
4: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्तीकरण जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
3: टोल छिमेकीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन।
4: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनुपर्छ। तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्तीकरण जस्ता अपराधमा मेलमिलाप होइन उजुरीकरण, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
5: आया आया भनेर पो बसेछ त। बिरान भयो क्या हो?
6: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
5: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त। बरु जानुहोस् त्यही।
6: हो र के डेन्टल रे?
7: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुत कुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
5: हाम्रा सेवाहरू
7: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
8: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन।

0: संसार की सबै भन्दा राम्री मेरी प्रिय मायलु
1: 2840 57 98 63 53 0 620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन्चादी उद्योग सुनि भूतकुण्ड नगरपालिका कुडा नम्बर 5।

0: कार्यक्रम गिरिजीको पहिलो अनिछुटी विश्रामलाई पनि पार गरेर फेरि पनि तपाईँको रेडियो सेटमा कार्यक्रम गीत गीतलाई लिएर उपस्थित गरिसकेका छौं। र सम्झनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनेसी 110.9 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुन्नुहुन्छ। र अब हामीसँग चार विधाको गीतहरू बाँकी नै रहेको छ र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते। नमस्ते, नमस्कार, कहाँ बाटोको बोल्दैछ? खोटाङबाट रोजिना तामाङ। अनि रोजिनाजी, यो समयमा के गर्दैछ?
1: यो समयमा खाजा खाएर बसिरहेको छु भन्नुपर्छ है।
0: खाजा खाएर बसिराख्नु भएको छ। अनि रोजिनाजी, खाजामा के लिनुभयो त?
1: मैले आलु।
0: आलु भन्नुभयो?
1: हजुर।
0: एकदम मिठो हुन्छ नि आलु त खोर्सानीसँगै रोजिनाजी?
1: हजुर, मिठो नै हुन्छ भनौँ न।
0: अनि रोजिनाजी, हामीलाई नबोलाइकन आफूले मात्र खाने त नि खाजा?
1: अनि तपाईँहरू टाढा हुनुहुन्छ अनि आउनुहुन्न भनेर
0: बोलाउनु भएको हो त, हामी आइहाल्थ्यो नि। ओके, रोजिनाजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ। राजा रोजिनाजीले कुन गीत रोज हुन्छ त?
1: मलाई छेउ र माया त्यो पारी देखैमा भन्ने राखिदिनुहोस् न।
0: ओके, पक्कै पनि रोजिनाजीको लागि यो गीत बस्नेछ। आफ्ना नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है।
1: हुन्छ, फर्स्ट म त यति नै भोइसमा कार्यक्रम लिएर आउनुहुन्छ दिदी हजुरको लागि अनि मेरो घर फ्यामिलीको लागि अनि साथीहरूमा सम्झिनु पर्दा स्वस्तिका तामाङ, रेशमा तामाङ, प्रासाङ्गिकी तामाङ, आइटी तामाङ, एनिसा तामाङ र मैले रोजिना तामाङ भनेर चिन्नुहुने नचिन्नुहुने सम्पूर्णको लागि गीत सुनेर फुल इन्जोय लिनुहोला भन्ने छुट्टी छु दिदी।
0: ओके, बाई बाई। साथी हुनुहुन्थ्यो खुट्याङबाट रोजिना तामाङ, उहाँले पनि एकदम मिठो गीत रोजेर साथी छुट्टी लिइसक्नु भएको छ। र यसरी नै जोडिन चाहनुहुन्छ भने 97.64 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है। अब हामी गीत पनि जानेछौ रोजिनाजीको एकदम रोजामा पूर्ण सफल गीत रहेको छ। भर्खरै मात्रामा बजारमा उपलब्ध भएको एकदम मिठो गीत रहेको छ, चमेली भन्ने गीतको बोल रहेको छ, जसमा आवाज गर्नुभएको छ एक देव लिम्बुको आवाजमा सजिलो एकदम मिठो गीत रहेको छ। यो मिठो गीतमा एकैछिन सुनौ, त्यस पश्चात फेरि उपस्थित हुनेछौ।

भर्खरै माटमहरूले एकदम सुनि नै सकेका छौ। एकदम गीत रहेको थियो, अब हामीसँग तीनवटा गीत बाँकी नै रहेको छ। 1764 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र आफूले मन परेको गीत रोजेर आफ्नो नजिकका पाँचजना साथीलाई पनि सम्झन सक्नुहुनेछ है। र तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। यदि अब हामी गीततर्फ पनि जानेछौ है, एकदम मिठो गीत रहेको छ, एकदम मिठो एकदम एकदम मिठो एकदम मिठो गीत रहेको छ है। गोरीखेतको सिरेहार भने एकदम मिठो गीत रहेको छ, जुन चाहिँ नेपाली मुभीबाट लिएको एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई सुन्दै हामी कार्यक्रम गीत गीतको दोस्रो विश्राम जानेछौ। विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

0: हाम्रो के दोस्तर पक्रिनु भएको छ र बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
1: हामी त जन्ती गएको त होइन सर
0: केही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
2: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाड्दैन
0: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
1: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
0: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
3: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौ
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
4: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
4: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
5: माया र सम्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
1: अलिकति जत्न पा छैन खत खत खत गरेर बिग्रिहाल्छ त्यसमाथि अनि महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने चुनाव छैन भने बजारमा
6: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री 2 वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छ नै छ नि
1: यो कहाँ किन्न पाइन्छ अनि 5 वर्ष कहाँ कहाँ उपलब्ध छ नि
6: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न छोपाई गर्न ट्याङ्क बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
7: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारी भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98582 साथै 98010 20895 मिसकल गर्नुहोस् नगदै तपाईँलाई फोन आउनेछ
8: कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
9: हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनुपर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्तीकरण जस्ता अपराधमा नियमिया होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड

कर्गम युद्ध युद्ध को दोस्रो अनि अन्तिम विश्राम पार गरेर फेरि नै तपाईँको रेडियो सेटमा कर्गम युद्ध युद्धलाई लिएर प्रस्तुत भइसकेका छौ। रेडियो सुन्दिनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफिन 101.2 MHz कार्यक्रम युद्ध युद्धलाई सुन्दिनुहुन्छ। र अब हामीसँग दुईवटा गीत बाँकी नै रहेको छ। र अब पालो तपाईँको 97.64 लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउनुहोला र आफूले मन परेको गीत रोजेर आफ्ना नजिकका पाँचजना साथीलाई पनि सम्झन सक्नुहुनेछ। एकदम मिठो गीत बाँकी नै रहेको छ, दुई विधाका गीतहरू बाँकी नै रहेको छ र कार्यक्रममा सहभागिता जनाउनुहोला र आफूले मन परेको गीत रोजेर नजिकका पाँचजना साथीलाई पनि सम्झन सक्नुहुनेछ। र तपाईँसँग हामी मिठा मिठा कुराकानी गर्दैछौ, हामी अगाडि बढिनेछौ। अब हामी गीतर्फ जानेछौ। एकदम मिठो गीत, एकदम मिठो, एकदम मिठो, एकदम मिठो गीत रहेको छ है, जुन चाहिँ अहिले एकदम धेरै भाइरल पनि भइरहेको छ। पक्कै पनि कतिजनाले गीत मन पराउनुहुन्छ होला है। एकदम मिठो गीत रहेको छ, जसमा आवाज भन्नुभएको छ, गीतको बोल रहेको छ बादल पारेको देशैमा भने। एकदम मिठो गीत रहेको छ है। यो मिठो गीतलाई चाहिँ हामी एकैछिन सुनौ, त्यस पश्चात फेरि उपस्थित हुनेछौ।

भर्खरै माध्यम हुँदै एकदम मिठो विस्मिने सकेका छौ र अब हामीसँग एउटा नै गीत बाँकी नै रहेको छ। अन्तिम एकदम मिठो गीत रहेको छ यो कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 9964497070 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र अब आउने साथीले चाहिँ पक्कै पनि कुन गीत रहेको छ भनेर पक्कै पनि थाहा हुनुपर्ने हुन्छ है, किनकि हामीसँग एउटा मात्र गीत बाँकी नै रहेको छ। आउन सक्नुहुनेछ हामी कार्यक्रमको अन्तिम समयमा पनि हामी आइ नै सकेको छौ। साथीहरूको टेलिफोन लाइन आइबन हामी लिन्छौँ नभए हामी कार्यक्रमबाट विदा माग्ने सबै र विशेष गरिकन कतिजना साथीले चाहिँ अहिले एकदम मजाले काम गर्दै पनि रेडियो सुन्दै हुनुहुन्छ होला, एकदम काम गर्दै पनि जस्तो सुकै अवस्थामा भए पनि है बिजी व्यस्त भए पनि व्यस्तताको बावजुद पनि तपाईँहरूले कार्यक्रम सुन्नुहुन्छ र अन्तिम समय सुनेर साथ दिनुहुन्छ, माया गर्नुहुन्छ, एकदम धेरै खुशी लाग्छ। अघि पनि तपाईँको साथ अनि माया चाहिँ हामीलाई सदैव गर्नुहोला भन्न चाहे। अब चाहिँ अन्तिम एउटा गीत बाँकी नै रहेको छ, अन्तिम एउटा गीत बाँकी रहेको छ जुन चाहिँ राष्ट्रवादले सजिलो एकदम गीत रहेको छ, एकदम मिठो गीत पनि रहेको छ है, जुन चाहिँ पञ्चीमा डाफी राम्रो भए एकदम मिठो राष्ट्र गीत रहेको छ। यो मिठो राष्ट्र गीतलाई सुन्दै चाहिँ हामी कार्यक्रमबाट विदा माग्नेछौ है। र आज जतिजनाले कल गर्नुभयो, कल ट्राई गर्नुभयो अनि अन्तिम समयसम्म रेडी सुनेर साथ दिनुभयो र सबैजनालाई एक मुष्टमा विशेष गरी धन्यवाद दिन चाहन्छु र विशेष धन्यवाद दिन चाहन्छु मेरो बन्दकोटाको आवाज तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर माटोमा सहयोग गरिने प्राविधिक मित्र रविन श्रेष्ठलाई पनि विशेष गरी आभार प्रकट गर्दै अन्तिममा एकदम मिठो गीत रहेको छ जुन चाहिँ राष्ट्रभावले सजिलो एकदम मिठो गीत पञ्चीमा डाफी राम्रो गीतलाई छोड्दै छाड्दै आजको कार्यक्रम गीति गीतको बसाईबाट म कार्यक्रम प्रस्तुता रेविन राय पनि बुझ्न चाहन्छु। नमस्ते, नमस्कार।

नेपाल सरकार विज्ञापन बोर्ड स्टार कलरिया तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस सुनगोट कुण्डी नगरपालिका पाँच कलेरी स्कुल खुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास वृद्धि आएको न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबै सुन्द हाम्रा सेवाहरू भोज सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर भोसर बिल मिटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मुहाउने सार्वर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सिपी भीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन,

नमस्कार पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सूर्याख्यान 102.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.suryachan.com संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 5 बजेको सोलो हालसाल लिएर आइपुगे म शर्मिला पुरी. काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसल मुद्दामा एकजना फरार व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ. पक्राउ परिमा काठमाडौँ महानगरपालिका 22 बस्ने 53 वर्षीय प्रणवाल लाल सिंह रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभएको छ. जिल्ला अदालत काठमाडौँबाट उक्त मुद्दामा पक्राउ पर्चा जारी भई फरार रहेका नेश सिंहलाई आफ्नो टोलीले काठमाडौँ महानगरपालिका 13 छाउनीबाट पक्राउ गरेको हो. उहाँले भन्नुभएको छ, पक्राउपरेका सिंहलाई थप अनुसन्धान तथा आवश्यकता कार्यवाहीको लागि प्रहरीवित्त जनसेवा काठमाडौँ पठाएको प्रवक्ता कार्कीले जानकारी दिनुभएको छ. नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सारी सचिवालय बैठकमा आफूलाई नेतृत्वबाट हटाउन खोजेको भए पनि विधि र प्रतिक्रिया फटाउने भन्ने प्रश्न उठाउनु भएको छ. आफ्नो निकट नेताहरूले पार्टी पुनर्गठनको पक्षमा खुलेपछि दबावमा परेका ओलीले बहुसंख्यक सचिवालय सदस्यको धारणा सुनिसकेपछि यस्तो प्रश्न उठाएको बैठकमा सहभागी हुन एक नेताले बताउनु भएको छ. जेएसआरपतिदेखि जारी सचिवालय बैठक आइतबार पनि बसिरहेको छ. बैठकमा अध्यक्ष ओलीले जवाब दिने कार्यसूची अझै बाँकी रहेको छ. अन्य सचिवालय सदस्यले धारणा राख्ने क्रममा ओलीले बीचबीचमा आफ्नो प्रतिक्रिया पनि दिइरहनु भएको छ. बैठकमा ओलीले भन्नुभएको छ, मलाई हटाउनु हो भने कुन विधिबाट कसरी हटाउने? राष्ट्रिय महाधिवेशन भएको समयमा पनि भएको छैन. फेरि राष्ट्रिय महाधिवेशन गर्ने कुरा नगर्नुहोला. विशेष महाधिवेशन गर्नुपर्ने होला. 3 महिना अघि भएका तहमा अधिवेशनको अवस्था के हुन्छ? यसबीच अध्यक्ष ओलीले आफू केन्द्रीय कमिटी बैठक फेस गर्ने तयारी रहेको संकेत समेत दिनुभएको छ. मलाई हटाउनुपर्छ भन्ने हो भने केन्द्रीय कमिटी बैठकमा जाउँ, एक केन्द्रीय सदस्यसँग पनि कुरा गर्छु. उहाँले जानकारी दिनुभएको छ. राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा 12 को नतिजा असार 10 गतिसम्म प्रकाशित गर्ने तयारी गरेको छ. बोर्डले यही लक्ष्य साथ अहिले धमाथम उत्तर पुस्तिका प्रशिक्षणको काम भइरहेको जनाएको छ. परीक्षा बोर्डका सहसचिव एवं प्रवक्ता जयन्ती सत्यका अनुसार अहिले उत्तर पुस्तिका परीक्षणको काम भइरहेको छ. कर्मचारीहरू तीव्र रूपमा खटिरहेका छन्। उहाँले जानकारी दिनुभएको छ, आगामी असार 10 नभए 15 गतिभित्र नतिजा प्रकाशन गर्ने लक्ष्यको साथ काम भइरहेको छ. प्रविधि समस्या नआए यो समयभित्र कक्षा 12 को परीक्षा नतिजा प्रकाशन हुन्छ. सरकारी कक्षा 12 को नतिजा 45 दिनभित्र प्रकाशित गर्ने बोर्डलाई निर्देशन दिएको छ. माध्यमिक शिक्षा परीक्षा एसईई नतिजा सरकारले 1 महिना अर्थात वैशाखभित्र प्रकाशित गर्ने दिएको निर्देशन अनुसार एसईई नतिजा प्रकाशित भइसकेको छ. वैशाख 28 गते एसईई परीक्षा भएको थियो. प्रकाशित एसईई 65.98% विद्यार्थी उत्तीर्ण भएका छन्। गत वर्ष एसईमा 61.81% विद्यार्थी उत्तीर्ण भएका थिए. यसरी नतिजा प्रकाशित भएसँगै शिक्षा मन्त्रालयले आगामी असार 1 गतेदेखि कक्षा 11 को प्रथम पाठन थाल्ने निर्णय गरिसकेको छ. सिन्धुलीको सुनकोशी गाउँपालिका 5 स्टेज पल्थुरी सिलापुर नजिकैको सुनकोशी नदीमा डुब्दा 2 बालकको मृत्यु भएको छ. आइतबार दिउँसो पौने खेपौड़ी खेल्ने क्रममा नदीमा डुब्दा सुनकोशी 4 का दलबहादुर पुलामीका छोरा वर्ष 9 का सफल पुलामी वडा नम्बर 5 का सरिता विकको छोरा वर्ष 10 का उकेश विकको मृत्यु भएको हो. सुनकोशी गाउँपालिका 5 का वडाध्यक्ष सुब्रत बसनेलका अनुसार सफल पुलामीको शव पौथुरी सिलाहमा भेटिएको, बसको शव भने केही पर सशस्त्र प्रहरीको खोटाखोर टोलीको नदीबाट निकालिएको जानकारी दिनुभएको छ. पश्चिम तराईमा आज पनि प्रचण्ड गर्मी भएको छ. केही दिनदेखि लगातार पड़ेको गर्मीले आज पनि जनजीवन प्रभावित भएको छ. दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेपछि पश्चिम तराईका नेपालगंज धनगढ़ी तिलाई लगायतका क्षेत्रमा बासिन्दा धेरै प्रभावित भएका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका सबैजसो जिल्लामा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र रात्रिभन्दा नजिक छ. तापक्रम बढ़ेसँगै तातो हावा चलिरहेको छ.
तापक्रम बढ़ेपछि अस्पतालहरूमा बिरामीको संख्या पनि बढ़िरहेको छ। नेपाल गंजमा रहेको फेरि अस्पतालका अनुसार केही दिनदेखि दैनिक झण्डै 100 जना गर्मी पीड़ित बिरामीहरू आउने गर्दछन्। उनीहरू टाउको दुख्ने वा क्वाकी लाग्ने, बान्ता आउने, शरीरमा पानीको मात्रा कमी हुने, ज्वरो आउने, श्वास प्रश्वास सम्बन्धी समस्या देखिने छ। बिरामी हुनेमा धेरै जसो दिउँसो काम गर्ने किसान तथा दैनिक ज्यालादारी मजदूरीहरू रहेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिना स्थलमा रहेको क्लोटा रेड ट्र्याक नजिकै भएको विस्फोटमा कम्तीमा 24 जनाको ज्यान गएको छ। सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाएर आज भएको शक्तिशाली विस्फोटमा 50 जना भन्दा धेरै घाइते भएको एक वरिष्ठ अधिकारी उद्धृत गर्दै संसार संस्था एसएफले जानकारी दिएको छ। अहिले घटनास्थलमा उद्धार कार्य चलिरहेको छ। उद्धार कर्मी र स्थानीय वासिन्दाहरूले भ्रमा विशेष फसेका मानिसहरूले खोजी गरिरहेको खबरमा उल्लेख छ। रेलमा सवार सैनिकहरू आउँदो मंगलबारदेखि शुरू हुने ईद बिदा मनाउन परिवार सहित यात्रा गरिरहेका थिए। विस्फोटको कारण कोठाबाट प्रसारतर्फ गुडिरहेको रेलमा सालहरू फुटेका थिए र नजिकका केही डिब्बा पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। अन्तिममा खेल समाचार। इरानको फिफा विश्वकप 2026 प्रशिक्षण शिविर अमेरिकाबाट मेक्सिकोमा सारेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एरिजोनबाट प्रशिक्षण शिविर सार्ने गरेको अनुरोधलाई अनुमोदन गरेको हो। अब इरानको विश्वकप प्रशिक्षण शिविर मेक्सिको सीमावर्ती शहर तेजु आनानमा रहने इरानको फुटबल महासंघका प्रमुख मेहन्दी तासले जानकारी दिनुभएको छ। उहाँको अनुसार इरानमाथि अमेरिका इसरायल युद्धको कारण उत्पन्न भिसा सम्बन्धी जटिलता कम गर्न सहयोग गर्दैछ। यसै टोलीले इरान एयरबाट सिधै मेक्सिको उडान गर्न सक्ने भनाइरहेको छ। तपाईंको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई शून्य 38.5 बजे शून्य शुरूमा फोन वा सोलह एफएम न्यूज एप @gmail.com मा इमेल गर्न सक्नुहुन्छ। तपाईंले दिनुभएका जानकारीले हामी समाचारमा समेत प्रयास गर्नेछौं। शिक्षा र स्वस्थ मनोरञ्जनका लागि नमस्कार।

0: दिदी दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरसम्म नै जानु लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909909। राईको साझा स्टोर, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु उत्कुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: ए बाबु, न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, तिनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
5: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाट, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजार बाटो पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843789852, 9824747718, 9843449096 र 9861313472। आमजी औषधालय, सोलो दुतकुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय, केही अगाडि।

0: सक्यो भन्ने त सबले बिर्सिसक्यो आजकल। आफ्नो त यति कार्पेट नै हो, विगत तीन दशकदेखिको सुदूर साथ। यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शेरनशाह।
1: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।

0: के भयो के को हल्ला हल्ला भयो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइले भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो तरतिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: अलिकति जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भन्ने बजारमा
5: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष झुक्का हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
4: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्सको सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
5: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
6: खेतबारी जोत्न छोटाइ गर्न ट्याङ्क बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
7: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिटर्पोज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 9858280222 साथै 9800102895 मा मिस कल गर्नुहोस् लगतै तपाईलाई फोन आउनेछ

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Sound check. Surya Sun. It's studio time.
2: It's 6 p.m. Saanjha ko 6 baje.
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई ऑफसेट प्रेस सोलु दुकुंड नगर पालिका 5 सोलु खुम्बू
3: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चपागाईसँगै भजन र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
4: पश्चिम तराईमा आज पनि तातो हावाको लहर सहित चर्को गर्मी, अस्पतालहरूमा बिरामी बढे, सावधानी अपनाउन प्राधिकरणको आग्रह।
3: प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएसम्म संसदमा विरोध जारी राख्ने विपक्षी दलहरूको निर्णय। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक।
4: वैशाखी महिनामा गाडी दुर्घटनामा 239 जनाको ज्यान गयो, 50% भन्दा धेरै दुर्घटनाका कारण तीव्र गति। काठमाडौँ उपत्यकामा गरेको जाँच कडाईले दुर्घटना कम भएको दावी।
5: पहिला 27 देखि 28

0: अहिलेसम्म दिनका पनि कहिलेकाहीँ त दसवटासम्म हुने दुर्घटना चाहिँ निसन्देह रूपमा कम भएको छ।
1: इरान र अमेरिका बीच सम्झौताको खाका लगभग तय भएको ट्रम्पको दावी, हर्मुज जलमार्ग पहिलेकै अवस्थामा तत्काल नफर्कने इरानको भनाई,
2: भनी गर्ने नेपाल र मालदिप्सको खेल चल्दै, एसियन गेम्स क्रिकेट खेल खेल्ने नेपाली टोली घोषणा, आईपीएलमा मुम्बई राजस्थानले दिएको 206 रनको लक्ष्य पछ्याउँदै,
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना,
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकना जोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य, अब सबै एकै ठाउँमा।
4: यहाँ टियो अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेलका सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेलता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिईबीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
4: सिटिईबीटी तर्फको फारम भर्ने अन्तिम मिति नेमिजेट 13 गते।
3: सम्पर्क फोन नम्बर 98573-3578, 98573-7540, 98635-67788।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। पश्चिम तराईमा आज पनि प्रचण्ड गर्मी भएको छ। केही दिनदेखि लगातार भइरहेको गर्मीले आज पनि जनजीवन प्रभावित बनेको छ। दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस माथि पुगेपछि पश्चिम तराईका नेपालगंज, धनगढ़ी, दिपायल लगायत क्षेत्रमा बढ़ी प्रभावित भएका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका सबै जिल्लामा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्यसको नजिक पुगेको छ। तापक्रम बढ़ीसँगै तातो हावाका लहर चलिरहेको छ। तापक्रम बढ़ेपछि अस्पतालमा बिरामीको संख्या पनि बढ़िरहेको छ। नेपालगंज रहेको भेरी अस्पतालका अनुसार केही दिनदेखि दैनिक झण्डै 100 गर्मी पीड़ित बिरामीहरू आउने गरेका छन्। उनीहरूमा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कमी हुने, ज्वरो आउने, श्वास प्रश्वास सम्बन्धी लगायतका समस्या देखिएको छ। बिरामी हुनेमा धेरैसो दिउँसो काम गर्ने किसान तथा दैनिक ज्यालादारी गर्ने मजदूरहरू रहेका छन्। मौसम पूर्वानुमान महाशाखाले भोलि बेलुकासम्मका लागि तराईका जिल्लाहरूमा लू चल्ने चेतावनी र पहाड़ी क्षेत्रमा तातो दिनको चेतावनी जारी गरेको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पर्याप्त पानी पिउन र दिउँसो बाहिरको काम सकेसम्म नगर्न आग्रह गरेको छ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटुको धड़कन बढ़ेमा, श्वास प्रश्वास समस्या आएमा, कम रक्तचाप, पसिना नआउनु, गम्भीर टाउको दुख्ने, वाकवाकी तथा उच्च ज्वरो देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जान आग्रह गरेको छ। यसैबीच अहिले गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। भोलि पनि काठमाडौँ र पूर्वी क्षेत्रमा दिउँसो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। पूर्वी तराईका केही ठाउँमा पनि सामान्य पानी परे पनि कञ्चनपुरदेखि नवलपरासी सम्मको पश्चिम तराईमा भने अझै केही दिन तातो लहर नै चल्ने सम्भावना रहेको मौसमविदको अनुमान छ।
2: विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालन नभएसँग विरोध जारी राख्ने निर्णय गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित विपक्षी दलहरू नेकपा एमाले, नेकपा र राप्रपाका प्रमुख सचेतकको आज बसेको बैठकले विरोध जारी राख्ने निर्णय गरेको नेकपाका एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी दिनुभयो। संसदमा प्रधानमन्त्रीले आएर संसदका प्रश्नको जवाब दिनुपर्ने उहाँले बताउनुभयो। कार्यपालिकाले संसदप्रति जवाबदेही बनाउनका लागि विपक्षीहरू एकजुट भएर अघि बढ्ने समझदारी भएको उहाँले बताउनुभयो। सिंहदरबारमा रहेको एमाले संसदीय दल कार्यालयमा बसेको बैठकमा विपक्षमा रहेका चारवटा दलका प्रमुख सचेतक र सचेतकहरू सहभागी थिए। प्रतिनिधि सभा नियमावलीमा हप्ताको पहिलो हप्ता कुनै पनि दिन प्रधानमन्त्रीसँग एक घण्टा प्रश्नोत्तरको कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरेको छ। नियमावली अनुसार जेठको पहिलो हप्ता यस्तो प्रश्नोत्तरको कार्यक्रम सञ्चालन हुनुपर्नेमा सभामुखले मिति नतोकेपछि विपक्षी दलहरूले संसदमा अवरोध गर्दै आएका छन्। विपक्षीको अवरोधपछि सभामुख दोलप्रसाद अर्याल प्रधानमन्त्री कार्यालय पुगेर आग्रह गर्दा समेत प्रधानमन्त्री बालेन्द्र शाह प्रश्नोत्तरका लागि आउन मान्नु भएको छैन। प्रतिनिधि सभाको अर्को बैठक पर्सि मंगलबार बस्दैछ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक गरेको छ। पार्टी निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार जेठ 15 गतेसम्म 70 जिल्ला तथा 7 प्रदेशमा निर्वाचन समिति गठन गरिनेछ। यस्तै जेठ 20 गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन गर्ने कार्यसूची छ। यस्तै जेठ 30 गतेसम्म जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेश गर्ने कार्यतालिका छ। जेठ 25 गतेसम्म महाधिवेशन प्रतिनिधिहरूको नामावली पेश गर्ने, असार 5 गतेसम्म प्रदेश र अधिवेशनमा निर्वाचन पदाधिकारीको विवरण पेश गर्ने कार्यपालिका छ। असार 5 गतेभित्र नै इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्नेबारे छलफल गर्ने कार्यपालिकामा उल्लेख छ। राष्ट्रपतिको पहिलो महाधिवेशन आउँदो असार 7, 8 र 9 गते चितवनमा हुँदैछ।
2: सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्ने नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा 2083 जेठ 10 गते सिंहदरबारमा बसेको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका तर्फबाट एक एकजना प्रतिनिधि सदस्य रहनेछन्। त्यस्तै नापी विभागका निर्देशक समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। बाजुरा र हुम्ला बीच अघिल्लो हप्तादेखि उत्पन्न तनाव कायम नै छ। घटनामा संलग्नहरूमाथि कार्यवाही नगरिएको भन्दै बाजुरामा रहेको हिमाली गाउँपालिकाका युवाहरूले आजदेखि पुनः कर्णाली करिडोर अवरूद्ध गरेका छन्। कर्णाली करिडोर अवरूद्ध हुँदा हुम्ला जाने यातायात तथा ढुवानीका साधनहरू धुला चौरमै रोकिएका छन्। सड़क तेस्रो दिन पुनः अवरूद्ध गरिएको हो। गएको हप्तादेखि तनावग्रस्त बनेको रानीसाङ लङपाटा क्षेत्रमा बाजुराबाट संयुक्त सुरक्षा फौज पठाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
1: सरकारी निकायबीच एक आपसमा समन्वय नगरी काम गर्दा काठमाडौँ उपत्यकाभित्र बिछाएका खानेपानीको पाइपलाइनमा एक वर्षमै झण्डै 6.5 करोड़ रूपियाँभन्दा धेरै क्षति भएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले तयार पारेको 63 वार्षिक प्रतिवेदन अनुसार अन्तर निकायबीच समन्वय नगरी काम गर्दा खानेपानी लाइनमा 6,59,68,000 रूपियाँ बराबरको क्षति भएको पाइएको हो। महालेखाको विवरण अनुसार नेपाल विद्युत प्राधिकरणले काम गर्दा 1,67,57,000 रूपियाँ बराबरको क्षति पुगेको छ। यस्तै सड़क विभागले आवश्यक काम गर्दा 2,80,000, ललितपुर महानगरपालिकाले काम गर्दा 1,12,73,000 र अन्य निकायबाट 1,71,38,000 रूपियाँ बराबरको क्षति भएको हो।
2: महालेखा परीक्षकको कार्यालयले खाने तथा खानेजन्य पदार्थबाट प्राप्त हुने 23,77,88,000 बराबर रोयल्टी तत्काल असुल गर्ने निर्देशन दिएको छ। कार्यालयको 63 वार्षिक प्रतिवेदन अनुसार एक वर्षभन्दा बढ़ी अवधिसम्म उत्खनन बापतको रोयल्टी नबुझाएको र अनुमतिभन्दा बढ़ी परिमाण उत्खनन गरेको पाइएको छ। साधारण ढुङ्गाको रोयल्टी दर प्रति घनमिटर 25 रूपियाँ तथा नियम बमोजिम 30% जरिवाना र 10% स्थानीय विकास शुल्क समेत असुल गर्ने भनिएको छ। खाने तथा खनिज पदार्थ नियमावली अनुसार उत्खनन गरिएको खनिज पदार्थको परिणामका आधारमा रोयल्टी रकम हरेक महिना सकिएको 7 दिनभित्र राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ। तोकिएको समयमा रोयल्टी नबुझाएमा 30% जरिवाना तिर्नुपर्ने व्यवस्था रहेको छ। तीनवटा कम्पनीले 10% स्थानीय शुल्क समेत गरी 4,59,54,000 दाखिला गर्नुपर्ने देखिएको छ। उत्खनन अनुमति र नाइकी न्यू स्किम भन्दा बढ़ी उत्खनन गर्ने कार्य नियन्त्रण गर्न पनि निर्देशन दिइएको छ। गएको आर्थिक वर्ष खानी तथा भूगर्भ विभागबाट अनुमति पाएका खानीहरूबाट 1,59,45,08,000 रोयल्टी संकलन भएको छ।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। ट्राफिक प्रहरीले जाँच नगरेको कडाईले दुर्घटना घटाउन पारेको प्रभावको बारेको प्रकारले सबै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
3: रिसर्च डेवलपमेंट एंड रिसर्च इंस्टीट्यूट बगरमहल काठमांडू को भर्ना संबंधी सूचना।
4: प्राविधिक शिक्षा विकल्प में होइन समृद्धि को संकल्प को रूप में पढ़ौ भन्ने विगत 31 वर्षदेखि प्राविधिक शिक्षा में समर्पित यस कलेज में शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तह का शैक्षिक कार्यक्रम हेल्थ असिस्टेंट ल्याब टेक्निशियन र फिजियोथेरापी सहायक में भर्ना खुल्यो।
3: कोर्स का विशेषताहरू 3 वर्ष भित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
4: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856711314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
5: मेरो कपडा प्याकिङ गरिदिउँछु सञ्जीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आजको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556-94-333 4-93-555।
1: उज्याला रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यति बेला हामीले पश्चिम तराईमा आज पनि तातो हावाको लहर सहित चर्को गर्मी, अस्पताल हुन बिरामी बढी, सावधानी अप्नाउने प्राधिकरणको आग्रह, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएसम्म संसदले विरोध जारी राख्ने विपक्षी दलहरूको निर्णय, राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक, बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी अध्ययन गर्न समिति गठन, सरकारी कार्यालय विश्वमा निर्णय हुँदा 6.5 करोड बढ़ीको पाइपलाइनमा क्षति लगायत खबर प्रस्तुत गरे।
2: नेपाल दर्पणमा अब बाँकी खबर। सर्लाहीमा बागमती नदीमा डुबेर 2 जनाको ज्यान गएको छ। लालबन्दी नगरपालिका वडामा बस्तीपुरका 18 वर्षीय रोहित महतो र लालबन्दी 6 का 20 वर्षीय गणेश महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायक परीक्षक सरोज राईका अनुसार हिजो बेपत्ता भएका 2 जनाको खोज गर्ने क्रममा आज सफला परेको हो। 5 जना घुम्न गएको बेला नदी तर्ने क्रममा 2 जना नदीमा बगेका प्रहरीले जनाएको छ। उनीहरू सैतव रौतहाट र सिन्धुलीको सिमानामा पर्ने झापसी झलुङ्गे पुल मुनि बागमती नदीमा गएका थिए।
1: गएको वैशाख महिनामा गाड़ी दुर्घटनामा परेर देशभर 239 जनाको ज्यान गएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैशाखमा 3,334 गाड़ी दुर्घटना हुँदा 239 जनाको ज्यान गएको हो। ज्यान गुमाउनेमा 158 जना पुरूष, 14 जना महिला र 17 जना बालबालिका छन्। वैशाखमा गाड़ी दुर्घटनामा 752 जना गम्भीर र 3,220 जना घाइते भएका छन्। वैशाख महिनामा सबैभन्दा धेरै 2,036 मोटरसाइकल दुर्घटना परेका छन्। एक महिनामा देशभर भएको गाड़ी दुर्घटना मध्ये आधाभन्दा धेरै तीव्र गतिका कारण भएको पाइएको छ। प्रहरीको तथ्याङ्क अनुसार 1,253 दुर्घटना तीव्र गतिका कारण भएका थिए। ट्राफिक प्रहरीले वैशाख महिनामा 137,094 चालकलाई कार्यवाही गरेर 11,82,00,000 रूपियाँभन्दा धेरै राशि सङ्कलन गरेको छ। यसैबीच पछिल्लो समय ट्राफिक प्रहरीले काठमाडौँ उपत्यका सहित देशभर गाड़ी जाँचलाई तीव्रता दिएको छ। जाँचका क्रममा जाँच रक्सी खाने, रातो बत्तीमा नरोकिने, तीव्र गतिमा चलाउने, नियमको पालना नगर्ने लगायतमा कार्यवाही बढ़ाएको ट्राफिक प्रहरीले जनाएको छ। यसबाट दुर्घटनाको दरमा के प्रभाव देखियो भनेर हामीले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई सोधेका छौं।
0: पहिला 27 देखि 28 सम्म दिनका दुर्घटना हुँदैन, कहिलेकाहीँ त 10 वटासम्म हुने दुर्घटना चाहिँ निसन्देह रूपमा कम भएको छ। मुख्य उद्देश्य भनेको ट्राफिक चेकगार्डलाई तीव्रता दिनु भनेको मापसेगर सवारी साधन नचलाउने खोत्रा सवारी साधन नचलाउने लापसेगर नचलाउने र यसले चलाउँदाखेरि आम जति पनि प्यासेन्जर हुन्छ यात्रीहरू हुन्छ उहाँहरूको जीवनमा डाइरेक्ट असर गर्ने ठूलो धनको क्षति हुन सक्ने कुरालाई मध्यनजर गरेर हामीले यो चेक जाँचलाई बढाएका हौँ। एउटा चेक जाँचका दुईटा एस्पेक्टहरू हुन्छन्, एउटा एस्पेक्ट भनेको ट्राफिक जाम न्यूनीकरण गर्ने सड़क चाहिँ विस्थिति जस्तो नदेखिनेलाई सड़कमा हुने अनुशासनहीनतालाई न्यूनीकरण गर्न पनि हामीले ट्राफिक कार्यवाहीलाई अगाडि बढाएका हुन्छौँ भने अर्को चाहिँ दुर्घटना न्यूनीकरणका लागि ओभर स्पिडमा नचलाउने ड्रिङ्क एन्ड ड्राइभ नगर्ने ड्रग्स एन्ड ड्राइभ नगर्ने अनि लेन डिसिप्लिनमा चलाउने ट्राफिक लाइटको पालना गर्ने यी कुराहरूलाई पनि हामीले चेक गर्न तीव्रता बढाएका हुन्छौँ।
2: जाँचका क्रममा कार्यवाहीमा परेका गाडीहरूबाट जुन राजस्व संग्रहण हुन्छ यो राजस्व संक्रमण चाहिँ कस्तो भइरहेको छ?
0: ट्राफिक नियम भायोलेसन गरे बापतको सचेतना रकम हो यो चाहिँ हामीले चित काट्यौँ कि त्यो राजस्व अर्थ मन्त्रालयको राजस्व खातामा जान्छ हामीसँग सरकार हुँदैन।
2: ट्राफिक प्रहरी दुर्घटना न्यूनीकरण भन्दा पनि कार्यवाहीमा बढी उन्मुख भयो भन्ने एउटा गुनासो पनि छ नि।
0: ट्राफिक नियमको पालना गर्ने मान्छेलाई गुनासै आउँदैन, ट्राफिक नियमको पालना गर्नु पर्यो। जो जति बेला निस्किनुहुन्छ उहाँले ट्राफिक नियमको पालना उहाँकै सुरक्षाको लागि हो। मेरो सानो मिस्टेकलाई पनि कारवाही गर्यो भने सानो मिस्टेक भनेको चाहिँ अलिकति लेन क्रस गरेका थिएँ त्यतिमा कारवाही गर्यो, अलिकति लेन क्रस पनि गर्न पाइएन नि त, अलिकति ओभर स्पिड गएको थिएँ, अलिकति एक गिलास मात्रै खाएर आएको थिएँ, एउटा ट्याब्लेट मात्रै खाएको थिएँ भनेर पाइएन नि त, कागजात केही पनि बोकेका थिइनँ, एकैछिन त्यहाँ आएको हेलमेट लगाएको थिइनँ, त्यसले के फरक पर्छ र भन्ने कुरामा त्यही भएन। ट्राफिक नियमको पालना आफ्नो सुरक्षाको लागि हो, यसलाई आम नागरिकले गुनासोको रूपमा भन्दा पनि सचेतनाको रूपमा लिनु पर्यो। ट्राफिक नियमको पालना हजुर हाम्रै घरको लागि हो, आम नागरिक भनेको हाम्रै आमा बुवा दाजुभाइ दिदीबहिनी त हो, बाहिरको त होइन, हामी त्यही समाजको त्यही समाजमा देखिएका व्यक्तिहरूको लागि त हो यो।
2: गाडी चालकहरूलाई चाहिँ के आह्वान गर्न चाहनुहुन्छ तपाईँ?
0: सभ्य शिष्ट चालकको व्यवहार नै नागरिक मैत्री हुनु पर्यो, हेतु मैत्री हुनु पर्यो, अपाङ्ग मैत्री हुनु पर्यो, दृष्टिबहीन मैत्री हुनु पर्यो, महिला मैत्री हुनु पर्यो, ज्येष्ठ नागरिक मैत्री हुनु पर्यो। सम्पूर्ण यात्रीहरूलाई क्यारी गर्दाखेरि आफ्नो व्यवहार कस्तो छ, आफ्नो गेटअप कस्तो छ, लवाई खवाई कस्तो छ र गाडीको कन्डिसन कस्तो छ ती कुराहरूलाई विचार गरेर पिक एन्ड ड्रप जहाँ जहाँ रोक्ने हो त्यहाँ जहाँ झार्ने हो त्यहाँबाट जो रोक्ने र झार्ने कुराहरूलाई मैले कहाँ झार्ने हो कहाँ रोक्ने कुरादेखि लिएर लापरवाहीपूर्ण नचलाउने, ओभरटेक नचलाउने, लेन क्रस गरेर नचलाउने र लामो दूरीको चलाउनेहरूले दुईजना चालक अनिवार्य हुनुपर्ने, गाडीको अवस्था दुरुस्त छैन, यान्त्रिक चेक जाँच, चक्काको चेक जाँच, लाइटको चेक जाँच, वाइफरको चेक जाँच, बर्सातको मौसममा म गुडी जाने बाटो, म जाने गन्तव्यसम्मको बाटो कस्तो छ, बाटोको अवस्था, म गुडी जाने अवस्थामा रातिमा मौसमको अवस्था के छ, सबै लिएर चाहिँ सवारी साधन चलाउनु पर्यो, जसले गर्दाखेरि हामी गाडीमा चढिसके पछाडि सुरक्षित रूपमा घर पुग्न पाऊ, बरु ढिलो पुगौं तर सुरक्षित रूपमा पुगौं। त्यो तरिकाले सार्वजनिक सवारी साधनहरू सञ्चालन गर्न र दुर्घटनाको जोखिममा सबभन्दा बढी भूटानले सवारी साधन मोटरसाइकल स्कुटर चालकहरू हुनुहुन्छ उहाँहरूले पनि तीव्र गतिमा सवारी साधन चलाउनु भएन, ड्रिङ्क एन्ड ड्राइभ गर्नु भएन, लापरवाहीपूर्ण जिगज्याग जिगज्याग गरेर चलाउनु भएन, लेनको पालना गर्नु पर्यो, जसले गर्दाखेरि म घरबाट जसरी निस्किएका थिएँ त्यसरी घरमा सकुशल पुग्न पाऊ भन्ने तरिकाले सवारी साधन चलाउनु पर्यो। जसरी त्यही सवारी साधन मैले चलाइन्छ राम्रोसँग चलायो भने तिमीहरूलाई सहज साधन हुन्छ भने कहिलेकाहीँ हतियारै बन्न सक्छ, अलिकति तिम्रो स्पिडको दुर्घटना परेर मृत्युसम्म हुने अवस्थाहरू आउँछ।
1: भनिन्थ्यो काठमाडौँ उपत्यका ट्राफिक प्रहरीका हुनेका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी नेपाल दर्पणमा खबरको सिलसिला। दैलेखको दिल्लीमा रहेको नेपाल टेलिकमको टावरमा विद्युतीय पावरको समस्या देखिएपछि कालीकोट क्षेत्रको संचार सेवा प्रभावित भएको छ। टावरमा पावर आपूर्तिमा समस्या आएसँगै आज बिहान 10 बजेदेखि टेलिकमका मोबाइल फोन र एन्टी फाइबर लगायतका सेवाहरू पूर्ण रूपमा बन्द भएका छन्। सेवा बन्द भएपछि कालीकोटवासी र त्यहाँका विभिन्न कार्यालयमा संचार सम्पर्क विच्छिन्न भएको छ। संचार सेवा अवरुद्ध हुँदा दैनिक कार्य सम्पादन र अत्यावश्यक सेवा प्रवाहमा समस्या देखिएको छ।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर गमल र ओम अस्पतालमा
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा साथ जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
3: सबैका लागि दृष्टि
10: के
9: के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ
6: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्
9: हाम्रा सेवाहरू
6: ओपिडी सेवा
9: विशेषज्ञ ओपिडी सेवा
6: निशुल्क औषधि वितरण
9: सशुल्क फार्मेसी सेवा
6: फिजियोथेरापी सेवा
9: अकुपंचर सेवा
6: योग परामर्श सेवा
9: क्रियाकल्प सेवा
6: पूर्व कर्म पंचकर्म सेवा
9: छार सूत्र सेवा
6: जलौका सेवा
9: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
6: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
9: विस्तृत जानकारीका लागि
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6690-98514-2463
7: हर घर ये ऐसा हर घर में प्रकट ये बनु साक्षी गाथा रामायण को नेपाली भाषा में हर एक बिहार या शुक्रवार रात 8 बजे मात्र विश्व को रमाइलो टीवीमा
1: उज्याल रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्याल अनलाइन तथा उज्यालको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियानले चुर क्षेत्रको संरक्षणका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। अभियानले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी बजेटको माग गरेको हो। त्यसै गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा दिने गरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारको ध्यानकर्षण गरेको अभियानका संयोजक नारायण खटी उहाँले बताउनुभयो।
1: तहगत उत्पीड़न श्रृंखलाबद्ध हत्या र ऐतिहासिक थिचोमिचो विरूद्ध काठमाडौँको माइती घरमा लगाउने प्रयत्न भएको छ। जात व्यवस्था उन्मूलन मोर्चा नेपाल प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजनमा भएको र्यालीमा देशैभरबाट उत्पीड़ित नागरिक बौद्धिक समुदाय मानवाधिकार कर्मीहरू सहभागी थिए। यो विद्रोहको घोषणा 6 वर्ष पहिले प्रेम विवाहकै कारण रूकुमको श्रुतिमा निर्मम रूपमा मारिएका नवराज विकल लगायत 6 जना युवाको सम्मान र न्यायको प्रतिरोध स्वरूप भएको हो।
2: काठमाडौँ महानगरपालिकाले यस वर्ष निर्जन्य विपदका घटना कमी आउने जनाएको छ। वडा नम्बर 11, 14, 31 र 32 आसपासमा नदी किनारका सुकुम्बासी बस्ती हटाएसँगै नदीजन्य विपदका घटनामा कमी आउने महानगरका नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णु प्रसाद जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार साना खुसीदेखि खाड़ी पाखासम्मको ठाउँमा भने सावधानी अपनाउनु पर्नेछ। बर्खाको समयमा हुन सक्ने अन्य पानीजन्य घटना कम गर्न पनि महानगरले ठाउँ पहिचान गरी रणनीतिक योजना तर्जुमा गरेको जोशीले जानकारी दिनुभयो। विपद व्यवस्थापनको सवालमा विभिन्न पूर्व तयारी संयन्त्र संयन्त्रसँग पालिका र वडा स्तरीय सम्बन्धबाट प्रभावकारी सेवा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भइसकेको जोशीको भनाइ छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको दावी गर्नुभएको छ। ट्रम्पले दुई देश बीचको सम्झौताको खाका लगभग तय भइसकेको बताउनु भएको बीबीसीले जनाएको छ। इरानी संचार माध्यमहरूका अनुसार सम्झौतामा युद्ध अन्त्य गर्ने र इरानले परमाणु अस्त्र कार्यक्रम अघि बढ़ाउने प्रतिबद्धता समेटिएको छ। यस्तै सम्झौतामा स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा आउने भनिएको छ। तर इरानले हर्मुज जलमार्ग पहिलेकै अवस्थामा तत्काल नफर्कने बताएको खबरमा उल्लेख छ। इरानको अर्ध सरकारी संचार माध्यम तस्मिनका अनुसार हर्मुज जलमार्ग युद्धकै तहमा सञ्चालन हुन 30 दिन लाग्न सक्छ। यसैबीच भारतको भ्रमणमा रहनुभएका अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आज अमेरिकामा केही समाचार आउन सक्ने भन्दै त्यसबारे थप घोषणा राष्ट्रपतिले गर्ने संकेत गर्नुभएको छ।
2: पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानको क्वेटामा रेलवे ट्र्याकमा भएको विस्फोटमा कम्तीमा 24 जनाको ज्यान गएको छ। सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाएर आज भएको शक्तिशाली विस्फोटमा 50 जनाभन्दा धेरै घाइते भएका एक वरिष्ठ अधिकारीले अध्ययन गर्दै समाचार संस्था एएफपीले जनाएको छ। अहिले घटनास्थलमा उद्धार कार्य चलिरहेको छ। उद्धार कर्मी र स्थानीयवासीहरूले भाग्न अवशेषमा फँसेका मानिसहरूको खोजी गरिरहेका खबरमा उल्लेख छ। रेलमा सवार सैनिकहरू आउँदो मंगलबारदेखि शुरू हुने ईद विदा मनाउन परिवारसहित यात्रा गरिरहेका थिए। विस्फोटका कारण कोइटाबाट पेशावरतर्फ गरिरहेको रेलका झ्यालहरू फुटेका थिए र नजिकका केही डिब्बा पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। बलुचिस्तान पाकिस्तानको क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो तर विकासका सूचाङ्कहरूमा देशकै सबैभन्दा पछाडि भएको प्रान्त मानिन्छ। यहाँका बलुच पृथकतावादी समूहहरूले केन्द्र सरकारले स्थानीयवासीलाई लाभ नदिई प्राकृतिक ग्यास र खनिज स्रोतहरूको दोहन गरेको आरोप लगाउँदै आएका छन् जसका कारण लामो समयदेखि सुरक्षा चुनौती कायम रहेको छ।
1: नेपाल दर्पणमा अब खेल खबर महादेश सहारा नेपाल काँडा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश गरेको छ। समूह एकको आफ्नो अन्तिम खेलमा नेपाल आज नेपालले महादेशलाई 3-0 सुरक्षितमा हरायो। त्रिपुरेश्वरको दशप्रभा शाला कवरहरूमा भएको खेलमा नेपालले पहिलो सेट 25-12 दोस्रो सेट 25-9 र तेस्रो सेट 25-20 जित्यो। यसअघि नेपाल पहिलो खेलमा भारतसँग 3-2 सेटमा पराजित भए पनि दोस्रो खेलमा किर्गिस्तानलाई सुरक्षितमा हराएको थियो।
2: क्रिकेट छनौट खेल्ने नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले दिपेन्द्र सिंह अहिलेको कप्तानमा 14 सदस्यीय टोली घोषणा गरेको हो। 8 देश सहभागी छनौट आउँदो आइतबार जेठ 17 गतेदेखि 26 गतेसम्म सिंगापुरमा आयोजना हुँदैछ। छनौटमा नेपालसँग एमा छ। यो समूहमा नेपालसँगै मलेसिया, कतार र चीन छन्। समूह बीमा आयोजक सिंगापुर, ओमान, हङकङ र बहराइन छन्। समूहका शीर्ष दुई टोली एसियन गेम्समा छनौट हुनेछन्। T20 फर्मेटमा हुने एसियन गेम्स क्रिकेट आउँदो सेप्टेम्बर 17-3 जापानमा आयोजना हुनेछ। 10 टोली सहभागी हुने प्रतियोगिताका लागि भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र आयोजक जापान स्वतः छनौट भइसकेका छन्। नेपाली टोलीमा दिपेन्द्र सिंह, रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बाहु, सम्पल तामी, सन्दीप लामी छाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, कर्ण किशी र साहब आलम रहेका छन्।
1: इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई 206 रनको लक्ष्य दिएको छ। मुम्बईको वानखेडे रंगशालामा टस हारेर ब्याटिङ गरेको राजस्थानले 20 ओभरमा 8 विकेट गुमाएर 205 रन बनायो। राजस्थानका दुर्गा जुरेलले 38, जोफ्रा आर्चरले 32 रन बनाए। मुम्बईका दीपक चाहर र शार्दुल ठाकुरले 22 विकेट लिए। राजस्थानले दिएको 206 रनको लक्ष्य पछ्याइरहेको मुम्बईले ताजा अवस्थामा 4 ओभरमा खेल्न सकेका 3 विकेट गुमाएर 35 रन बनाएको छ। यो खेल जितेमा राजस्थान प्लेअफको टोली अन्तिम टोली बन्नेछ। यदि यो खेल मुम्बईले जितेमा पंजाब किङ्स र कोलकाता नाइट राइडर्सको पनि प्लेअफ सम्भावना कायम रहन्छ। आइपीएलमा आज राति पौने 8 बजे कोलकाता र दिल्ली क्यापिटल्स खेल्दैछन्। यो खेल कोलकाताको इडेन गार्डन्समा शुरू हुनेछ। यो लीग चरणको अन्तिम खेल हो।
2: र इरानले फिफा विश्वकप 2026 प्रशिक्षण शिविर अमेरिकाबाट मेक्सिकोमा सारेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एरिजोनाबाट प्रशिक्षण शिविर सार्न गरेको अनुरोधलाई अनुमोदन गरेको हो। अब इरानले विश्वकप प्रशिक्षण शिविर मेक्सिको सहर तीज आनामा राख्ने इरानको फुटबल महासंघका प्रमुख महमदी ताजले बताउनु भएको छ। उहाँका अनुसार इरानमाथि अमेरिका इजरायल युद्धका कारण उत्पन्न भिसा सम्बन्धी जटिलता कम गर्न सहयोग गर्नेछ। यस्तै टोलीले इरान एयरबाट सिधै मेक्सिको उडान गर्न सक्ने भएको भनिन्छ। विश्वकपको समय जिम्मा रहेको इरानले लस एन्जलसमा जुन 15 न्यूजील्याण्डसँग, जुन 21 बेल्जियमसँग र जुन 26 सियाटलमा इजिप्टसँग खेल्ने तालिका छ। मेक्सिको, अमेरिका र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप जुन 11 शुरू हुनेछ। पहिलो पटक विश्वकपमा 3 देशले संयुक्त आयोजना गरेका हुन्। यस पटकदेखि 48 टोलीले प्रतिस्पर्धा गर्दैछन्।
1: नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक
2: पश्चिम तराईमा आज पनि तातो हावाको लहर सहित अर्को गर्मी। अस्पतालहरूमा बिरामी बढ़ने सावधानी अपनाउने प्राधिकरणको आग्रह।
1: प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएसम्म संसदमा विरोध जारी राख्ने विपक्षी दलहरूको निर्णय। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यकालिका सार्वजनिक।
2: वैशाख महिनामा गाडी दुर्घटना 239 जनाको ज्यान गयो। 50% भन्दा धेरै दुर्घटनाका कारण तीव्र गति। काठमाडौँ उपत्यकामा गरेको जाँच कडाले दुर्घटना कम भएको दावी।
1: इरान र अमेरिका बीच सम्झौताको खाता लगभग तय भएको ट्रम्पको दावी। हर्ने जलमार्ग पहिलेको अवस्थामा फर्कन भने केही समय लाग्ने।
2: र मालदिप्सलाई हराउँदै नेपाल काभा मिल्ला भलिबल च्याम्पियनसिपको सेमी फाइनलमा। एसियन गेम्स क्रिकेट छनौट खेल्ने नेपाली टोली घोषणा। आइपीएलमा मुम्बई राजस्थानले दिएको 206 रनको लक्ष्य पछ्याउँदै
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँग हामी विकास थापा गरेर भोजन र वस्तु पनि बिताउँछौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पाइन्छ।

0: कक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
1: विगत 37 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान संचालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रममा हुने मिति
1: भर्ना म्याद यही सेट 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा संचालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 30 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98510055 छ, 98 41 63 53 37, 98 42 84 87 सम्पर्क गर्न सक्नुहुनेछ।
0: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी, सोलुखुम्बु।

0: next to your heart.
1: Zulu FM 101.2 MHz.
2: प्रिय श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा कार्यक्रम सुनेर आशीषित हुनुहोस्
3: निराशमा आशा निरुत्साहमा उत्साह असहायमा सहारा अशान्तिमा शान्ति यो हो तपाईहरुको आफ्नै कार्यक्रम नारी आशा
2: प्रिय दिदी बहिनीहरु अज्ञानता असमानता विपन्नता अशिक्षा र व्यवस्थाका कारण नारीहरु हरेक क्षेत्रमा शोषित र पीडित छन् यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन नारीहरुले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरुलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं आशा छ यस कार्यक्रमले दिदी बहिनीहरुलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ

0: जय मसीह तथा नमस्कार प्रिय श्रोता मित्र कार्यक्रम नारी आशामा यहाँहरूलाई स्वागत छ। आजको कार्यक्रममा म ममता सु र मेरो साथमा हुनुहुन्छ तुलसा। देवसी दिदी बहिनीहरू, साँच्चै नै हामी महिलाहरू हौ। प्राय हामी महिलाहरूले चाहिँ प्राय हेरचाह गर्ने काममा तल्लीन भइरहेका हुन्छौ, होइन त? कहिले काही हामीले हाम्रो नानी बाबुको हेरचाह गर्छौ भने हाम्रो घरको वृद्ध आमा बुवाको हेरचाह गर्नुपर्ने हुन्छ, होइन त? साँच्चै नै हामीले यदि कसैको हेरचाह गर्छौ भने त्यो शारीरिक हेरचाह मात्रै होइन, किनभने त्यहाँ धेरै कुराहरू रहेको हुन्छ। ती कुराको बारेमा हामीले गएको हप्ता नै नारी आशामा कुराकानी गरिसकेका छौ।
1: जब कोही व्यक्ति वृद्ध हुँदै जान्छ र आफ्नो शरीरमा शक्ति गुमाउँदै जान्छ र आफ्नो हेरचाह आफै गर्न नसक्ने अवस्थामा पुग्छ, त्यो व्यक्तिलाई अरू कसैको सहायता पर्छ। दैनिक जीवनको सानो भन्दा सानो र सामान्य भन्दा सामान्य काम गर्नको लागि पनि वृद्ध मानिसहरूलाई अरू मानिसको आवश्यकता पर्छ। जस्तो ओछ्यानबाट उठ्न, लुगा लगाउन, चर्पी जान, आफ्नो सामान्य दैनिक कार्यहरू गर्न र साथसाथै खाना खानको लागि पनि अर्को व्यक्तिको आवश्यकता पर्न जान्छ। आफ्नो शारीरिक शक्ति गुमाउनु या शारीरिक स्वतन्त्रता गुमाउनु पक्कै पनि गाह्रो कुरा हो, किनकि हरेक सानो भन्दा सानो कुराको लागि अब आफू अरू कोही व्यक्तिमा भर पर्नु पर्ने हुन्छ। आफ्नो हातमा शक्ति कम हुँदै गएको उहाँले अनुभव गर्नुहुन्छ। बटम लगाउन, केही कुरा समात्न, केही कुरा बोक्न उहाँहरू असमर्थ हुनुहुन्छ। खुट्टामा पनि शक्ति घट्दै जान्छ अनि हिँड्दाखेरि लर्खरिने, राम्रोसँग टेक्न नसक्ने हुन्छ। अनि सायद यसमा भावनात्मक कुराहरू पनि हुन्छन् होला। मानौ उहाँहरूलाई सानो भन्दा सानो कुराको लागि कसैसँग सहयोग माग्न लाज लाग्छ होला, अप्ठ्यारो लाग्छ होला। वृद्ध मानिसहरूले आफ्नो जवानी, आफ्नो शक्ति बल, आफ्नो शरीर गुमाएकोमा दुखी महसुस गर्न सक्नुहुन्छ र भावनात्मक रूपमा उहाँहरू दुखी हुन सक्नुहुन्छ। तर खुसीको कुरा चाहिँ के हो भनेदेखि, हामी जो अहिले आफ्नो उमेरमा छौ, बलियो छौ, हामीले चाहिँ ती वृद्ध व्यक्तिहरूलाई उहाँहरूलाई अझ सहज बनाउनको लागि र उहाँहरूलाई भावनात्मक रूपमा अझै बलियो र राम्रो महसुस गराउनको लागि धेरै महत्वपूर्ण भूमिका खेल्न सक्छौ। आजको कार्यक्रममा हामी यसैबारे कुराकानी गर्नेछौ। कार्यक्रम सुन्दै गर्नुहोला।
0: पहिलो कुरा हो सकारात्मक मनोवृत्ति राख्नुहोस्। प्राय एक व्यक्तिले आफ्नो मूल्यलाई परिवार, समुदाय र समग्र रूपमा समाजमा के योगदान गर्न सक्छ भन्ने आधारमा निर्धारण गर्दछ। जब एक व्यक्तिले काम उत्पादन गर्न कम सक्षम हुन्छ, चाहे त्यो घरमा होस् वा काममा, उसको आत्मसम्मान कम हुन सक्छ। तिनीहरू उदास, थकित र कम ऊर्जा र सम्भवतः उदास महसुस गरिरहेका हुन्छन्। यो धेरै महत्वपूर्ण छ कि हेरचाहकर्ताले आफ्नो हेरचाह गर्ने व्यक्तिसँग सकारात्मक दृष्टिकोण राख्नुपर्दछ। यदि हेरचाह गर्ने र हेरचाह गर्नुपर्ने दुवै उदास वा दुखी महसुस गर्छन् भने यो निकै दुःखद अवस्था हो। तर यदि हेरचाहकर्ता हँसिलो छ भने हेरचाह गर्नुपर्ने व्यक्तिले पनि खुसी महसुस गर्न राम्रो मौका पाउँछ। त्यसैले तपाईँको अनुहारमा मुस्कान राख्नुहोस् र तपाईँको ओठबाट आउने मिठो शब्दहरू कहिलेकाहीँ ओछ्यानमा परेको व्यक्तिहरूको लागि ठूलो प्रेरणा बन्न सक्छ। कुनै समयमा जब तपाईँ आफै निराश भएको महसुस गर्नुहुन्छ, केवल याद गर्नुहोस् कि तपाईँको ओछ्यानमा परेका प्रियजन पनि निराश हुन सक्छ। मुस्कुराउनको लागि सक्दो प्रयास गर्नुहोस्, उक्त व्यक्तिहरूको सेवा गर्नुहोस् र यदि कुनै यो सम्भव छैन भने उहाँलाई प्रष्ट भन्नुहोस् कि तपाईँ अहिले यो गर्न सक्नुहुन्न। परमेश्वरले हाम्रो प्रार्थना सुन्नुहुन्छ। त्यसैले तपाईँ आफ्नो निराशाजनक समयमा पनि उहाँको बल र धैर्यताको लागि उहाँलाई तुरन्तै प्रार्थना गर्न सक्नुहुन्छ। दोस्रो चाहिँ हर्षित वातावरण सिर्जना गर्नुहोस्। धेरै पटक मानिसहरू केवल एक कोठामा सीमित रहन्छन् वा तिनीहरू ओछ्यानबाट उठ्न सक्षम नहुन पनि सक्छन्। कोठालाई सकेसम्म सफा राख्नुहोस्। हरेक मानिसको लागि प्रकाश महत्वपूर्ण कुरा हो। हामीलाई खुसी र स्वस्थ राख्न हामी सबैलाई प्रकाश चाहिन्छ। यदि कोठामा झ्याल छ भने पर्दा खोलेर केही घाम भित्र पस्न दिनुहोस्। यदि छैन भने तपाईँले ढोका खोल्न सक्नुहुन्छ। यदि तपाईँको प्रियजन हिँड्न सक्नुहुन्छ भने पनि सहयोगको लागि आफ्नो हात उहाँलाई दिनुहोस् र कुर्सी लिनुहोस्, ताकि उहाँ अलिक पेट घाममा बाहिर बस्न सक्नुभएको होस् र बाहिरको हावाको चाल, बादलको चाल अनुभव गर्ने र चराको चालहरू अनुभव गर्न आनन्द लिन सक्नुहुन्छ। तपाईँ उहाँलाई मनपर्ने उज्यालो रंगहरूले कोठा सजाइदिन पनि सक्नुहुन्छ। यदि उहाँको लागि विशेष कुराहरू छन् भने कोठामा राखेर सजा दिन पनि सक्नुहुन्छ।
1: अब तेस्रो कुरा, वृद्धहरूको हेरविचार गर्ने क्रममा हामीले याद गर्नुपर्ने अर्को कुरा हो कि उहाँहरूलाई पूर्ण रूपमा कामहरू गर्न बन्देज लगाउनु हुँदैन। यसले उहाँहरूलाई आफू केही कुराको लागि पनि सक्षम छैन रहेछ भन्ने कुरा भान गराउन सक्छ र दुखी बनाउन सक्छ। सम्भवत उहाँहरू हामी भन्दा शारीरिक रूपमा असक्षम हुनुहुन्छ, तर पनि केही उहाँले गर्न सक्ने, गर्न मन पराउने र उहाँको शरीरले साथ दिने खालका कामहरू भने हामी उहाँलाई गर्न दिनुपर्छ, ताकि उहाँले पनि मेरो पनि अझै केही महत्व छ, म पनि केही गर्न सक्छु भन्ने कुरा महसुस गर्न सक्नुहुन्छ। उदाहरणको लागि मानव उहाँहरू ओछ्यानमा सुतिराख्नुहुन्छ या उठेर हिन्डुल गर्न सक्नुहुँदैन, तर आफ्नो हातको काम चाहिँ उहाँले राम्रोसँग गर्न सक्नुहुन्छ भने हामी सानोतिनो जस्तै कुनै सर्टमा बटन लगाउने, हातद्वारा या सियोद्वारा गर्ने कामहरू उहाँलाई दिन सक्छौं, ताकि उहाँले पनि घरको निम्ति मैले पनि केही गरिराखेको छु भन्ने अनुभव हुन सक्छ। त्यसै गरी मानव उहाँहरू उभिएर खाना पकाउन सक्नुहुँदैन होला या खाना बनाउन उहाँहरूको शरीरले उहाँलाई दिँदैन होला, तर पनि तरकारी केलाइदिन, तरकारी काटिदिन उहाँहरू सक्नुहुन्छ भने त्यो काम उहाँहरूलाई गर्न दिनुहोस्, ताकि उहाँलाई पनि लागोस् कि दैनिक जीवनमा मैले पनि घरमा केही काम गरिराखेको छु, मेरो पनि केही महत्व छ भन्ने उहाँहरूलाई अनुभव होस्। हामी कहिलेकाहीँ हेरविचार गर्ने कुरामा यति धेरै केन्द्रित हुन्छौं कि हामीलाई लाग्छ उहाँहरूलाई केही काम दिनु नै हुँदैन, उहाँहरूले केही काम गर्नु नै हुँदैन भन्ने हामी सोच्छौं, तर यसले कहिलेकाहीँ उहाँहरूमा नकारात्मक असर पनि पारिराखेको हुन सक्छ। उहाँले आफैलाई कमजोर, काम नलाग्ने र बेकममा सोच्न सक्नुहुन्छ। त्यो कारणले गर्दा उहाँको शरीरले हुने, शरीरले सक्ने, उहाँले गर्न सक्ने काम भने उहाँलाई गर्न दिनुपर्छ, तर कुनै पनि काम गर्नको लागि उहाँलाई जबरजस्ती भने हामी गर्न सक्दैनौ। कहिले काहीँ उहाँहरू एक हप्ता अगाडि राम्रैसँग गरिराखेको काम एक हप्ता पछि गर्न नसक्ने अवस्थामा पुग्नुहुन्छ। यो वृद्ध उमेरको एउटा सामान्य संकेत हो। दिन प्रतिदिन उहाँहरूको स्वास्थ्य, उहाँहरूको स्मरण शक्ति र बल कम हुँदै गइरहेको हुन्छ, जसको कारणले गर्दा केही दिन अगाडिसम्म राम्रोसँग गरिरहेको काम एक हप्ता पछि या केही दिन पछि उहाँहरू गर्न नसक्ने अवस्थामा हुनुहुन्छ। यो समयमा हामी हेरविचार गर्नेहरूले चाहिँ उहाँहरूलाई आश्वासन दिन सक्नुपर्छ, उहाँहरूलाई तपाईँ अझै पनि महत्वपूर्ण हुनुहुन्छ, तपाईँ अझै पनि हाम्रो निम्ति विशेष हुनुहुन्छ भन्ने कुरा चाहिँ उहाँलाई विश्वास दिलाउन सक्नुपर्छ। हामीले कार्यक्रमको सुरुमै पनि भनेका थियौं कि हेरचाह गर्नु भनेको शारीरिक रूपमा हेरचाह गर्नु मात्र होइन, तर सम्मानजनक र राम्रो व्यवहार गर्नु हो। हामीले हेरचाह गरिरहेको वृद्ध आमा बुवाहरूलाई हामी उहाँहरूको हेरचाह सँगसँगै उहाँलाई सम्मान गर्छौ भन्ने कुरा हामीले देखाउन जरूरी छ। हामी अझै पनि उहाँको कुराहरू सुन्छौं, उहाँले भनेको मान्छौं भन्ने कुरा उहाँहरूलाई महसुस गराउन दिनुपर्छ, जसको कारण उहाँहरूले आफू कसैमाथि बोझ भएको वा भारी भएको महसुस गर्नुहुने छैन। हामी उहाँहरूसँग केही बेर बसेर कुराकानी गर्न सक्छौ, जसमा हेरचाह बाहेकका कुराकानी हामी गर्न सक्छौ, जस्तो हामी उहाँहरूलाई उहाँको बचपना वा उहाँहरूको युवा अवस्थाका कुराहरू सोध्न सक्छौ, ती रमाइला दिनहरू उहाँलाई सम्झाउन सक्छौ, उहाँहरूको कुरा चाख दिएर सुनेर पनि हामी उहाँहरूलाई राम्रो महसुस गराउन सक्षम हुन सक्छौ। कहिलेकाहीँ बढ्दो उमेर सँगसँगै उहाँहरू बोल्न सुन्न नसक्ने अवस्थामा हुनुहुन्छ। त्यो अवस्थामा पुगेका आमा बुवालाई पनि हामी कुराकानी नगरी त्यतिकै छोड्ने काम नगरौं। उहाँहरूको बीचमा रहँदा, उहाँहरूसँगै बस्दा र उहाँहरूसँग एकोरो कुराकानी गरिरहँदा उहाँहरूको हातलाई सुमसुम्याएर पनि हामी उहाँहरूको हेरचाह गर्छौं र उहाँहरू विशेष हुनुहुन्छ भन्ने कुरा हामी उहाँहरूलाई अनुभव गराउन सक्छौं। तपाईँ विशेष हुनुहुन्छ र म तपाईँको ख्याल राख्छु भन्ने कुरा शब्दले मात्र होइन नि, तर व्यवहारले पनि देखाउनु पर्दछ। साथीहरू, हामीले अहिले तपाईँलाई बताएका यी सुझावहरू तपाईँको लागि शुरूवाती बिन्दु हुन सक्छ र तपाईँले आफ्नो प्रियजनलाई खुशी र स्वस्थ राख्न र उहाँको हेरचाह गर्नको लागि आफ्नै नयाँ र रचनात्मक तरिकाहरू विकास गर्न पनि सक्नुहुन्छ।

0: प्रिय दिदी बहिनी पुनः स्वागत छ फेरि पनि नारी आशा कार्यक्रममा। चारा चिन्ता भन्ने आज नारी आशाको विषय वस्तु देखिन्छ होइन र हामीले अरूको हेरचाह गर्न हाम्रो सहयोग चाहिनेहरूका लागि सुरक्षित स्वास्थ्य वातावरण सिर्जना गर्ने तरिकाहरू बारे कुराकानी गरिरहेका छौं। के तपाईँलाई थाहा छ कि परमेश्वरले हाम्रो हेरचाह गर्नुहुन्छ? हो, उहाँले हाम्रो असल प्रकारले हेरचाह गर्नुहुन्छ। उहाँले हामीलाई निरन्तर हेरचाह र वास्ता फिक्री हाम्रो प्रेम गरिरहनु भएको छ। परमेश्वरले हामीलाई हेरचाह गर्ने धेरै व्यवहारिक तरिकाहरू बारे आज हामी कुराकानी गर्नेछौ। के तपाईँलाई बाइबलमा प्रयोग गरिएको केही दृष्टान्त बुझ्न गाह्रो छ? उदाहरणको लागि एउटा असल गोठालो वा थुमाको दृष्टान्तलाई लिनुहोस्। हामी नेपालमा बस्छौ र हामी पशुपालनसँग परिचित छौ, तर हाम्रो भेडा बाख्रा हेरचाह गर्ने तरिका प्यालेस्टाइनको भन्दा केही फरक छ। बाइबलका लेखकहरूले यी दृष्टान्तहरू प्रयोग गर्दा तिनीहरूको अर्थ के हो भनी थाहा पाउन मलाई गाह्रो भयो। नेपालमा भेडा बाख्राको हेरचाह गोठमा गरिन्छ। उनीहरूलाई किसान वा गोठालोले चराउँछ, जुन मैले प्यालेस्टाइनमा देखेको भन्दा धेरै फरक छ। त्यो जाडोको दिन थियो, मैले पहाड़माथि हेरे। त्यहाँ एकजना मानिस आफ्नो भेडालाई डोर्याइरहेको थियो। भेडाहरूले गोठालाको आवाज चिने र तिनीहरू उनको पछि लागे। प्यालेस्टाइनको त्यो अनुभवले मलाई बुझ्न मदत गर्यो जब यसुले भन्नुभयो, म असल गोठालो हुँ, म मेरा भेडाहरूलाई चिन्छु र तिनीहरूले मलाई चिन्छन्। यूहन्ना 10:14। यस्तो गोठालो जस्तै हुनुहुन्छ र हामी भेडाहरू जस्तै छौ, जसलाई हेरचाह चाहिन्छ। गोठालो एक गोठालो जस्तै भेडाको लागि आफ्नो जीवन पनि अर्पण गर्दछ। यसुले भन्नुभएको कुरा हो, किनभने उहाँले तिनीहरूलाई धेरै माया गर्नुभयो। त्यसैले मलाई यूहन्ना 3:16 सम्झना आयो, जहाँ यसुले भन्नुभयो, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। तपाईँ जहाँबाट आउनुभयो त्यहाँ भेडाहरू नहुन सक्छ। सायद तपाईँ ठूलो शहरमा बस्नुहुन्छ, त्यसैले भेडा गोठालाको बारेमा यी कथाहरू बुझ्न गाह्रो हुन सक्छ। प्यालेस्टाइनमा आज पनि घुमन्ते समूहहरू छन्, जो आफ्ना भेडाहरूको लागि चरन खोज्दै ठूला ठूला पालहरू लिएर एक क्षेत्रबाट अर्को क्षेत्रमा सर्ने गर्छन्। तिनीहरू पुरानो नियमको समयमा अब्राहमले जस्तै जीवन बिताउँछन्। त्यस समयमा लगभग हरेक परिवारमा केही भेडाहरू थिए र परिवारको एक सदस्य गोठालो हुन्थ्यो, जसले दिनमा उनीहरूको हेरचाह गर्थे। त्यसपछि उनीहरू रातको सुरक्षित घेरामा रहने गर्थे। उनले जंगली जनावरहरूलाई टाढा राख्न आफ्नो गुफा र क्लब प्रयोग गर्थे। भेडा हराउनुको अर्थ परिवारको लागि कम आयु हुनेछ र यो एक गम्भीर कुरा थियो। गोठालोले बाइबलका दिनहरूमा इजरायलको जीवनमा धेरै महत्वपूर्ण भूमिका खेलेको थियो र भजन संग्रह 23 चित्रण गरिएको छ। त्यस समयमा मानिसहरूलाई धेरै स्पष्ट कुराहरू भनिएको छ कि परमप्रभु मेरो गोठालो हुनुहुन्छ। इजरायलका मानिसहरूले परमेश्वरलाई आफ्नो गोठालोको रूपमा देखे, जसले तिनीहरूलाई डोर्याउनु भयो, उनीहरूलाई सुरक्षा दिनुभयो र उनीहरूको आवश्यकता पूरा गरिदिनुभयो। भजन संग्रह 23 उनीहरूलाई त्यति बेला र अहिले ठूलो सान्त्वना र आश्वासन दिदछ। परमेश्वर अपरिवर्तित हुनुहुन्छ र उहाँ अझै पनि आफ्नो मानिसहरूको महान गोठालो हुनुहुन्छ। प्रश्न यो छ कि म कसरी उहाँको मान्छे बन्न सक्छु, म कसरी उहाँको सन्तान बन्ने? यूहन्ना 3:16 मैले भनिसकेको छु कि त्यो कसरी सम्भव छ, किनभने परमेश्वरले संसारलाई धेरै प्रेम गर्नुभयो। यसको मतलब मलाई र तपाईँलाई पनि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, त्यो येशू हुनुहुन्छ। यसकारण जसले उहाँमा विश्वास गर्छ र उहाँले अनन्त जीवन पाउनेछ। यसको मतलब यदि म उहाँमा विश्वास गर्छु र उहाँलाई पूर्ण रूपमा विश्वास गर्छु भने मसँग अनन्त जीवन छ र उहाँले मलाई दिनहुँ उहाँको लागि बाँच्ने शक्ति दिनुहुन्छ। मेरो लागि यो अचम्मको सत्य हो, किनकि मैले आफ्नै जीवनमा यो अनुभव गरेको छु। त्यो असल गोठालो मेरो गोठालो हो, मलाई डोर्याउनुहुन्छ र मैले भने अनुसार मलाई सुरक्षा दिनुहुन्छ। मेरो लागि उहाँले अनन्तको जीवन प्रदान गर्नुभएको छ। बाइबलको अर्को कुरा हामी हेर्नेछौ, येशूलाई परमेश्वरको थुना भनिएको छ। बत्तीसमा दिने यूहन्नाले येशूलाई आफूतिर आउँदै गरेको देखे र उनले भने, यूहन्ना 1:29, हेर संसारको पाप उठाइ लैजानु हुने परमेश्वरको थुना, उहाँले स्पष्ट रूपमा यीशुलाई संकेत गर्दै हुनुहुन्छ तर उहाँको अर्थ के हो परमेश्वरको थुमा
1: प्रिय साथीहरू यसको अर्थ बुझ्नको लागि हामीले पुरानो नियममा फर्केर भेडा शब्दलाई हेर्नु आवश्यक छ प्राय भेडाको बलिदानसँग सम्बन्ध छ परमेश्वरले मानिसहरूलाई बलिदानहरू र भेटीहरूद्वारा उहाँसँग कसरी सम्पर्क गर्ने भनेर सिकाउनुभयो अनि हामी निस्तार चाडको बलिदानको बारेमा पनि जान्दछौ बाइबलको यो घटना हामीलाई स्मरण नै छ होला कि जब परमेश्वरको विनाशकारी स्वर्गदूत पृथ्वीमा परिभ्रमण गर्नुहुन्छ त्यो समयमा रगतको छाप नलागेको ढोकामा या त्यो घरको चाहिँ पहिलो ज्येष्ठ सन्तान मारिनेछ या नष्ट गरिनेछ यसमा तिनीहरूका जनावरहरू पनि समावेश थिए विश्वका राजा पारो र अरू सबैको पापको न्याय यसरी गरिएको थियो तर परमेश्वरले उहाँमाथि विश्वास गर्नेहरूका लागि एउटा बाटो दिनुभयो तिनीहरूले कुनै पनि दोष नभएको एउटा सिद्ध पाठो लिनु पर्थ्यो र निस्तार चाडको चौधौं दिनसम्म सबै परिवारहरूले गोधुलीमा आफ्नो थुमा मार्न पर्ने थियो तिनीहरूले थुमाको रगतको केही भाग तिनीहरूको घरको ढोकाको माथि र छेउमा छर्कनु पर्ने थियो र मानिसहरू भित्र बस्नुपर्ने थियो तर यात्राको लागि लुगाहरू लगाएर उनीहरूले त्यो थुमा पोलेर सबैले खानुपर्ने थियो यो परमेश्वरको निस्तार चाड थियो जब मृत्युको दूत पार भयो रगतले भित्रका मानिसहरूलाई परमेश्वरको न्यायबाट सुरक्षित राखेको संकेत थियो तिनीहरू सुरक्षित थिए भेडा तिनीहरूको विकल्प थियो जो तिनीहरूको सत्ता मर्यो त्यसै गरी नयाँ नियममा प्रभु यीशु ख्रीष्टलाई निस्तार चाडको थुमा भनिएको छ वहाँ क्रूसमा मर्नुभयो वहाँको रगत हाम्रो पापको क्षमाको लागि बगाइएको थियो ताकि हामी शुद्ध हुन सकौं अनि हामी उहाँको रगतले ढाकिन सकौं यदि तपाईँ ठूलो शहरमा बस्नुहुन्छ र गोठालाहरू वा भेडाहरू कहिले देख्नु भएको छैन भने यीमध्ये केही बुँदाहरूले तपाईँलाई बाइबलले के भनिरहेको छ भनी बुझ्न मदत गर्न सक्छ म कल्पना गर्न सक्छु कि एउटा ठूलो शहरको साथीले यी स्पष्टीकरणहरू ध्यानपूर्वक सुने र त्यसपछि गहिरो सास तानेर यसो भने मैले यो सबै बुझे यो अद्भुत छ होइन तर मैले बुझेको मात्र होइन विश्वास पनि गर्छु म विश्वास गर्छु कि प्रभु यीशु मेरो लागि मर्नुभयो बुझ्दै हुनुहुन्छ के तपाईँ यसलाई विश्वास गर्नुहुन्छ आउनुहोस् मसँगै प्रार्थनामा सहभागी हुनुहोस् परमेश्वर पिता हामी तपाईँको पवित्र वचनको निम्ति तपाईँलाई धन्यवाद दिन्छौं हाम्रो सांस्कृतिक पृष्ठभूमि जस्तो सुके भए तापनि हामीसँग बाइबलका सत्य अर्थहरू बुझ्न र हाम्रो आफ्नै जीवनमा लागू गर्न हामीलाई मदद गर्नुहोस् यीशुले हामी प्रत्येकको लागि आफ्नो जीवन दिनुभएकोमा हामी धन्यवाद दिन्छौ हामी तपाईँका भेडाहरू हुन सकौं हाम्रो मायालु गोठालो तपाईँ हुनुहोस् जुन तपाईँ हुँदै आउनु भएको छ हामी तपाईँले हाम्रो निम्ति गर्नु भएको सबै कुराहरू बुझ्न सकौं र ती कुराको निम्ति तपाईँलाई धन्यवाद दिन सकौं यही प्रार्थना चढाउँछौ प्रभु यीशुको नाममा आमेन
2: बाइबलले हामीलाई परमेश्वर कहिल्यै सुत्नुहुन्न भन्ने बताउँछ सुत्ने समय बिनाको जीवन कस्तो हुन्छ कल्पना गर्न सक्नुहुन्छ हाम्रो दैनिकी आरामको लागि निदाएन भने हामीलाई धेरै बिरामी हुन धेरै समय लाग्दैन तर परमेश्वर हामी जस्तो हुनुहुन्न उहाँ सर्वशक्तिमान हुनुहुन्छ र उहाँलाई आराम गर्न आवश्यक छैन बरु उहाँले आफ्नो सबै सृष्टिलाई मायालु पूर्वक हेर्नुहुन्छ यसको मतलब तपाईँलाई र मलाई भजन संग्रह 121 को 1-8 पदसम्मको सुन्दर कुरालाई सुन्नुहोस् है त पर्वतहरूतिर म आफ्नो आँखा उचाल्छु मेरो गुहार कहाँबाट आउँछ स्वर्ग र पृथ्वी सृजना गर्नुहुने परम प्रभुबाट मेरो गुहार आउँछ उहाँले तिम्रो खुट्टा चिप्लन दिनुहुने छैन तिम्रो रक्षा गर्नुहुने कहिले उग्नुहुने छैन साँच्ची नै इजरायललाई रक्षा गर्नुहुने चाहिँ न त उग्नुहुन्छ न त सुत्नुहुन्छ परमप्रभु तिम्रो रक्षक हुनुहुन्छ परमप्रभु तिम्रो दाहिने हाततिरको तिम्रो छहारी हुनुहुन्छ दिउँसो घामले तिम्रो हानि गर्ने छैन न त जुनले राति तिम्रो कुनै हानि गर्नेछ परमप्रभुले तिमीलाई सबै विपत्तिबाट जोगाउनुहुनेछ उहाँले तिम्रो प्राण

0: उनीहरूको जीवनमा आउन दिनुहुन्छ।
1: हो ममता, तपाईँले धेरै गहिरो प्रश्न सोध्नुभयो। तपाईँले आफ्नो जीवनमा एउटा कुरा याद गर्नुहोस्, तपाईँको जीवनमा आएको खराबी परमेश्वरले ल्याउनु भएको होइन। ती कुराहरू खराब चीजहरू हुन्छन् किनभने मानिसहरूले खराब काम गर्छन्। प्रत्येक व्यक्ति पापी हो र कहिले काहीँ हामी आफैमा आफ्नै समस्याहरू ल्याउँछौ। जब हामीले परमेश्वरको विरुद्धमा काम गर्छौ, हामीले परमेश्वरको आज्ञाहरू पालन गर्दैनौ भने हाम्रो जीवनमा विभिन्न किसिमका खराबीहरू आइपर्छन्। तर ती सबै परमेश्वरले ल्याउनु भएको भने होइन।
0: अनि परमेश्वरलाई प्रेम गर्ने र उहाँको वचन पालन गर्ने मानिसहरूको बारेमा चाहिँ के हुन्छ त? किनकि उनीहरूको जीवनमा पनि नराम्रो कुरा खराब कुरा आउँछ नि, आउँदैन र?
1: ममता, बाइबलले पनि बताउँछ कि खराब कुराहरू दुष्ट र असल दुवैलाई हुन्छ। मत्तीको पुस्तक 5:45 हामी हाम्रो स्वर्गीय गोठालोले खराब र असल दुवैलाई आफ्नो सूर्यको प्रकाश दिनुहुन्छ र धर्मी र अन्यायहरूलाई पनि वर्षा पठाउनुहुन्छ भन्ने पाउँदछ। दुर्घटनाहरू भइरहन्छ, परमेश्वरमा भरोसा गर्ने असल मानिसहरूलाई पनि रोगहरू आइलाग्छ र समस्याहरू पनि आउँदछ।
0: त्यसो हो भने तुलसा, हामी कसरी विश्वास गर्न सक्छौ त? यदि राम्रो मान्छेलाई पनि नराम्रो कुरा हुन्छ र कहिले काहीँ नराम्रो मान्छेलाई पनि राम्रो कुराहरू हुन्छ भनेदेखि हामी कसरी विश्वास गर्न सक्छौ कि परमेश्वरले हाम्रो ख्याल गर्नुहुन्छ भनेर?
1: परमेश्वरको वचनले हामीलाई बताउँछ कि परमेश्वरले हामीलाई हुने सबै कुरा हेर्नुहुन्छ र हाम्रो जीवनमा हाम्रो आफ्नै भलाइको लागि अनुमति दिनुहुन्छ। यो विश्वास गर्न गाह्रो छ, यो कुरा मलाई थाहा छ, तर परमेश्वरलाई थाहा छ कि कुनै न कुनै रूपमा यो अनुभवले हामीलाई अहिलेको भन्दा राम्रो व्यक्तित्वमा आकार दिनुहुनेछ। तपाईँ आफ्नो जीवनको त्यो क्षणलाई सम्झनुहोस् जहाँ तपाईँलाई धेरै गाह्रो अप्ठ्यारो महसुसहरू भइरहेको थियो, तर अन्तिममा गएर तपाईँलाई राम्रोमा परिणत भयो। यो कुरा कस्तो लाग्छ ममता?
0: हो, त्यस्तो एउटा घटना मसँग सम्बन्धित छ। मेरो जीवनमा पहिलेको समयमा म एकजनासँग प्रेममा थिएँ र म त्यो व्यक्तिसँग विवाह गर्न चाहन्थे, तर के

नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 102.2 MHz बाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसार भरेकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। खुम्बुपास लामो गाउँपालिकामा 59 करोड़ भन्दा बढ़ी राजस्व संकलन। वडा नम्बर 4 अग्र स्थानमा। सगरमाथामा जेठ 8 गतेसम्म गाइड सहित 783 जनाले गरे आरोहण। राष्ट्रिय स्वतन्त्र पार्टी सोलु खुम्बुको भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्धन विभाग प्रमुखमा विश्वकर्मा नियुक्त। बेलायती आरोही केन्टन कुलले 20 पटक सगरमाथा आरोहण गर्दै आफ्नै कीर्तिमान तोडे। तीन साहित्यमा वाइवाद्वारा तेस्रो पटक सगरमाथाको सफल आरोहण। पत्रकार महासंघ खोटाङद्वारा 2 जना पत्रकार पुरस्कृत। कोशी प्रदेशको खर्च र आमदानी 3 वर्ष यताकै कमजोर। कक्षा 12 को नतिजा असार 10 प्रकाशित गर्ने तयारी। मुख्यमन्त्रीले

0: विश्वासको मत लिएको दुई दिनमै संकटमा मधेस सरकार। प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएसम्म विपक्षी दलहरूले संसदमा विरोध जारी राखे। राष्ट्रपा महाधिवेशनको तयारी कार्य तालिका सार्वजनिक। पाकिस्तानको कोइछा रेलवे ट्र्याक नजिकै विस्फोट, कम्तीमा 24 जनाको ज्यान गयो। अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउस बाहिर गोली चल्यो। र काबा महिला भलिबलमा मालदिवलाई सोझो सेटमा हराउँदै नेपाल सेमी फाइनलमा।
1: मेरो त हात खुट्टा अरुणाशा झमझम गर्छ, पिनासले हैरान बनायो। युरोप पनि केटी हो केटी खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि बिमार नदिन रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, सँगै जाउँ।
3: यहाँ नक्सा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरो, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाट, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 98 43 89 80 86 52, 98 24 74 17 18, 98 43 40 69 96 र 98 61 23 14 72। आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: खुम्बु पार्सु लामो गाउँपालिकाले हालसम्म सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय राजस्व बापत कुल 79,78,37,302 रूपियाँ 78 पैसा राजस्व संकलन गरेको छ। आर्थिक वर्ष 2082 तिरासीको शानदेखि वैशाखमा शान्तसम्म 10 महिनाको अवधिमा उक्त राजस्व संकलन गरेको गाउँपालिकाले जानकारी दिएको छ। गाउँपालिकाले आर्थिक वर्ष 2082 तिरासीमा मालफाड भई प्राप्त हुने पर्वतारोहण बापतको रोयल्टी शीर्षकमा सबैभन्दा बढ़ी राजस्व संकलन गरेको हो, जसमा 14,64,46,625.09 रूपियाँ संकलन गरेको खुम्बु पासुङ लामो गाउँपालिका लेखा अधिकृत चेतनाथ कटेलले जानकारी दिनुभयो। वहाँका अनुसार दोस्रोमा पर्यटन शुल्क बापत 13,48,26,000 रूपियाँ राजस्व संकलन भएको छ। गत आर्थिक वर्ष 2081/82 यही अवधिमा गाउँपालिकाको आन्तरिक राजस्व बापत 15,80,21,240.63 रूपियाँ संकलन भएकोमा चालू आर्थिक वर्ष 2082/83 सोही अवधिमा 14,76,55,112.25 रूपियाँ राजस्व संकलन भएको गाउँपालिकाले जनाएको छ। खुम्बु पासुङ लामो गाउँपालिकाको आन्तरिक राजस्व मध्ये ओडा नम्बर 1 खरी खोलाबाट 5,51,911 रूपया 12 पैसा राजस्व संकलन भएको छ। यस्तै वडा नम्बर 2 लोकलाबाट 10,90,908 रूपया 29 पैसा, वडा नम्बर 3 नचिपाङबाट 16,04,904 रूपया 47 पैसा राजस्व संकलन भएको लेखा अधिकृत कटेलले बताउनु भएको छ। यसै गरी वडा नम्बर 4 खुमजुङबाट 17,59,733 रूपया 78 पैसा र वडा नम्बर 5 नाम्चेबाट 15,60,841 रूपया 94 पैसा राजस्व संकलन भएको छ। लेखा अधिकृत चेतनाथ कटेलका अनुसार खुम्बु पासु नामु गाउँपालिकाको 5 वडा मध्ये वडा नम्बर 4 बाट सबैभन्दा बढ़ी 17,59,733 रूपया 78 पैसा राजस्व संकलन भएको छ। गाउँपालिकाले आर्थिक वर्ष 2082-83 94,10,16,000 संकलन गर्ने लक्ष्य लिएको छ। खुम्बु पासु नामु गाउँपालिका अध्यक्ष निम्न छोरी शेर्पाका अनुसार संकलित राजस्व रकम गाउँपालिकाको भौतिक पूर्वाधार विकास, पर्यटन, पदमार्ग निर्माण, विद्युत व्यवस्थापन, ढल व्यवस्थापन, पुल पुलेसा निर्माण लगायतको कार्यमा खर्च गरिँदै आएको छ। यस वर्षको वसन्तकालीन सगरमाथा आयुर्वेद सूचनमा गाइड सहित शुक्रबारसम्म 700 राशि जुनाले सगरमाथाको सफल आयोजन गरेका छन्। आयुर्वेद गतिविधि वैशाख 31 गतेदेखि शुरू भएको थियो। वसन्तकालीन आयुर्वेद जेठ 15 संचालन हुने जनाइएको छ। पर्वत आयुर्वेद संचालक संघका महासचिव ऋषि भण्डारीका अनुसार यस अवधिमा सबैभन्दा धेरै आयुर्वेद बुधबार भएको थियो। उक्त दिनमा दुई आयुर्वेद दलका सदस्य र तीनका गाइड सहित 274 जनाले सफलतापूर्वक सगरमाथाको शिखर चुमेका थिए। त्यसपछि बिहिबार 187 जना र शुक्रबार 100 जनाले शिखर पुगेको संघले जनाएको छ। यस वर्षको आरोहण सिजनले विभिन्न नयाँ कृतिमान समेत बनाएको छ। पर्यटन विभागले सगरमाथाका लागि मात्रै 495 जनालाई आरोहण अनुमति जारी गरेको थियो। विभागले आरोहणमा जाने आरोहण दलका सदस्यसँग जाने सहयोगी शेर्पालाई सलामी दस्तो नली अनुमति जारी गर्छ। यसपटक जारी आरोहण अनुमति हालसम्मकै उच्च हो। सगरमाथामा पहिलो सफल आरोहण सन् 1953 एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले गरेका थिए। विभागले 2026 मार्च 1 वसन्तकालीन आरोहण अनुमति खुल्ला गरेको थियो। मे 21 तिसुता हिमालका लागि कुल 1157 जना आरोहीलाई अनुमति जारी गरिएको विभागले जनाएको छ। यसबाट सरकारले 1,24,00,000 रूपियाँ भन्दा बढ़ी रोयल्टी संकलन भएको जनाएको छ, जसमध्ये सगरमाथाबाट मात्रै 1,07,00,000 रूपियाँ राजस्व प्राप्त भएको विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सोलखुम्बु जिल्ला समितिले संगठनको आन्तरिक संरचनालाई थप सुदृढ बनाउँदै जिम्मेवारी बाँडफाँड गरेको छ। सोलखुम्बु जिल्ला कार्य समितिको भर्चुअल बैठकको निर्णय अनुसार मापे गुटकोशी गाउँपालिका वडा नम्बर 4 निवासी कर्ण बहादुर विश्वकर्मालाई महत्वपूर्ण संगठनिक जिम्मेवारी सुम्पिएको हो। पार्टीका सोलखुम्बु जिल्ला सभापति नारायण काजु कार्कीद्वारा जारी आधिकारिक पत्र अनुसार विश्वकर्मालाई भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्तन विभागको सोलखुम्बु जिल्ला प्रमुखको भूमिका प्रदान गरिएको छ। गत वैशाख 17 गते बिहिबार बसेको जिल्ला कार्य समितिको भर्चुअल बैठकले उहाँलाई यस पदमा नियुक्त गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरेको पार्टीले जानकारी दिएको छ। विगत लामो समयदेखि सोलखुम्बु जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विस्तार र सुदृढीकरणमा विश्वकर्माले पुर्याएको योगदानको उच्च कदर गर्दै पार्टीले उहाँलाई यो जिम्मेवारी सुम्पिएको जनाएको छ। आगामी दिनमा जिल्लामा सुशासन कायम गर्न र भ्रष्टाचार विरोधी अभियानलाई सशक्त बनाउन उहाँको भूमिका उल्लेखनीय रहने अपेक्षा रहेको पार्टी नेतृत्वले गरेको छ। यसका साथै संगठनलाई अझ उचाइमा पुर्याउन उहाँबाट निरन्तर थप सल्लाह र सुझावको समेत अपेक्षा गरिएको पत्र मार्फत उल्लेख गरिएको छ। पार्टीले उक्त नियुक्ति र जिम्मेवारी बाँडफाँडको बदार्थ स्वयं कर्ण बहादुर विश्वकर्मा राष्ट्रिय स्वतन्त्र पार्टी कोशी प्रदेश समिति तथा केन्द्रीय भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्धन विभागलाई समेत पठाइसकेको जानकारी दिएको छ। प्रख्यात चलचित्र कर्मी तथा हिमालय जीवन का प्रखर कथाकार सुन सैतीमा वाइवाले विश्वको सर्वोच्च शिखर सुगमाथाको तेस्रो पटक सफल आरोहण गर्नु भएको छ। वहाँले जेठ 9 गते बिहान 7:42 सुगमाथाको चुचुरोमा फाइला टेकेर यो नयाँ र ऐतिहासिक उपलब्धि हासिल गर्नु भएको हो। सिन्धुपाल्चोकको विकट भोटाङ गाउँमा जन्मनु भएका वाइवा पछिल्लो समय हिमाल चलचित्र र जीवन्त दृश्य कथा मार्फत हिमाली जीवन तथा संस्कृतिलाई विश्व मंचमा चिनाउने एक ऊर्जावानी उभाका रूपमा स्थापित हुनुहुन्छ। आफ्नो देशको सगरमाथा आरोहणलाई केवल शिखर चुम्ने साधन मात्र नभई संघर्ष त्याग धैर्य कृतज्ञता र प्रगाढ आत्मविश्वासको जीवन्तका प्रतीका रूपमा वहाँले चित्रण गर्नु भएको छ। सामाजिक सञ्जाल मार्फत आफ्ना अनुभूतिहरू साझा गर्दै वहाँले सगरमाथा मनास्तु र सिसापाङमा जस्ता 8,000 मिटर भन्दा अग्ला गगनचुम्बी हिमालहरूले आफूलाई आन्तरिक शक्ति विनम्रता र जीवनका अनेकौं गहिरा पाठहरू सिकाएको उल्लेख गर्नु भएको छ। हरेक सफल आरोहणको पृष्ठभूमिमा एउटा मौन संघर्ष प्रतिकूल मौसम जोखिमपूर्ण यात्रा निरन्तरको प्रार्थना र सिंगो टोलीको बोलियो साथ लुगेको धारणा उहाँले व्यक्त गर्नुभयो। यस ऐतिहासिक सफलताका लागि उहाँले इनासु नेपाली टोली तथा विश्वविख्यात पर्वतारोही मिङमाजु शेर्पा प्रति विशेष आभार प्रकट गर्नु भएको छ। मिङमाजु शेर्पा नेपालका अत्यन्तै सम्मानित उच्च हिमाली गाइड तथा इनाजु नेपालका संस्थापक हुनुहुन्छ, जसले सन् 2021 नेपाली टोलीसँगै खतरनाक केट हिमालको पहिलो हिउँदे आरोहण सहित विभिन्न अन्तर्राष्ट्रिय कीर्तिमान अभियानको सफल नेतृत्व गरिसक्नु भएको छ। उहाँकै कुशल नेतृत्व अगाध विश्वास र निरन्तरको सहयोगका कारण मात्र आफ्नो यो चुनौतीपूर्ण यात्रा सम्भव भएको वाइवाले कृतज्ञतापूर्वक स्मरण गर्नु भएको छ। पर्वतारोहणको साहसिक यात्रा सँगै सिनसाइटीमा वाइवा चलचित्र निर्माण फोटोग्राफी तथा ड्रोन सिनेमेटोग्राफीको क्षेत्रमा पनि उत्तिकै सक्रिय र निष्ठापूर्वक लागिरहनु भएको छ। उहाँले हालसम्म 400 भन्दा बढ़ी उत्कृष्ट म्युजिक भिडियो वृत्तचित्र र नेपाली चलचित्रहरूमा आफ्नो कलात्मक योगदान दिइसक्नु भएको छ, जसमा स्याल गोर सेन्किटाम भिहुला र फिपलु छाया जस्ता सूचनाहरू निकै चर्चित लोकप्रिय मानिन्छन्। साहसिक यात्रा र कला क्षेत्रका अतिरिक्त उहाँ काठमाडौँ लायन्स क्लबको बोर्ड सदस्यका रूपमा समेत आबद्ध हुनुहुन्छ। चर्चित बेलायती पर्वतारोही किन्टनकुले विश्वको सर्वोच्च शिखर सगरमाथा विश्वम पटक सफल आरोहण गर्दै विदेशी आरोही तर्फको आफ्नै कीर्तिमानलाई अझ मजबूत बनाउनु भएको छ। हिमालयन गाइड्सका प्रबन्ध निर्देशक ईश्वरी पौडेलका अनुसार दक्षिण पश्चिम इङ्ल्याण्डले ग्लेस्टर सायर निवासी 53 वर्षीय कुलले शुक्रबार बिहान सफलतापूर्वक सगरमाथाको चुचुरोमा पाइला टेक्नु भएको हो। उहाँ सोमबार काठमाडौँ जाने कार्यक्रम रहेको छ। उहाँसँगै अनुभवी शेर्पा आरोही दोर्जी ग्याल्जिनले पनि 24 पटक सगरमाथा आरोहण गर्नु भएको छ। यससँगै दोर्जी ग्याल्जिनले पनि नेपाली पर्वतारोहणको इतिहासमा अर्को महत्वपूर्ण उपलब्धि थप्नु भएको छ। कुनले सन् 2004 पहिलो पटक सगरमाथा आरोहण गर्नु भएको थियो। त्यसैता उहाँ हिमाल आरोहण क्षेत्रमा सबैभन्दा सफल विदेशी पर्वतारोही मध्ये एक मानिनुहुन्छ। यसअघि सन् 2013 उहाँले माउन्ट नोप्सिए सगरमाथा र माउन्ट लोप्सिए 21 सिजनमा आरोहण गर्ने पहिलो बेलायती आरोही बनेर इतिहास रच्नु भएको थियो। त्यस्तै सन् 2021 उहाँले सगरमाथा आरोहण गरेको 29 घण्टाभित्रै लोप्सिए पनि आरोहण गर्नु भएको थियो। नेपाली साहित्यका स्वच्छन्दवादी काव्यधाराका प्रवर्तक सिद्धिचरण श्रेष्ठको 115 जन्म जयन्ती ओखलढुङ्गामा साहित्य कार्यक्रमका साथ मनाइएको छ। जन्मस्थल सिद्धिचरण नगरपालिका बारेमा आयोजित साहित्य तथा काव्य उत्सवमा देशका विभिन्न जिल्लाका सर्जक तथा साहित्य प्रेमी सहभागी रहेका थिए। सिद्धिचरण संग्रहालय समिति र सर्जक सरकारी ओखलढुङ्गाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति सिद्धिचरण नगरपालिका ओखलढुङ्गा साहित्य प्रतिष्ठान तथा ओखलढुङ्गा सामुदायिक सिकाई केन्द्रले सह आयोजनाको भूमिका निर्वाह गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि सिद्धिचरण नगरपालिका उपमेयर केदार बाबु बस्नेतले यो कवि श्रेष्ठले नेपाली कवितालाई नयाँ चेतना र क्रान्तिकारी धारमा अगाडि बढ़ाएको स्मरण गर्नुभएको छ। कार्यक्रममा वक्ताहरूले यो कविको साहित्य योगदानको चर्चा गर्दै ओखलढुङ्गालाई साहित्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। प्रतियोगितामा झापा दमकका विवेक दुलाल क्षेत्री प्रथम, झापा केली केष्टा द्वितीय तथा काव्य प्लाञ्चोका प्रताप चौला गाईलाई तृतीय हुनु भएको छ। विजेताहरूले क्रमशः 15,000, 10,000 र 5,000 रूपियाँ नगद पुरस्कार प्राप्त गरेका छन्। नेपाल पत्रकार महासंघ खोटाङले दुईजना पत्रकारलाई पुरस्कृत तथा पाँचजनालाई सम्मान गरेको छ। पत्रकार महासंघ खोटाङले आफ्नो 12 साधारण सभा उद्घाटनको अवसर पारेर जिल्लामा क्रियाशील दुईजना पत्रकारलाई पुरस्कृत तथा पाँचजना अग्रज पत्रकारलाई सम्मान गरेको हो। पुरस्कृत हुनेमा पत्रकार महासंघका पूर्व सचिव उत्तम चौला गाई तथा वर्तमान कार्य समितिका सह सचिव राजन ठटाल रहनु भएको छ। कान्तिपुर टेलिभिजनका खोटाङ संवाददाताका रूपमा कार्यरत चौला गाई र एभी न्यूज टेलिभिजनका खोटाङ संवाददाता ठोटाललाई यस वर्षको विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको पत्रकार महासंघका सचिव राजकुमार भट्टलाई स्वर्गमले जानकारी दिनुभएको छ। पत्रकार चौला गाई र ठटालले जिल्लामै रहेर समाज देश तथा विदेशमा रहेका नागरिकलाई सुसूचित गराउने कार्य गरेको भन्दै नगद 5,000 राशिको पुरस्कार प्रदान गरिएको छ। तत्कालीन जिल्ला विकास समिति खोटाङसँगको सहकार्यमा पत्रकार महासंघ खोटाङले स्थापना गरेको विकास पत्रकार कोषबाट हरेक पटकको साधारण सभामा जिल्लामा क्रियाशील दुईजना पत्रकारलाई पुरस्कृत गर्दै आइएको छ। सम्मानित हुनेहरूमा अग्रज पत्रकारहरूमा स्वतन्त्रता सुनामी कृष्ण आचार्य पूर्वाध्यक्षहरू तमर सिंह राई र दमन राई, अग्रज पत्रकार भीम राई र निवर्तमान अध्यक्ष दिलीप खत्री रहनु भएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा 12 को नतिजा अनुसार 10 गतेसम्म प्रकाशित गर्ने तयारी गरेको छ। बोर्डले यही लक्ष्य साथ अहिले धमाधम उत्तर पुस्तिका परीक्षणको काम भइरहेको जनाएको छ। परीक्षा बोर्डका सहसचिव एवं प्रवक्ता जयन्ती शुक्लका अनुसार अहिले उत्तर पुस्तिका परीक्षणको काम भइरहेको छ। कर्मचारीहरू तीव्र रूपमा खति भएका छन्। वहाँले आगामी असार 10 भए 15 गतेभित्र नतिजा प्रकाशित गर्ने लक्ष्यका साथ काम भइरहेको जनाउनु भएको छ। सरकारले कक्षा 12 को नतिजा 45 दिनभित्र प्रकाशित गर्न बोर्डलाई निर्देशन दिएको छ। माध्यमिक शिक्षा परीक्षा एसयू नतिजा सरकारले एक महिना अर्थात वैशाखभित्रै प्रकाशित गर्न दिएको निर्देशन अनुसार एसयू नतिजा प्रकाशित भइसकेको छ। वैशाख 28 गते एसयू प्रकाशित भएको थियो। प्रकाशित एसयूमा 65.98% विद्यार्थीहरू उत्तीर्ण भएका छन्। गत वर्ष एसयूमा 61.81% विद्यार्थी उत्तीर्ण भएका थिए। एसयू नतिजा प्रकाशित भएसँगै शिक्षा मन्त्रालयले आगामी असार 1 गतेदेखि कक्षा 11 को प्रथम पाठन थाल्ने निर्णय गरिसकेको छ। त्यही अनुसार कक्षा 12 को नतिजा पनि छिट्टै नै प्रकाशित हुने देखिएको छ। यसअघि कक्षा 12 र एसयू को नतिजा प्रकाशित हुन करिब 3 महिना लाग्ने गरेको थियो। वैशाखमा कक्षा 12 को परीक्षा भई साउन महिनामा मात्रै 12 को नतिजा सार्वजनिक हुने गरेको थियो। तर यसपालि जेठमै नतिजा प्रकाशित हुने लक्ष्य देखिएको छ। यस वर्षको कक्षा 12 को परीक्षा वैशाख 14 गतेदेखि 27 गतेसम्म भएको थियो। परीक्षा बिहान 8 बजेदेखि 11 बजेसम्म सञ्चालन भएको थियो। कोषित देश सरकारको चालू आर्थिक वर्ष 2082 राशिको पहिलो 10 महिना अर्थात वैशाखमा शान्तसम्मको खर्च र आमदानीको अवस्था निराशाजनक देखिएको छ। विगत 3 वर्षको तुलनात्मक तथ्याङ्कलाई हेर्दा चालू आर्थिक वर्षमा बजेट खर्च र आन्तरिक आमदानी दुवैमा कमी आएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार वैशाखमा शान्तसम्म प्रदेश सरकारको कुल खर्च गत वर्षको सोही अवधिको तुलनामा 21.83% घटेको छ। चालू आर्थिक वर्षका लागि विनियोजित बजेट मध्ये वैशाखमा शान्तसम्म मात्र 63% अर्थात 13.7 करोड़ 11 लाख खर्च भएको छ। जसमध्ये पूँजीगत खर्च 30% अर्थात 5.29 करोड़ 87 लाख, चालू खर्च 35% अर्थात 4.82 करोड़ 77 लाख, वित्तीय व्यवस्थापन खर्च 45% अर्थात 4,54,00,000 र स्थानीय तह अनुदान 56% अर्थात 2,89,93,00,000 रहेको छ, जबकि गत आर्थिक वर्ष 2081-82 को सोही अवधिमा जम्मा खर्च 47% र आर्थिक वर्ष 2080-81 43% बजेट खर्च भएको थियो। अघिल्लो आर्थिक वर्षमा पूँजीगत खर्च 39% भएको थियो। मन्त्रालय र निकायहरूको खर्च गर्ने क्षमतामा पनि ठूलो ह्रास आएको छ। बजेट निर्माण गर्ने मुख्य निकाय आर्थिक मामिला तथा योजना मन्त्रालयको खर्च प्रगति सबैभन्दा न्यून अर्थात जम्मा 3% मात्र छ। यस्तै स्वास्थ्य मन्त्रालयले 43%, खानेपानी सिंचाई तथा ऊर्जा मन्त्रालयले 41%, भौतिक पूर्वाधार विकास मन्त्रालयले 32%, उद्योग कृषि तथा सहकारी मन्त्रालयले 32%, सामाजिक विकास मन्त्रालयले 55%, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले 23%, आन्तरिक मामिला तथा कानून मन्त्रालयले 27%, पर्यटन वन तथा वातावरण मन्त्रालयले 40% खर्च गरेको छ। कोशी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2072-83 लागि निर्धारण गरेको राजस्व र अनुदान प्राप्तिको लक्ष्य भेटाउन पनि सकस देखिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशमा लागू पदार्थ दुर्व्यसन नियन्त्रणका लागि आवश्यक सहयोग उपलब्ध गराउने बताउनु भएको छ। कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर महानगरपालिका र जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आज आयोजित लागू औषध दुर्व्यसन विरूद्धको महाअभियान कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले लागू औषध दुर्व्यसन व्यक्तिको मात्र नभएर परिवारको विघटन, समाजको विकृति र सिन्दूर राष्ट्रको विकासको सबैभन्दा ठूलो बाधक रहेकालाई यसलाई नियन्त्रण गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। मुख्यमन्त्री कार्कीले लागू औषध विरूद्ध प्रहरीले मात्र नभएर प्रत्येक घर, विद्यालय र समुदायको साझा अभियान सञ्चालन गर्नुपर्नेमा जोर दिनुभयो। उहाँले लागू औषधमा परेका युवाको पुनर्स्थापनाका लागि COVID-19 समयमा निर्माण गरिएको मोरङको रानी, विराटनगर र झापाको काकर भित्तामा रहेका होल्डिङ सेन्टरलाई सुधार गृहको रूपमा विकास गरी जिल्ला प्रशासन कार्यालय मार्फत सञ्चालन गर्नुपर्नेमा जोर दिनुभयो। हप्ताको पहिलो कारोबार दिन आज सुनको भाव 2,800 रूपियाँले घटेको छ। अस्ति शुक्रबार 2,93,700 रूपियाँ रहेको सुनको भाव आज 2,800 रूपियाँले घटेर तोलाको 2,90,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव पनि घटेको छ। शुक्रबार 65 रूपियाँले बढ़ेको चाँदीको भाव आज 105 रूपियाँले घटेर तोलाको 5,010 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो हप्ता चाँदीको भाव तोलाको 5,115 रूपियाँ रहेको थियो। दुई दिन अघि विश्वासको मत प्राप्त गरेका मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव संकटमा पर्नु भएको छ। मन्त्रालय बागबन्द्रामा गठबन्धन दलहरूबीच कुरा नमिल्दा यादव सरकार संकटमा परेको हो। सरकारलाई समर्थन गरेका जनता समाजवादी पार्टी जसपा नेपाल र जनमत पार्टी बाहिरिएपछि मुख्यमन्त्री यादवले नेकपा एमाले, नेपाली कंग्रेस र नेपाली कम्युनिष्ट पार्टीको समर्थनमा जेठ 8 गते विश्वासको मत पाउनु भएको थियो। त्यसअघि प्रतिपक्षमा बसेको एमाले, जसपा, नेपाल र जनमत पार्टी बाहिरिएपछि सरकारमा सहभागी भएको थियो। तर पुनर्गठित मन्त्री परिषद नेकपाले अर्थ मन्त्रालय दावी गरेपछि कुरा बिग्रिएको स्रोतले दावी गरेको छ। नेकपाको अर्थमन्त्री दावी गरेको छ, तर मुख्यमन्त्रीको अर्थ एमालेलाई दिने सहमति भएको बताएपछि स्थिति गम्भीर देखिएको स्रोतले बताएको छ। यता नेकपाका एक सांसदका अनुसार सरकारबाट बाहिरिने कि नबाहिरिने भन्ने बारे आन्तरिक छलफलमै रहेको बताइएको छ। मुख्यमन्त्री यादवलाई एमालेको 24, कंग्रेसको 22, नेकपाको 15 र नेपाली संघीय समाजवादी पार्टीका एक सांसद गरी 62 जनाले विश्वासको मत दिएका थिए। यदि नेकपा सरकारबाट बाहिरिएको खण्डमा सरकार धन्ने देखिन्छ। हाल 101 जना रहेको प्रदेश सभामा बहुमतका लागि 51 जना सांसदको समर्थन चाहिन्छ। तर नेकपा सरकारबाट बाहिरिएमा कंग्रेस र एमालेको जम्मा 46 मत मात्र हुनेछ। विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्न उत्तर कार्यक्रम संचालन नभएसम्म विरोध जारी राख्ने निर्णय गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस सहित विपक्षी दलहरू नेकपा एमाले नेकपा र राप्रपाका प्रमुख सचेतकको आज बसेको बैठकले विरोध जारी राख्ने निर्णय गरेको नेकपा एमालेका प्रमुख सचेतक ऐन मोहरले जानकारी दिनुभयो। संसदमा प्रधानमन्त्री आएर संसदका प्रश्नको जवाब दिनुपर्ने उहाँले बताउनुभयो। कार्यपालिकालाई संसद प्रति जवाबदेही बनाउनका लागि विपक्षीहरू एकजुट भएर अगाडि बढ़ने समझदारी भएको उहाँको भनाई छ। सिंहदरबारमा रहेको एमाले संसदीय दल कार्यालयमा बसेको बैठकमा विपक्षीमा रहेका चारवटा दलका प्रमुख सचेतक र सहभागी थिए। प्रतिनिधि सभा नियमावली हप्ताको पहिलो हप्ता कुनै दिन प्रधानमन्त्रीसँग एक घण्टा प्रश्न उत्तरको कार्यक्रम संचालन गर्ने व्यवस्था गरेको छ। नियमावली अनुसार जेठको पहिलो हप्ता यस्तो प्रश्न उत्तरको कार्यक्रम संचालन हुनुपर्नेमा सभामुखले नीति नतोकेपछि विपक्षी दलहरूले संसदमा अवरोध गर्दै आएका छन्। विपक्षीको अवरोधपछि सभामुख देव प्रसाद अघिया प्रधानमन्त्री कार्यालय पुगेर आग्रह गर्दा समेत प्रधानमन्त्री बालेन्द्र शाह प्रश्न उत्तरका लागि आउन मान्नु भएको छैन। प्रतिनिधि सभाको अर्को बैठक पछि मंगलबार हुँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले प्रथम राष्ट्रिय महाधिवेशनको तयारीका लागि कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनको तयारीका लागि विभिन्न चरणका कामहरू समयसीमा निर्धारण गरेको हो। राष्ट्रपाको पहिलो महाधिवेशन आगामी असार 7-8-9 गते चितवनमा हुँदैछ। स्वीकृत कार्यतालिकामा 77 जिल्ला र 7 प्रदेशमा निर्वाचन समिति गठनदेखि लिएर महाधिवेशन प्रतिनिधिको नामले संकलनसम्मका कामहरू समेटिएका छन्। पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा रहेको क्वेटा रेलवे ट्र्याक नजिकै भएको विस्फोटमा कम्तीमा 24 जनाको ज्यान गएको छ। सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाएर आज भएको शक्तिशाली विस्फोटमा 50 जना भन्दा धेरै घाइते भएका एक वरिष्ठ अधिकारीलाई उद्धित गर्दै समाचार संस्था एफपीले जनाएको छ। अहिले घटनास्थलमा उद्धार कार्य चलिरहेको छ। उद्धार कर्मी र स्थानीयवासीहरूले भन्ना बसेसमा फँसेका मानिसहरूको खोजी गरिरहेको खबरमा उल्लेख गरिएको छ। रेलमा सोमबार सैनिकहरू आउँदो मंगलबारदेखि शुरू हुने ईद विदा मनाउन परिवारसहित यात्रा गरिरहेका थिए। अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउस बाहिर भएको गोली काण्डमा सुरक्षा निकायका एजेन्टहरूमाथि आक्रमण गर्ने एक संदिग्ध व्यक्तिको घटनास्थलमै ज्यान गएको अमेरिकी सुरक्षा निकायले जनाएको छ। यो घटनामा एक सर्वसाधारण व्यक्ति पनि घाइते भएको भनिएको छ। व्हाइट हाउसको उत्तरी भाग नजिक गोली चलेपछि ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको थियो। घटनाको क्रममा लगातार गोली चल्दा ओरपरको क्षेत्रमा त्रास फैलिएको थियो। घटनापछि व्हाइट हाउसलाई अस्थायी रूपमा लकडाउन गरिएको थियो। यद्यपि पछि उक्त लकडाउन हटाइएको अधिकारीहरूले पुष्टि गरेका छन्। मालदिप्सलाई हराउँदै नेपाल काबा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश गरेको छ। यस समूहको आफ्नो अन्तिम खेलमा आज नेपालले मालदिप्सलाई 3-0 सोझो सेटमा हरायो। त्रिपुरेश्वरको 10 ओभर प्रंगशाला कदर हलमा भएको खेलमा नेपालले पहिलो सेट 25-12, दोस्रो सेट 25-9 र तेस्रो सेट 25-20 जित्यो। यसअघि नेपाल पहिलो खेलमा भारतसँग 3-2 सेटमा पराजित भए पनि दोस्रो खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराएको थियो। भोलि हुने भारत र किर्गिस्तान बीचको खेलपछि यस समूहबाट सेमी फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ। यस्तै समूहबीबाट काजकिस्तान र इरान लगातार दोस्रो जीतसँगै सेमी फाइनलमा प्रवेश गरेका छन्। खेल खबर सँगै सोलु समाचार सकियो। विदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। खुम्बु पास लामो गाउँपालिकामा 69 करोड़ भन्दा बढ़ी राजस्व संकलन। वडा नम्बर 4 अग्र स्थानमा। सगरमाथामा जेठ 8 गाई सहित 783 जनाले गरे आरोहण। राष्ट्रिय स्वतन्त्र पार्टी सोलु खुम्बुको भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्धन विभाग प्रमुखमा विश्वकर्मा नियुक्त। बेलायती आरोही केन्टन कुले विश्व पटक सगरमाथा आरोहण गर्दै आफ्नै कीर्तिमान तोडे। सुन साहित्यमा वाइदाद्वारा तेस्रो पटक सगरमाथाको सफल आरोहण। पत्रकार महासंघ खोटाङद्वारा दुईजना पत्रकार पुरस्कृत। कोशी प्रदेशको खर्च रामदानी 3 वर्ष यताकै कमजोर कक्षा 12 को नतिजा असर 10 सम्म प्रकाशित गर्ने तयारी। मुख्यमन्त्रीले विश्वासको मत लिएको 2 दिनमै संकटमा मधेस सरकार। प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रममा भएसम्म विपक्षी दलहरूको संसदमा विरोध जारी राख्ने। राष्ट्रपा महाधिवेशनको तयारी कार्य तालिका सार्वजनिक। पाकिस्तानको क्वेटा रेलवे ट्र्याक नजिकै विस्फोट कम्तीमा 24 जनाको ज्यान गयो। अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउस बाहिर गोली चल्यो। र नेपाली टोलकाबा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा पुग्यो। साँझ 7 बजेको सोली समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँग सरस्वती पूर्वी विदा हुन्छ। भोलि बिहान 7 बजे सोली समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुनवा फ्याम सुन्दै रहनुहोला। नमस्कार।

0: Voice to your heart. Solo FM 101.2 MHz.
1: सचेतकहरू बीच छलफल भएको छ। सिंहदरबार स्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा नेपाली कांग्रेस एमाले नेकपा र राप्रपाका प्रमुख सचेतक सहभागी भएका थिए। उनीहरूले पश्चिम मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गराउने विषयमा दलभित्र र सभामुखसँग छलफल गर्ने निष्कर्ष निकालेका छन्। बैठकमा भएका छलफलबारे सीआईएमसँग कुरा गर्दै नेकपा संसदीय दलका नेता युवराज दुलालले भन्नुभयो,
2: प्रमुख प्रतिपक्षी दलहरूको अस्तिको अब हामीले प्रधानमन्त्री संसदमा आउने गर्ने र प्रश्नोत्तरको कार्यक्रम राख्नुपर्ने जुन कानूनी व्यवस्था छ त्यही एकमध्ये एजेन्डामा सफल गरे हो। त्यो माग हामी निरन्तर राख्छौँ होइन, प्रधानमन्त्री संसदमा आउनुपर्छ, प्रश्नोत्तर कार्यक्रम राख्नुपर्छ र सभामुखले त्यसको नीति तोक्नुपर्छ भन्ने कुरा हाम्रो माग हो, त्यो कुरा हामी राखिराख्छौँ।
1: प्रतिनिधि सभा नियमावली अनुसार प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुनुपर्ने व्यवस्था भए पनि जेठ महिनामा यो कार्यक्रम हुन सकेको छैन। यसैलाई लिएर विपक्षी दलहरूले निरन्तर असन्तुष्टि जनाउँदै आएका छन्। गत बैठकमा विपक्षीको नाराबाजी बीचमै विभिन्न विधेयक पारित गरेको थियो। अब पनि प्रधानमन्त्रीले जवाफ नदिए संसद बैठक थप तनापूर्ण बन्न सक्ने संकेत दिएको छ। संसदमा देखिएको यस अनियमिततालाई हटाउन प्रधानमन्त्रीको सम्बोधन कतिको जरूरी छ? राजनैतिक विश्लेषक पुरञ्जन आचार्यले सीआईएनको प्रश्नमा भन्नुभयो,
3: बहुमता भन्यो भने त आदेशै जारी गर्नुपर्छ सभामुखले। सभामुखले आफ्नो चाहिँ अन्तिम अधिकार हुन्छ प्रधानमन्त्रीलाई बनाउने टाइम दिएर होइन सम्पूर्ण सदनको चाहिँ सहमतिमा बनाउनु पर्यो। अब यसरी त अब कसरी चल्ला त, प्रधानमन्त्री चाहिँ संसदप्रति एकाउन्टेबल नै हुनुपर्छ, त्यो नभइकन त कति दिन चल्ने ल कुनै पनि खास परिस्थितिमा चाहिँ के होला भने मलाई लाग्छ अब अघि समय आयो अब होइन बजेट पनि आइसक्यो, प्रधानमन्त्री सदनप्रति चाहिँ उत्तरदायी हुनुपर्छ भन्ने त उहाँहरू यो सिस्टमकै मान्यता हो। मलाई लाग्छ सम्पूर्ण सदनले उहाँलाई चाहिँ आउनको लागि बाध्य पार्नु पर्यो, अनुरोध गर्नु पर्यो बाध्य पार्नु।
4: अनि पटक पटक चाहिँ सदनमा विपक्षी दलहरूले प्रधानमन्त्रीले जवाब दिनुपर्छ भन्दै होइन, तर प्रधानमन्त्रीले चाहिँ धारा पटाएर हेर्दै गर्दाखेरि अब प्रधानमन्त्री सदनमा आएर बोल्ने सम्भावना चाहिँ के देख्नुहुन्छ?
3: छैन, सम्भावना छैन, म त देख्दिनँ, यो त मेरो सूचना हो।
4: भनेपछि प्रधानमन्त्रीले बोल्ने सम्भावना नभएपछि सभामुखको भूमिका के हुनुपर्छ?
3: सभामुखले एउटा आदेश जारी गर्ने हो होइन, अब सभामुख चाहिँ त्यही पार्टीको हो, अब 182 सीटमा अर्कै हो, सभामुखले अन्तिम प्रयास गरेको देखिनुपर्छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले महाधिवेशनको कार्यतालिका स्वीकृत गरेर सार्वजनिक गरेको छ। पार्टी निर्वाचन आयोगका उप प्रमुख राम गुरूङका अनुसार जेठ 7 देखि 15 गतेसम्म देशभरका 77 जिल्ला र 7 प्रदेशमा निर्वाचन समिति गठन गरिनेछ। कार्यतालिकाका अनुसार जेठ 20 गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन गरिनेछ भने जेठ 30 गतेसम्म जिल्ला अधिवेशन र निर्वाचन प्रतिवेदन पेश गरिनेछ। राष्ट्रपालले जेठ 25 गतेसम्म महाधिवेशन प्रतिनिधिहरूको नामावली बुझाइसक्नुपर्ने जनाएको छ। नेपाली कांग्रेसभित्र पार्टी सदस्यता अध्यावधिको विषय पछिल्लो बन्दै गएको छ। आगामी महाधिवेशनलाई लक्षित गर्दै वैशाख अन्तिमसम्म सदस्यता अध्यावधि गरिसक्ने समय सीमा तोकिए पनि अधिकांश जिल्लामा काम शुरू नै हुन सकेको छैन। पार्टीले उडादेखि केन्द्रसम्मका तहमा सदस्यता अध्यावधिकमा असहयोग गर्ने नेताहरूलाई कार्यवाही गर्ने निर्देशनसम्म जारी गरेको छ, तर निर्देशन जारी भए पनि कार्यान्वयन कमजोर हुँदा प्रक्रिया अघि बढ़न नसकेको नेताहरूको भनाइ छ। नेपाली कांग्रेसभित्र सदस्यता अध्यावधिक प्रक्रिया रोकिँदै जानुको मुख्य कारण आन्तरिक शक्ति संघर्ष र समन्वयको अभावलाई मानिएको छ। पार्टीभित्र देवापक्षी र नवनिर्वाचित सभापति गगन थापा पक्षबीच देखिएको असहयोग र फरक रणनीतिका कारण सदस्यता अत्यावधिक प्रक्रिया प्रभावित भएको हो। सदस्यता अत्यावधिकका देखिएको समस्या समाधानका लागि के पहल भइरहेको छ? सीआईएमसँग कुरा गर्दै कांग्रेस महामन्त्री गुरु घिमिरे,
5: अध्यावधिक जारी छ, अब सुरुमा अलिकति कुरा नबुझ्दा प्राविधिक कुरा र राजनीतिक कुरा दुईटै कुरा नबुझ्दाखेरि यसमा कति अलिकति धिमा भयो होइन, अब साथीहरूले पार्टीका साथीहरूले कुरा बुझ्दै जानुभएको छ र यो अहिले पार्टीको अनिवार्य एउटा काम भएको छ, त्यसैले पार्टीलाई पार्टीको चाहिँ सदस्यको अभिलेखलाई चुस्त दुरुस्त बनाउनका निम्ति चाहिँ नि अपरिहार्य चाहिँ एउटा प्रक्रिया हो, यसलाई चाहिँ सबैले चाहिँ अवलम्बन गर्नै पर्छ, यसको सहभागी हुनै पर्छ र काँग्रेसलाई चाहिँ बदलिएको सुधारिएको काँग्रेसको रूपबाट स्थापित गर्नका निम्ति अनिवार्य यो प्रक्रिया हो, यसमा कसैले ढिलाइ गर्नु हुँदैन।
1: मध्य प्रदेशको राजनीतिक सत्ता समीकरण फेरि परिवर्तन हुने संकेत दिइएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। पार्टीले गठबन्धनभित्र नेपाली कंग्रेस र नेकपा एमाले आफूहरूलाई दबावमा राख्न खोजेको निष्कर्षपछि समर्थन फिर्ता गर्ने निर्णय गरेको नेताले बताउनु भएको छ। नेकपाका नेताहरूले केही बेरमै प्रदेश प्रमुखलाई समर्थन फिर्ताको औपचारिक पत्र बुझाउने तयारी गरेका छन्। केही दिनदेखि मात्र जनता समाजवादी पार्टी नेपाल जनमत पार्टीलाई बाहिर राख्दै कांग्रेस एमाले र नेकपा बीच नयाँ सत्ता गठबन्धन बनेको थियो, तर चार दिनमै यो समीकरण अस्थिर बनेको छ। समर्थन फिर्तापछि मध्य प्रदेशको राजनीतिक सत्ता समीकरण फेरि परिवर्तन हुने संकेत देखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर पछिल्लो 24 घण्टामा 74 विपद सम्बन्धी घटना भएको जनाएको छ। प्राधिकरणद्वारा जारी बुलेटिन अनुसार ती घटनामा 19 जना घाइते भएका छन्। घटनामा 11 जनाको उद्धार गरिएको छ। 12 जिल्लाको जितपुर सुमरामा गए राति आएको शक्तिशाली हावाहुरीले ठूलो क्षति पुर्याएको छ। नगर प्रमुख राजन पौडिनका अनुसार 45 वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने केही घरमा आंशिक क्षति पुगेको छ। नगर प्रमुख पौडिनले हावाहुरीपछि त्यस क्षेत्रमा विद्युत सेवा पनि अवरूद्ध भएको बताउनु भएको छ। क्षेत्रमा समेत ठूलो संख्यामा रूख ढलेको जानकारी आएको डिभिजन वन कार्यालय 12 जनाएको छ। तर ठूलो क्षति पनि नभएको 12 प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले सीआईएनसँग बताउनुभयो।
6: एउटा सेक्टरमा चाहिँ अलिकति आएर 30-35 वटा घरको छानाहरू सामान्य क्षति भएको छ। दुई ठाउँमा बाटो अवरुद्ध भएको थियो, त्यो तत्काल हामीले खण्डमा खोलिहाल्यो। त्यस्तो व्यापक त्यस्तो त छैन, अलिअलि सामान्य हो, त्यस्तो ठूलो चाहिँ आएको होइन। अलिअलि अब खानाहरू चाहिँ हल्का फुल्का क्षति चाहिँ भएको छ, मानवीय क्षति छैन।
1: हुम्लाको चुनखेली गाउँपालिका 5 स्थित डाफे आधारभूत विद्यालयका बालबालिका सामुदायिक भवनमा पर्न बाध्य भएका छन्। गत 5 गते जेठ रातिको हावाहुरीसँगै परेको पानीपछि आएको बाढ़ीले विद्यालयको 2 भवन भत्काएपछि सामुदायिक भवनमा पठन पाठन शुरू गरिएको हो। सरकारले बाजुरा र हुम्ला जिल्ला बीच देखिएको सीमा विवादको अध्ययन गर्न उच्च स्तरीय समिति गठन गरेको छ। नापी विभागका उपमहानिर्देशक सुशील डंगलको संयोजकत्वमा समिति बनाएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आज बसेको बैठकले सीमा सम्बन्धी प्राविधिक अध्ययन गरी प्रतिवेदन पेश गर्ने निर्णय गरेको जनाएको छ। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारका प्रतिनिधि सदस्य रहनेछन्। नापी विभागका निर्देशकलाई सदस्य सचिवको जिम्मेवारी दिएको छ। त्यहाँको वर्तमान अवस्थाबारे सीआईएमसँग कुरा गर्दै बाजुराका प्रमुख जिल्ला अधिकारी दोरेन्द्र निरौलाले भन्नुभयो,
7: अब त्यो अस्तिका दोषीहरूलाई त्यो कन्ट्रिब्युट गर्नेहरूलाई कारवाही भएन भनेर अल्टिमेटम देखौ त्यो 24 घण्टाको, अनि उहाँहरूले अब 48-50 घण्टापछि फेरि किन नभएको त भन्दा कुर्दा कुर्दा धेरै कुरो अब हामी चुप्लाउँदैन भनेर बन्द गर्नुभएको हो। उच्च स्तरीय समिति गठन भयो होइन, धेरै काम आज भइसक्यो, अनि समितिले कति दिन भन्ने केही त्यस्तो आधिकारिक आएको छैन, समिति गठन भएको छ भन्ने छ। अब उसलाई त भूमि व्यवस्था मन्त्रालयले पत्र देला, अनि त्यो पत्रमा कति
1: केही दिनदेखि बाजुरा र हुम्लाको सीमा क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माणको विषयलाई लिएर दुई जिल्लाका स्थानीय बीच झडप भएपछि सरकारले अध्यगमन समिति गठन गरेको हो। साझा खबरमा अब विदेशका खबर। रूसले युक्रेनमाथि ठूलो हवाई आक्रमण गरेको छ। सैन्य ड्रोन र दर्जनौ क्षेपास्त्र प्रहार गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। आज बिहानसम्म जारी आक्रमणमा किव तथा आसपासका क्षेत्रमा कम्तीमा 4 जनाको मृत्यु भएको छ भने 38 जना घाइते भएका छन्। अब खेल खबर। नयाँ विश्व वरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टोलीको उल्लेखनीय सुधार भएको छ। अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीपी ले सार्वजनिक गरेको वरियतामा 58 स्थान हासिल गरेको हो।

0: सल्यानको प्रसिद्ध शक्तिपीठ सिद्ध कुमार मन्दिर बाँकेमा स्थापना भएसँगै पहाड़को आस्था तराईसँग जोड्दै
1: बाँकेको राप्तीसमारी गाउँपालिका चार पर्सनामा अहिले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको सिद्धकुमाखी
0: बाँकेको राप्ती सुनारी गाउँपालिका चार पर्सनामा अहिले धार्मिक आस्थाको केन्द्र बन्दै रिपोर्टसँगै सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
2: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू
3: रामी दाईको कुरा त ठिकै हो तर भावी अवशेष जनाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन् यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ
4: छाली पराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ नमस्कार नमस्कार कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त
2: ए जनप्रतिनिधि नानी पनि आउनुभएछ
4: नि हो नि यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि
2: ओहो धन्यवाद नानी अब त म जलाउँदै जलाउँदिन अवशेष त मेरो भन्दैछ नि
3: भारी अवशेष जलाउँदा धुवा प्रयोग गर्दा अन्धारी र स्वस्थ भविष्य एकीकृत पर्वतीय विकास केन्द्र इसमोर राष्ट्रिय कृषक समूह महासंविधान र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जाने सन्देश
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढ़िलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ बाँकीको राप्ती सुनारी गाउँपालिका चार पर्सना अहिले धार्मिक आस्था र सांस्कृतिक पहिचानको केन्द्रको रूपमा विकास हुन थालेको छ सल्यानको कुमाख लेक स्थित सल्यानको प्रसिद्ध शक्तिपीठ सिद्ध कुमाख मन्दिरको शाखा त्यहाँ स्थापना भएसँगै पहाड़ी जिल्लाको आस्था तराईसँग जोड़िन थालेको छ
1: बाँकेको राप्तीसुनारी गाउँपालिका चार पर्सनामा अहिले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको सिद्धकुमाखी मन्दिर निर्माणको काम अघि बढ़िरहेको छ सल्यान जिल्लाको कुमाख लेखमा अवस्थित प्रसिद्ध शक्तिपीठ सिद्धकुमाख मन्दिरको शाखाका रूपमा यहाँ मन्दिर स्थापना गर्न लागि मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दशरथ चन्द बताउनुहुन्छ
6: सिद्धकुमाखी मन्दिर भनेको सल्यानको कुमाख गाउँपालिकाको कुमाख लेखको डाँडामा अवस्थित सिद्ध बाबा ठाउँलाई हामी सिद्धकुमासी भन्ने गरेका थियौँ र जसरी सल्यानबाट यहाँ बसाइसराई गरेर आउनुहुने सल्याने रूपमेले जाँदाखेरि छिमेक जिल्लाहरूका जो व्यक्तिहरूले सिद्धकुमाको विषयमा उहाँहरूले जानकार हुनुहुन्थ्यो यहाँ आइसकेपछि त्यहाँ जान त्यति सम्भव नभएको हुँदा त्यस सहजताको लागि हामीले सिद्धकुमासी मन्दिरको शाखाको रूपमा हामीले राप्तीसुनारी गाउँपालिका वडा नम्बर चार पर्सौनामा हामीले स्थापना गरेका छौँ
1: मन्दिर निर्माण भइरहेको स्थान करिब 20 वर्षदेखि सिद्धकुमासी मन्दिरको नाममा चिनिँदै आएको थियो चार वर्ष अघि औपचारिक रूपमा दर्ता प्रक्रिया अघि बढ़ाएर सिद्धकुमाखी मन्दिरका रूपमा विकास गर्ने काम शुरू गरिएको छ अहिले मन्दिर परिसरमा जमिन सम्याउने तारबार गर्ने लगायतका पूर्वाधार निर्माणका काम भइरहेका छन्
6: दुई बिघा चार कट्ठा जग्गा हो हामीले प्रमाणित गरेको जग्गा त्यही जग्गाभित्रै भूमि पनि छ त्यसरी हामी निर्माण गरेको त अब यो पहाड भयो अब यो पुरै जङ्गलै जस्तै थियो खाल्डा खोलिन्थ्यो खोला थियो यसलाई पुरेर चाहिँ हामी काम सुरु गर्दैछौँ
1: सल्यानबाट 2040 सालमा बाँके बसाई सर्नुभएका केशलाल केसीका अनुसार पहिले उहाँको परिवार पुर्खाले सल्यानसम्म पुगेर पूजा गर्ने परम्परा थियो तर अहिले उमेर र दूरीका कारण त्यो सम्भव नहुँदा स्थानीय स्तरमा मन्दिर स्थापना हुनेले सहज बनाएको उहाँ बताउनुहुन्छ
7: जहाँसम्म थाहा छ यो मुखी देउताको हाम्रा बाजे बुवाहरूले पूर्ण पनि गर्नुहुन्थ्यो गाई जसले गाई पालेको छ त्यसले यो कुमाखी देउताहरू असारको महिना मैसकेर पूर्ण गर्नुहुन्छ मंदिर
1: को क्षेत्रफल करीब 2,400 कक्षा रहेको छ। राप्ती सुनारी कुमुदपुर र खजुरा लगायत स्थानीय तहको सहयोगमा निर्माण कार्य अघि बढ़ाइएको छ। रुकुमबाट आउनुभएका खेनबहादुर मल्ल र सुर्खेतबाट आउनुभएकी चण्डा सार्कीले पनि घर नजिकै मन्दिर बन्ने भएपछि खुशी व्यक्त गर्नुभयो। यो मन्दिर केवल धार्मिक संरचना मात्र नभई दशैं सरासँगै टुट्दै गएको संस्कार र परम्परालाई पुनः जोड्ने प्रयासका रूपमा हेरिएको छ। पहाड़ी जिल्लाबाट तराई झरेर बसेका समुदायलाई आफ्नै धार्मिक परम्परा र पहिचानसँग जोड़ी राख्न यो शाखा स्थापना गरिएको हो। सल्यान, रूकुम, जाजरकोट लगायतका जिल्लामा पुजिँदै आएको सिद्ध कुमार बाबाको आस्था अब बाँकी नै पनि विस्तार भएको छ। निशु जोशी, सीआईएन, कृष्ण सारे फिल्म, नेपालगंज, बाँकी।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गर्मीका कारण हुने स्वास्थ्य समस्याबाट बस्न पानी र झोलिलो पदार्थ बढ़ी खानुपर्ने,
8: पसिना जाँदाखेरि खाने पानी मात्रै लस हुँदैन, त्यहाँ चाहिँ के हुन्छ त

0: डाक्टरको सुझाव सहितको हाम्रो पालो बाँकी नै छ। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलम्कीका साथै शाखाहरू चागो हिल बानेश्वर जर्मन र ओम अस्पतालमा
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
1: क्लासिक टेकको वाइफाई 6 राउटर नाम्ली घरमा शक्तिशाली 4 एन्टिनामा वाइट कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्तको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 लागु हुनेछ। क्लासिक टेक छोयो कि चल्यो
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
4: आज हामी हाम्रो पालोको 303 खण्डमा छौं। जल तथा मौसम विज्ञान विभागले हिजो एक विशेष बुलेटिन जारी गर्दै तराईमा हिजो आज र भोलिसम्म तातो हावा अर्थात लू चल्न सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। गर्मी मौसममा मानिसको स्वास्थ्यमा कस्ता खालका समस्या देखा पर्लान् अनि त्यसबाट बच्नका लागि कस्तो उपाय अपनाउन सक्छौ आज हामी हाम्रो पालोमा यही विषयमा कुराकानी गर्दैछौ। कुराकानीको लागि आज हामीसँग हुनुहुन्छ वरिष्ठ फिजिसियन डाक्टर रोशन झा। तराईमा अबको केही दिन अत्यधिक गर्मी हुने भनेर मौसम पूर्वानुमान महाशाखाले भनेको छ। अत्यधिक गर्मीका समयमा मानिसको स्वास्थ्यमा देखा पर्न सक्ने समस्याहरू चाहिँ के हुन्छ?

0: केन्द्र सुन पनि हुन्छ।
1: गर्मीका कारण भएका स्वास्थ्य समस्यामा तत्कालै गर्न पर्ने कामहरू चाहिँ के छन् त्यस्तो अवस्थामा?
0: त्यो अवस्थामा हामीले आफूलाई तातोबाट जोगाउनु, त्यस्तोमा काम गरिराख्यो भने त्यो पछि हिट इन्जेक्सन स्टेज भन्छ।
1: त्यो भनेपछि के हो?
0: त्यो भनेको के हो भने पसिना धेरै आएर शरीरभित्र पानीको मात्रा कम भइदिने, टाउकोमा चाहिँ रगतको संचारहरू कम हुने, मुटुको चाम बढेर आउने, व्यक्तिलाई चाहिँ तपाईँको चक्कर लाग्ने, यी समस्याहरू चाहिँ बढी देखिन्छ। यदि त्यस्तो अवस्थामा पनि हामीले उहाँलाई चिसो ठाउँ प्रदान गरेन, यदि त्यति गर्मी भएकै ठाउँमा काम गर्नुभयो भने त्यही पछि नभनेको त हिट स्ट्रोक हुन्छ।
1: हजुर, यहाँले भन्नुभएको हिट स्ट्रोक गर्मीका समयमा तराईमा प्राय जसो हिट स्ट्रोक भयो रे भन्ने खालका खबरहरू चाहिँ बाहिरिरहेका हुन्छन्। हिट स्ट्रोक भनेको के हो र यसबाट बस्न सक्ने उपायहरू चाहिँ के छन्? कस्तो खालको उपाय अपनाउनु पर्छ हामीले?
0: हिट स्ट्रोक भनेको तपाईँको एकदमै यसको चाहिँ जटिल रूप भन्छ, जसमा चाहिँ मान्छेको के हुन्छ भने पसिना आउन पनि छोड्छ, घुटुले चाहिँ पर्फ्युजन भनौँ, अब त हाम्रो रगतको संसार

0: अनि हामी जेसनहरू मेन्टेन गर्नु पर्छ.
1: जस्तो अहिले तराईमा केही समय अत्यधिक गर्मी हुने भनिरहँदाखेरि कतिपय घाममा निस्केर काम गरिनु भएको हुन्छ, त्यसले पनि स्वास्थ्यमा असर पार्छ नि पक्कै पनि. यस्तो बेलामा चाहिँ के गर्ने के नगर्ने छुटकरी बनाउनुहोस्?
0: गर्मीमा अब एकदमै गर्मी छ, 40-42 डिग्री टेम्परेचर छ बाहिर, अनि त्यही बेला म आज अहिले

सत्ता व्यवधिको विषय पिछले भन्दा गएको छ। मधेस प्रदेशको राजनीतिक सत्ता समीकरण फेरि परिवर्तन हुने संकेत देखिएको छ। सरकारले बाजुरा र हुम्ला जिल्ला बीच देखिएको सीमा विवादको अध्ययन गर्न उच्च स्तरीय समिति गठन गरेको छ र रूसले युक्रेनमाथि ठूलो हवाई आक्रमण गरेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 11 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई भनी म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार।

नमस्कार कार्यक्रम बदलेको नेपालमा हृदय रिमालको स्वागत छ। समसामयिक विषयमा छलफल हुने कार्यक्रम बदलेको नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। लोकतान्त्रिक प्रणालीमा कार्यपालिका न्यायपालिका र व्यवस्थापिका बीचको सम्बन्ध सधैँ संवैधानिक सन्तुलनमा आधारित हुनुपर्ने मानिन्छ, तर पछिल्लो वर्षमा यी तीन अंगबीच अधिकार निर्णय र हस्तक्षेपको विषयमा बढ़दो टकराव देखिएको छ। विभिन्न संवैधानिक विवाद, अदालतका आदेश, संसदको भूमिका र सरकारका निर्णयहरूले राज्यका तीनवटै अंगबीच शक्ति संघर्षको अवस्था सृजना हुने गरेको छ। विशेष गरी कार्यपालिकाले शक्ति केन्द्रीकरण गर्न खोजेको आरोप बारम्बार उठिरहेको छ। कार्यपालिकाले संवैधानिक निकायहरूलाई प्रभावमा राख्ने प्रयासले न्यायपालिका र कार्यपालिका बीचकै समय द्वन्द्वको अवस्था पनि सृजना भयो। विशेष गरी प्रधान न्यायाधीश नियुक्ति पछिल्लो समय सबैभन्दा बढ़ी आलोचित बन्यो। चौथो वरियताकालाई प्रधान न्यायाधीश बनाएको भन्दै न्यायालय नै विभाजित देखिएको छ। केहीले यसलाई शक्तिशाली सरकारको सकारात्मक अभ्यास भएको भन्दै यसको बचाव गरेका छन् भने अर्कोतर्फ आलोचकहरूले यसलाई लोकतान्त्रिक सन्तुलनमाथिको चुनौती मानेका छन्। न्यायपालिकाले पनि पछिल्ला समयहरूमा सरकारका कतिपय निर्णयमाथि हस्तक्षेप गर्दै आदेश जारी गरेको देखिन्छ। अदालतले

0: संविधानको व्याख्या गर्दै कार्यपालिकाका निर्णय रोकेको र सच्याएको घटनाले सरकार र अदालत बीच तनाव बढ़ाएको छ। कानून विधिहरूका अनुसार न्यायपालिका संविधानको संरक्षक भएकाले आवश्यक अवस्थामा हस्तक्षेप गर्नु स्वाभाविक हो। सरकारको बुझाइ भने अदालत नीति निर्माणको क्षेत्रमा प्रवेश गर्न थालेको भन्ने छ। त्यही कारण पछिल्लो समय राज्यका अङ्गहरू बीचको शक्ति सन्तुलनको बहस चर्किएको छ। संसदमा पर्याप्त बहस बिना विधेयक पारित गर्ने प्रवृत्ति, दलगत हुडको अत्यधिक प्रयोग र संसदीय समितिहरूको प्रभावहीनताले व्यवस्थापिकाको भूमिका खुम्चिएको कतिपयको बुझाइ छ। संसदभन्दा सरकार शक्तिशाली देखिन थालेको र कानून निर्माण प्रक्रिया समेत कार्यपालिकाको नियन्त्रणमा गएको टिप्पणी पनि बेला बेला हुने गरेको छ। लोकतन्त्र बलियो बनाउन तीनवटै अंगले आफ्नो संवैधानिक सीमा बुझेर कसरी अघि बढ़ने भन्ने आजको चुनौती छ। आज हामी कार्यक्रम बदलिदो नेपालमा शक्ति संघर्षले लोकतान्त्रिक प्रणाली कमजोर बनाउँदै लगेको र संविधानले परिकल्पना गरेको राज्यका महत्वपूर्ण अंग बीचको शक्ति सन्तुलन, शक्ति पृथकीकरणको सिद्धान्तलाई कसरी व्यवहारमा लागू गर्ने भन्ने विषयमा कुराकानी गर्छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसी।
1: स्वागत छ तपाईँलाई उज्यालो रेडियो नेटवर्कमा।
0: हस् धन्यवाद।
1: प्रधान न्यायाधीश नियुक्तिको विषयले व्यापक चर्चा परिचर्चा पायो। अन्ततो गर्दा चौथो परियोजनाको भनेको व्यक्तिलाई प्रधान न्यायाधीश नियुक्ति पछाडि सरकारले चाहिँ परम्परा मिच्यो भन्ने आरोप एउटा रह्यो भने सबै योग्य भएर सिफारिस भयो होला। यसमा चाहिँ कुनै विवाद गर्नुपर्ने विषय छैन, कार्य सम्पादन मूल्याङ्कनको आधारमा गरेको हो भन्ने खालको उहाँहरूको डिफेन्स सरकारको रह्यो। यसलाई कसरी लिनुभएको छ यहाँले? अन्त यसबाट सुरु गरौँ।
2: मलाई लाग्छ सम्बन्ध पहिला सुरु नै मैले गर्दै आउँछ। मुजुन चाहिँ तपाईँको न्यायाधीश बसेर प्रकाश मान सिंह रावत प्रधान हुनुहुन्छ, उहाँ रिटायर हुनुभयो। कानुनमा एक महिनाभित्र पदपूर्ति गर्ने भनेको छ। न्यायाधीश बस्यो भने न्युजमा पढेँ, त्यहाँ के गरेको तपाईँको संविधानले 3 वर्षमा सुप्रिम कोर्टको चिफ जस्टिस भन्दा सर्वोच्च अदालत कम्तीमा 3 वर्ष काम गरेको हुनुपर्छ, जुनमा 6 जना 3 वर्ष काम गरेर रहेछन्। अनि न्युज आयो, न्युजले के भन्दा तपाईँको 3 वर्षमा आएका सबैको नाम पठाइदिएर छ। पठाएर सक्छु त संविधानिक प्रश्न पठाइदिए। मैले भने मैले ठिक नै बोलाएको थिएँ, मैले न्युजले त भएन, त्यो वरिष्ठलाई वरिष्ठको कुनै योग्यता छैन, वरिष्ठ विभाजित छ, वरिष्ठले प्रवेश बनाउन मिल्दैन भने त्यो अवस्थामा सेकेन्ड अफ द फर्म जाने हो। तपाईँहरूले के गर्ने भनेर मैले ठिकले बोलेको थिएँ। अब 6 जना पठाउँदै वास्तविकले पनि सपना प्रधान त क्वालिफाई मान्छे नै थिए। अनि उनको त पठाइदिएको हुन्थ्यो, 6 जना पठाइदिएको भनेको थियो कि ऊ त 6 जना छानिनु मगर थियो, तपाईँले के गरेको भन्ने बोलेको थियो, मैले त्यही नै भइदियो। अब के भन्नु त संविधान परिषद फेरि यो वरिष्ठ व्यक्ति चाहिँ प्रवेश हुनु भने कानुनमा संविधान लेखेको छैन, त्यहाँ त्यो 3 वर्ष पूरा काम गरेको मान्छे प्रवेश हुन्छ भने त्यो प्रभावित राखिदिएको हुन्थ्यो। तर वरिष्ठमा क्वालिटी छैन, वरिष्ठहरू चाहिँ अलिक विवादित छ भने के अवस्थामा अन्त जान सक्नेछ भन्ने आज हुन्थ्यो। ओपन राख्यो, त्यो राख्ने पनि के भने अहिलेको हाम्रो जुन सिनियर मोस्ट न्यायाधीश उहाँ सभासद हुनुहुन्थ्यो, उहाँहरू भएन। न्यायाधीश के भने अब संविधानपछि छान्यो, छानेको संविधान र कानुन अनुसार चाहिँ त्यो कति पनि उल्लङ्घन भएन, परम्परा मात्र उल्लङ्घन भयो। परम्परा उल्लङ्घन चाहिँ नलाग्नु पर्ने हो। बलात्कार इन्डियामा के भन्छ नि कन्भेन्सन तोडिएको चाहिँ यो जुडिसियल रिभ्यू हुँदैन भनिन्छ। त्यो त्यस कारण यो खोल्ने काम चाहिँ के भनेदेखि नयाँ प्रश्नबाटै भयो। प्रकाश मान सिंह रावत मसँग सपना प्रधान मसँग काम गरेको, हामीसँग काम गरेको, सहनीति भएको उहाँ चाहिँ प्रोग्रामको क्वालिफिकेसन पुग्छ, किन 5 जना पुर्याउने? अरूले त आफ्नै पारामा खाइहाल्नुहुन्छ नि, हामीले हिँड्नु भएर आउनुहुन्थ्यो, त्यसलाई चाहिँ बुझ्यो। अर्को कहाँ बिग्रियो भने तपाईँको अध्यादेश ल्यायो सरकारले, अनि संसद संवैधानिक हाम्रो परिषदमा पनि अलिकति चलायो। यही विषय तपाईँको 52 जनाको भागभन्डाको नियुक्ति त मलाई थाहा छ, त्यो नियुक्तिमा चाहिँ 5 जनाको बिचमा गयो, त्यो 5 जनाको भागभन्डा पनि 8 महिना लागि थियो सोकस गर्ने कारण देखाएर चाहिँ त्यति त्यसमा चाहिँ त्यो सर्वोच्च प्रधान स्वयं संविधानले थिए उसले 8 वर्ष छुटिँदै जब कि तपाईँको हिट बनाएको थियो भने इमर्जेन्सी ट्रिटमेन्ट हुन्थ्यो, आज दर्ता पछि भूमि पेश गर्नुपर्नेमा त्यहाँ पनि चाहिँ भयो। त्यति बेलाको 5 जना इलास्टिक त्यो मदन गोर्जेको भए दया गर्ने धर्मको अधिकार भयो, तर पनि त्यसमा त्यो गोर्जे कुरा हुन्थ्यो क्या। यसरी अध्यादेश सरकारको बेइमानी, त्यो तत्कालीन सरकार बेइमानी भयो, संविधान परिषद चलन पनि बेइमानी भयो, अनि संसदीय चुनाव चलन पनि बेइमानी भयो। तर आज यिनीहरूले 52 जना यदि कतिको त 5 वर्ष पुगिसकेको थियो, 5 वर्ष खाए हामी चलन गर्यौं, तर आइन्दा चाहिँ यस्तो नगर्नु भनेर के गोर्जेको यस्तो अवस्था हुन्थ्यो, त्यहाँ चाहिँ समस्या। अर्को मुख्य कुरो के भन्दा भने जस्तो अहिले 12 जुन प्रधानमन्त्री गरे नि, प्रधानमन्त्री संविधान परिषद अध्यक्ष, उनले संविधानको धारा 75 अधिकार प्रयोग गर्छन्। धारा 75 विरुद्ध गभर्नेन्सको अधिकार हो त्यो। 75 के लेखेको छ नि, फेरि यसको राज्य सञ्चालन गर्ने सामान्य प्रशासन नियन्त्रण निर्देशन गर्ने काम प्रधानमन्त्री हुनुहुन्छ भनेको छ। अमेरिकाको प्रेसिडेन्टले यो अधिकार हो, भारतको प्रधानमन्त्री यो अधिकार हो, हामी त्यो अधिकार हो। के गर्छन् त भन्नुभयो, अदालतको मुद्दा छिन्ने काम हो, संसदको कानुन बनाउने काममा अरू सम्पूर्ण काम छन् प्रधानमन्त्रीको, संसदले भने थियो तर पश्चात गर्नु गरे त उनले नेपाल हटाउन पाउँदैन। उनले एउटै नयाँ प्रति एउटै अधिकार के छ, संविधान पुरुषको अध्यक्षको भविष्यले एउटै अधिकार के छ भनेको, प्रधान सिफारिस गर्ने सिफारिस गर्ने अधिकार चाहिँ उनले छ। अब उनले त्यो के गरे भने म तर बताउन सक्छु, म उनको प्रवक्ता उनको सल्लाहकार होइन, म तपाईँलाई के भन्न सक्छु भने उनको व्यापक देशकै सुधारको लागि आइरहेका छन्।

आफ्नो सुधारको अभियान चलिरहेको छ। अहिले एकतर्फी तरिकाले उनले त्यो अदालत के अरे संसद बन्द गरेर एकदम कति नीति निर्णय गर्छन्, कति लागू गर्छन्, कति अब देख्नुभयो आज हटो तपाईँको यो पनि यसै वर्षहरू यो जुन

0: करना, नेताहरूले भ्रष्टाचारको करोड खर्च गरेर सिङ्गापुर अमेरिका त्यो फिर्ता लिन शुरू गरिसक्यो, यी सबै कार्यक्रममा जब माग्ने छ अहिले त्यो कस्तो पुरै दिइदिइसक्यो भने के भने गत प्रधानमन्त्री संविधान धारा 136 हुनुहुन्छ भने सर्वोच्च त न्यायपालिका सुधार गर्नुपर्ने प्रधान क्षमता संस्थाहरू सक्दैन तर वृद्धि गरिदिने काम त फेरि प्रधानमन्त्रीको बालिसाको के विचार आयो होला भनेर म कानुनको व्याख्या यसरी अदालतमा हस्ता गर्नु गर्ने त्यो त कम्युनिस्ट काम हो तर अहिले अदालत जारी छ त्यहाँ एमालेको न्यायाधीश हुन्छन् कंग्रेसको न्यायाधीश हुन्छन् पार्टीको न्यायाधीश हुन्छन् यो त अन्त्य गर्नुपर्छ तर त्यो मेरो पाउँछन् म त खालि प्रधान नियुक्ति गरिदिनु हुँदैन त्यसो जो मौका हो म अब त्यो परम्परागत तरिकाको चाहिँ म ट्रेडिसन भन्दिनँ म हेर्छु भने उनले हेरेर के गरे उनले रेकर्ड मगाए रेकर्ड मगाएर के अरे सबभन्दा बढी मुद्दा छिने छ नि हाम्रो अहिलेको मुरुलाई देखाइछ गोविन्दजीले के अरे एकातर्फ तपाईँको नयाँ परिषदले छजना पठाइदिए तपाईँ प्रधानमन्त्री छान्नुहोस् भनेर पठाइदिए उनले छान्दे अर्कोपट्टि के गरे उनले म त त्यहाँ हस्य गर्नु मिल्दैन त्यो न्यायपालिका चलाउनु त भइरहेको छ धारा 136 उसले जुन दिएको छ उहाँहरूले त्यो सबैभन्दा अहिले त आज 27 गर्नु भएको छ सबैभन्दा बढी मुद्दा छैन मनोज परेछन् उनले के गर्नु तपाईँको सिफारिस गरिदियो अब संसद उनले पास गरिदियो भनेपछि उनको कुनै उद्देश्यले त्यो काम गर्नु भयो अब उसको असर चाहिँ के पर्यो तपाईँको जुन परम्परागत त्यो भविष्यमा दिनुहुन्छ नि त्यो असर परेको हो अब म के देख्छु तपाईँको अहिले जुन हाम्रो मनोजी चाहिँ हुनुहुन्छ उहाँले एउटा के टुटाउनु पर्यो भने यो सर्वोच्चमा अब एमाले न्यायाधीश भन्नु पाइँदैन कंग्रेस न्यायाधीश भन्नु पाइँदैन अब तिनको नेपालीको सर्वोच्चको न्यायाधीश भन्नुपर्छ भने वातावरण उहाँले सिर्जना गर्नु पर्यो उहाँको जिम्मा हो जस्तो ओबामाले भनेको थियो नि अमेरिका भनेको न काराको न गरेको संयुक्त राज्य अमेरिका भनेको थियो नि त्यसले प्रभाव पारेको थियो नि त्यसरी आयो नि त्यस्तो मनोजीले के गर्नु पर्यो तपाईँको यो अदालत अब एमालेको अदालत होइन कंग्रेसको अदालत होइन पार्टीको अदालत होइन यो मेरो अदालत हो तिन करोड नेपाली अदालत हो यहाँ हरेक न्यायाधीश पहिला जो मृत्यु भइरहेको छ नि उनीहरू पनि त्यो कुरो नगर्नुहोस् भनिदिनुहोस् उहाँले यहाँ उहाँहरूलाई पनि दोष नदिनुहोस् एमालेको कंग्रेसको उहाँहरू पनि सर्वोच्च न्यायाधीश हो म नियुक्ति पनि सर्वोच्च न्यायाधीश गर्छु मेरो टिम हो 21 म आउँछन् म अब यो नेपाली पनि आएको छु कुनै एमाले कंग्रेस हाम्रो के अरे अब छन् हाम्रो हाम्रो उहाँले एउटा विकृति लिनु पर्यो त्यो त्यो भइदिनु पर्यो काम पनि त्यही अनुसार गर्नुपर्यो मुख्य बालिनले यो जुन परम्परा त्यागेकै कारण के भने त्यहाँ एउटा नेतृत्व चाहियो जो नेतृत्व सुधार होस् को खोज्नु भन्ने एउटा आएछ आखिर रिपोर्ट हेरे रिपोर्ट हेरे त अन्त त्यहाँ त थुप्रै 27 हजारको मुद्दा छ मुद्दा घटाउनु नै चाहियो त धेरै मुद्दा छिने त यो मनोज रहेछन् त्यसमा म तिमीले से गर्छु भन्ने काम हिन्दाको आधारै त्यही देखियो उसले संविधान कानुन पनि हेर्नु भएको छैन त्यस कारण अब यसको अभाव विवक्षण होला अब यसमा मनोजले अगाडि बढाउनु पर्यो मैले कहिले गरेको कुरो सबै पुरा गर्नु पर्यो कर्मसँग पुरा गर्नु पर्यो नयाँ प्रधानमा पनि उहाँसँग पनि यो चिन्तित सुन्दरमा व्यापक विषय त धेरै एउटा प्रश्नहरू त विवादित प्रश्नहरू त्यसलाई कसरी लिनु भएको छ मान्छे के अरे मनोज कुमार शर्मा नविवादित होइन मान्छे विवादित हो उहाँको नियुक्तिले के गरेको तपाईँको पहिला हातमा हाइकोर्टको नियुक्ति भएको हाइकोर्टको जमिन यहाँ थपिएन अस्थायी हुनुहुन्छ नथपेपछि त्यो खारेज उदाहरण हो सबैजना चाहिँ अहिले पनि हाइकोर्ट पनि छन् सरकार युवा छैन उहाँको विधायक एकदमै पर्मिसन पाउनु भयो डबल बनाउँछ यसमा पछाडि मात्रै पाउँछ अहिले तर परिवारवादीसँगै आरोप लगाएको त्यो सुनाइ छैन त्यो हो नि तपाईँको दाम गरेर प्रधानमन्त्री सुन्नुहुन्छु उहाँको भतिजो हुनुभयो भविष्य किन त उहाँले डबल बनाउँछ पाउनुभयो तर संसारमा काम पनि तपाईँको दृश्य मात्रै पाइँदैन पाउनुभयो तर के भने अब संवैधानिक प्रधानमन्त्रीले अध्यक्षहरू संवैधानिक परिषदले योग्य कानुन बहुमुद्दा रेकर्ड गरिदिएको भनेपछि अब म तपाईँलाई जवाब दिँदा नि उहाँ अघि भन्ने त मिलेन नि हुँदैन भयो त्यसमा पनि संसदसँगले पासै गरिदिइसक्यो फेरि उहाँको जुन त्यो भिजन पेश गर्यौँ भने त्यो भिजन कारण गर्ने पनि जसरी बालनको भिजनले अहिले देशमा काम गरिरहेको छ उहाँले त्यो नियुक्ति हुने सिफारिस पास गरेर मात्रै त्यो भनेको भने त फेरि उहाँलाई अप्ठ्यारो पर्छ महाविद्यालय अवस्था हुनसक्छ तर त्यो कुरा गर्ने हो भने जसरी अहिले बालनले त्यो अगाडि नबुलिकन काम गरेको छ नि यो अनुसार उहाँले यताउति हल्ला नगरिकन मुद्दा छिनेर उहाँ पर्ने गरी मुद्दासँग मुद्दा घटाउनु भयो नि अनि त्यो जनकुमार अन्त्यमा उहाँमा छ अहिले
1: उहाँलाई समय छ प्रमाणित गर्नु
0: छ अपर्च्युनिटी पनि छ च्यालेन्ज पनि छ अब जुन मुद्दाको संख्याको आधारमा सरकारले मूल्याङ्कन गर्यो भनेर चाहिँ सरकारको भनाइ छ संख्या मात्रै हो कि अथवा त्यसमा पनि त्यो गुणस्तरीयता अथवा स्वच्छताको कुरा पनि आउँछ कि मुद्दा छिनोखान गर्ने कुरा नै प्रमुख हो त भनेको जुन क्वेसन हेर्नुहोस् गुणस्तरको आवश्यकता पर्छ अनि तपाईँको छिटो छिनी आवश्यकता पर्छ त्यो छिटो छिनी नमा नि जसको मलाई बनाउन मतलब छैन आज मुद्दामा दिनको मैले दिनको 20 मुद्दा छिन्न सकेँ भने मुद्दा घट्छ म त फेरि च्याम्पियन हुन्छ भने त नयाँ मर्छ त्यो कदापि हुनु हुँदैन त्यो कहिले पनि किन मुद्दा क्वालिफिङ गर्नुपर्छ मुद्दा छिनेमा माथि कतिको चित्त बुझायो हारी मान्छेले एउटा त्यो हारी मान्छे कति चित्त बुझायो त्यो फैसलामा कतिको त्यहाँ अथोरिटीहरू साइड गरिएको छ कतिको टेक्स्ट बुक साइड गरिएको छ कतिको नजर कोड गरिएको छ कतिको त्यो कानुनको संविधानको धारा व्याख्या गरिएको छ त्यो गरेपछि त आउनुपर्छ त्यहाँ घटाफट तपाईँको पास बनाएको फैसला गर्ने घन्टा मुद्दा छैन रेकर्ड ब्रेकर त नयाँ मै भएछ नि त्यो तपाईँले हस्पिटल सबभन्दा बढी बिरामी उपचार गर्ने डाक्टर एएम भनिदिनु भयो नि त त्यो नसाने रोगलाई पनि एन्टिबायोटिक दियो अथवा सानो फेरि तपाईँको अर्को त्यो बिरामी मर्दै गयो के मनाएर नम्बर अफ पेसेन्ट साँचेको त डाक्टर क्वालिटी हो नि त्यस्तो हुनु हुँदैन अगाडि के भने मनोज शर्मामा त्यो त्यो ठुलो रेस्पोन्सिबिलिटी छ म्या मार्ने गरी गइनु होइन कि म्या पार्ने गरी मैले छैन मुद्दा छिर्नुपर्छ न्या मार्ने गरी मुद्दा छैन हुँदैन बरु तलै परोस् केही छैन न्या मार्ने गरी म्या पार्ने गरी मुद्दा छिर्नुपर्छ त्यो सिस्टम बसाल्नुहोस् सातैवटा हाइकोर्टलाई तलब गरेर त्यही डाइरेक्सन दिनुहोस् र आइन्दा मुद्दा छिर्ने लागेको भरमा चाहिँ मूल्याङ्कन नगर्नुहोस् न्याय मर्न सक्छ मेरो मेसेज यो हुन्छ मलाई अब यो सरकारलाई जुन प्रणायस नीतिको विषयमा चाहिँ यो कुरो सबै कुरोको जानकारी भएको छ श्रृङ्खलाबद्ध तरिकाले आएछ जस्तो अध्यादेश सिफारिस गर्ने राष्ट्रपति कृता गर्ने फेरि त्यसैलाई पठाएर अन्तर्गत संवैधानिक परिषदमा 3 बहुमत मान्ने खालको उहाँहरूले त्यो गर्दाखेरि अब यो संसदीय सुनवाई समितिमा पनि खालि औपचारिक मात्रै त्यो खास कुराबाट एकदमै दिनभरिमा सबै नै प्रक्रिया दिने स्टेप योभन्दा पहिले यो नजिर के छ पहिले पनि यही खालको हुन्थ्यो परिस्थिति अथवा चाहिँ अनि समय लाग्थ्यो कि के लाग्छ यहाँ त्यो संसदीय सुनवाईमा तपाईँको एउटा संरचना मात्रै आइथ्यो त्यो अहिलेको समाधान निर्देश भनेको त्यो बोलेको स्पेसल बेन्च हुन्थ्यो त्यसको चेयर मैले नै गराएको थिएँ एउटा रिट गरेर खारिज गर्नुपर्छ भनेर अब संविधान भएको चिज त कोर्टले खारिजै गर्न सक्दैन तपाईँको संविधान संसदले बनाएको पनि त खारिज गर्न सक्छ संविधान बाजे पनि त्यो रोल पनि त्यस्तो पर्यो त्यो फैसला मेरो हो मैले त्यहाँ लामो व्याख्या गर्दैछु अमेरिकामा तपाईँको एक्सपर्ट भएको संसदीय सुने विदेशी व्यवहारमा त हुनु जस्तो हामीले फेडरल स्ट्रक्चर देश बनायो त्यो अमेरिकन फेडरल स्ट्रक्चर दुनियाँ बनायो त्यो अमेरिकन फेडरेसन चलाउने मान्छे कस्ता छन् यहाँका कस्ता छन् त्यो पावरको लागिको पनि गभर्नर बन्दैन नि यहाँ त पावरको लागि मुख्यमन्त्री हुन्छ नि म पावरको लागि मन्त्रीको पनि बन्दैन नि यहाँ त पैसा कमाउने पावरको लागि बन्छ नि यस्तो छ मैले बुझेको त्यो संसदीय सुनवाई जान्न भइरह्यो सुनवाईको कन्सेप्ट के हो कसरी सुनवाई गर्ने दिल्ली मान्छेहरू त्यहाँ भइगयो त्यसको रिजल्ट राम्रो आउँथ्यो नि अहिले तपाईँको त्यो खारिज गर्नुपर्छ म भन्ने चेक्स एन्ड ब्यालेन्स चाहिन्छ चेक्स एन्ड ब्यालेन्स नै त्यो आवश्यकता म त चिब्रै बोलाएको छ मलाई यो मेरो उसको खुसी उहाँको सांसदहरूले गएर चिन आएको थियो नि तपाईँले कसरी इन्टरभ्यू पास अफल गर्नुपर्छ नि नम्बर दुई चाहिँ कस्तो जवाब थियो तपाईँले के सोधेको थियो तपाईँले तुरन्त मार्गेर त्यो पास फेल गर्ने हो नि त्यो के गरियो तपाईँको सांसदहरू गएर के भने अब हामीले सिट सिक्यो अब हामी गएर हाम्रो शिष्ट नेता

त्यसैले सिस्टम खराब होइन, सिस्टम चलाउने चाहिँ खराब होइन उनीहरूको। त्यसैले यो चाहिँ तपाईँको अहिले जुन तपाईँले प्रश्न गर्नुभयो यो संविधान संसद कार्यालय नचलाउँदा देखि छ, त्यसलाई फिट हुनु चाहिँ त्यहाँ जानु पर्यो, कन्सेप्ट बुझेर जानु पर्यो। हाम्रो विरोधी अहिले हतार भएको छ, त्यसले तपाईँको त्यो अध्यादेश अब यो किन भयो तपाईँलाई भोट नष्ट हुनेछ? पाँच दाउने नराम्रो भाग चर्चित बन्न सक्छु, अहिले आएको निगेटिभ चर्चित बन्यो, वास्तविक कुरोले अहिले त्यस्तो त्यो त निर्भर त्यसलाई अगाडि भएको छैन। अहिले तपाईँको बारेमिसाले के गर्नुभयो त्यही फलको मुख्य पास गर्नुभयो, त्यो बनाउनु पनि के तपाईँको ओडिजी बनाउनु थियो, संसद अधिवेशन बन्द गरे अनि भोलि अध्यादेश जारी गरे, तै एक दिन अगाडि नै त्यो पास गरेर गर्नु थियो नि, त्यहाँ बदमासी रहेछ नि। त्यस्तो कुरोमा हाम्रो सर्वोच्च विशेष दासले भोल दिएन, उसले न्यायाधीशले जे फिर्देखो त्यही गर्ने, त्यसमा हाम्रो भने मेरो भने केही छैन, तर त्यसको भोल दिनु पर्थ्यो, भोल दिनुहुँदै यो समस्या पनि थियो। आज तपाईँको के भन्नुहोस् संसदीय मुख्य संविधान परिषद संविधानले छजना हुन्छ, अहिले तपाईँ घटाएर पाँचजना गर्न पाउँदैन, छजना हुनुपर्छ, तर भएको बहुमत राख्नुपर्थ्यो नि, उपस्थित माने संविधानले तोकेको संख्याको बहुमत त हुनुपर्छ, त्यो दुर्घटना सबै ठाउँमा लाग्नु हुने कुरा हुनु भयो, त्यहाँ त उपस्थित भनेपछि तिनजना भयो भने तिनजना दुई त त्यस्तो हुन्छ नि, होइन जस्तो गऱ्यो भने एकजनाले नै गर्यो भने नियमले उहाँहरूलाई पनि कोही आएर मैले यसो गरिदियो भने नि तपाईँको, त्यसैले त्यो बाउन्ड्री रोक्ने अति अवसर थियो। अहिले त्यसैले पनि ड्यामेज भयो कि हाम्रो जुन जो हुन पाउनु भएन नि त्यसो ड्यामेज हो। त्यस कारण यो त पहिलेदेखिकै भोटी पोलिटिक्स त भएर आएको, तर अहिले बालिङ्गीले के गर्नु तपाईँको, म यो कुरा मैले बालिङ्गीलाई डिपेन्ड गरेको होइन, अरूले जे गरे अरू

प्रदेश सबै बाधित गर्न हुँदैन भन्ने परिस्थितिमा थियो। फरक के हो त, दुईटै रङ दुईटै स्थितिले दुईटै समर्थन गर्दै गर्नु।

0: अब पुलिसजीले नि त्यस्तो मुद्दा तपाईँलाई आयो भने जस्तो बन्यो भएन भने तपाईँले विवर भएर तपाईँले संविधानको व्याख्या गरेर गाइड गर्नुहोस् भन्छु म अन्त के पनि भन्छु त्यो उहाँ पनि हुन्छ त्यसरी उहाँ पनि काम गर्नु भयो त्यही मेरो सदस्य हो त्यस कारण उहाँले के भन्छु तपाईँले त्यो काम गर्नु भयो त्यही मेरो सदस्य हो त्यस कारण उहाँले के भन्छु तपाईँले त्यस्तो मुद्दा आयो भने तपाईँ पाँचको सट्टा सातजना गरोस् नौजना गरोस् त्यसरी नगर्नुहोस् आफ्नो जजमेन्ट राम्रो जजमेन्ट संविधानको व्याख्या जजमेन्ट ल्याउनु छैन उहाँलाई पनि सहयोग दिन्छु
1: नियतमाथि प्रश्न गर्ने ठाउँ छैन तर त्यो अलिकति प्रक्रिया चाहिँ मिलेन भन्ने खालको सम्मको बुझाइ न्यायालयमाथिको जुन किसिमको हस्तक्षेप भयो भन्ने खालको यसमा के भन्न सकिन्छ
0: यो मतलब मेरो बेलकम साइन्स मैले पढेको बाँच्छ र मैले बुझेको उयो अनुसार नि तपाईँको

0: यसमा के भन्न सकिन्छ?
1: यो मतलब मेरो बिल्कुल साइन्स मैले पढेको बाँच छ र मैले बुझेको यो हुन्छ नि तपाईँको बाबु साहबको त्यो जुन गतिविधि एडिसनको काम गरेर हेर्दैन, जो मान्छे संसदमै जाँदैन, अफिसमा बस्छ, काम गर्छ, पोलिसी बनाउँछ, त्यो आफ्नो निमित्त पाठ हुँदैन। यो त अस्ति अघि पनि लेखेको मैले, यसरी तपाईँ कहाँ त्यो नगर हुन्छ, तपाईँ त फिस गर्नुको छ, यसरी आइसोलेट भएर हुँदैन भन्ने कि हो मैले लेखेको हुने पत्रिका मेरो अड्किले थियो। अब हेर्छु त्यो त मैले सबै कुरो बालिदिएको मैले सफल गरेको होइन, तर मैले त्योदेखि तपाईँको बालिदिए दूर गराउनु उसको लागि मैले निर्णय भएछ।
0: नियतमा प्रश्न गर्नु छैन भने
1: नियत बिल्कुलै छैन, उसको स्वार्थै के छैन देखिनु तपाईँको यहाँबाट उडेर गएर झापा गएर म्यान गरेर भोट माथि नै उडे, त्यो पनि कत्रो च्यालेन्ज हेर्नुहोस् न, जो मान्छे तपाईँको प्रधानमन्त्री हुन लागेको थिएन, जसले प्रधानमन्त्री बदनाम गरिरहेको थियो पाँच वर्ष प्रधान गरेर, जसको पालन धेरै करप्सन पर्यो, त्यस्तो छानु गएर च्यालेन्ज गरेर भोट नलागिकन उसले जित्नु उसको के स्वार्थ हुनुहोस् त्यहाँ? कहिले उसले मात्रै खोजेन नि, त्यो तपाईँको मेयरमा कस्तो काम चला? अब हेर्नुहोस् के तपाईँको अलिकति तपाईँको डिमोन्स्ट्रेसन इभन पढ्यो जस्तो लाग्छ मलाई। यो बालिङभन्दा सरकार अगाडि पनि के गरेको तपाईँको यो डेमोक्रेटिक राइटको मिसयुज गरिरहेको थियो, जसले गर्दा त्यो पनि नेपालमा डेमोक्रेसी विस्तृत हुने अवस्था थियो। डेमोक्रेसी विस्तृत भएपछि डेमोक्रेटिक राइट मिसयुज भएपछि डेमोक्रेसी विस्तृत हुन सक्छ, त्यो विस्तृत भएपछि अर्को समस्या के आउँछ भने त्यहाँ त्यो हाम्रो छ नि वारलर्डहरू जन्मिन सक्छ, ड्रेनेज जन्मिन सक्छ, करप्सन बढ्न सक्छ, सेनाले पावर ग्राप गर्न अगाडि बढ्न सक्छ, जुन अर्को सेकेन्ड जेनेरेसनको जेल जन्म सक्छ, भराएको अवस्थामा जान सक्छ। अहिले जेलजेल के पनि जेल काम पनि गर्नुभयो, अब यहाँ के भन्दा सरकार सरकार जस्तै छ नि, अहिले पनि सरकार जस्तो हुन्थ्यो, त्यसो त संसद जस्तो थिएन, त्यही भनेर अब त्यो जुडिसियरीले जुडिसियरी पनि तपाईँको भावना निम्ति फेरि जुडिसियरी जस्तो देखेको थिएन, त्यही पनि मान्छेको आस्था जुडिसियरी थियो, जुडिसियरलाई कति खतरा थियो, कति गाडी गर्थ्यो, उता कारोबार दबाब थियो, भएकै हेर्नुहोस् त्यहाँ तपाईँ संसद पनि दबाब बढ्यो, सपना प्रबन्ध थियो भनेकै हो, मलाई सानोमा ढङ्ग दिएको थियो, मैले मानिनँ, मैले सानो के भने बरु म मलाई मार म संसद

0: मलाई सानोमा धम्कियो दिएपछि मैले मानिनँ, मैले सानो पर्यो, म मलाई मार मुसलमान दिनु भनेर सुमन भने आठले भनेको नि त्यो उसले धर्म होइन थियो, उनीहरूले धर्म गरेको थियो, त्यस कारण यो सबै थियो। त्यसको अहिले के भन्दा यसले नरोकेको भएर जुन चाहिँ नआएको भएर यी दुईवटा साथ दिँदैछ नि उनीहरू एउटा गभर्मेन्ट पनि नआएको भयो त म देश त्यसले तपाईँ मलाई के देख्छु भनेको सायद तपाईँको अहिले मैले पनि केही वर्ष बिर्स पर्छ होला गर्छ अनि गर्नु पनि पर्छ होला र गरिदिनु गर्दाखेरि तपाईँको टाइम बाउन्ड कार्यक्रम त्यो मिनिस्ट्री गरेर आइदिनु भने सायद जनताहरू पनि यी दुईवटा त यो थियो भन्ने अवस्था पुर्याएको थियो। त्यसको त्यसको प्रभाव तपाईँ के भन्नुहुन्छ जजलाई पनि जनतामा अस्ति यो त्यो घटना भइसक्यो भने त रिटायर्ड जजहरूको हाइकोर्टका जजहरूको टिम सबैले बोले नि अघि तर बोलेन देख्ने तपाईँको यहाँ बसेर तपाईँको रिटायर मजा आएर जन्मकुण्डले मजा आएर को कुण्डलाई रिटायर हुन्छ हेरेर अनि त्यो अगाडि फेरि राखिदिए त्यस्तो जटिल फेल हुन्थ्यो। त्यसले गर्दा त्यसको इम्प्याक्ट के भने तपाईँको जुन सेट आस्था भयो नि चलो तपाईँको म त यो पार्टीको परिणाम यहाँ त एमालेको जस्तो अथवा मेरो मुद्दा पऱ्यो भन्ने भयो, अर्कोले कङ्ग्रेसको अथवा मेरो मुद्दा पऱ्यो मैले त हारिन्छु भन्यो, अनि अर्को कतिले यो पनि उठेन म त पैसा दिन सक्दिनँ यस पैसा चाहिँ रहेछ पनि भने यो सत्य के हो तपाईँको त्यो जुन एक्जिक्युटिभ चिफ लिडर छ नि देश विकास गर्ने उसको उसको डोमिनेसन उसको खराब गभर्नेन्सले गर्दाखेरि जुन चाहिँ त्यो छायापर्न भयो परेको कारणले गर्दा यो भएको नि अब के गर्नु तपाईँको दार्जिलिङले म त धारा पचास तर्फ हुन्छु तपाईँको दार्जिलिङको अधिकार त्योभन्दा बढी जान सक्दैन धारा 136 तपाईँको मनोजको अधिकार मानिले के गरे टिपेर ल्याएर 126 मैले गरिदिए उसले के भने मनले के गरे मैले जसरी देश बनाउने अधिनमा छु भ्रष्टाचार क्लिन्सिङ चोखेर रस्ताउनु छु तपाईँ पनि म तपाईँ त चारौँ हुनुहुन्थ्यो यो लेबीको कारण थियो अब त्यहाँ चोखेर छैन हालिदिएको अब यो कोर्ट उसको अपनाउन चाहियो
1: हेर्नुहुन्छ प्रधानाधीशले चाहँदाखेरि समग्र न्याय क्षेत्र नै सुधार गर्न सक्ने त्यो सामर्थ्य हुन्छ
0: हालिदिएको अब यो उसको अपनाउन चाहियो
1: हेर्नुहुन्छ प्रधानाधीशले चाहँदाखेरि समग्र न्याय क्षेत्र नै सुधार गर्न सक्ने त्यो सामर्थ्य हुन्छ
0: उहाँसँग आफू आफू निष्कलङ्क चोखो इमान्दार निजन भएको एकदम आजभन्दा हरेक छ न्यायाधीशको क्यापासिटी छिर्ने कस्तो न्यायाधीश ल्याउने किन भन्नुहुन्छ त्यो स्टडी गर्ने त्यो न्यायाधीश विरुद्ध परेको मजाले कारवाही गरेर गरिदिने त्यसलाई खारिज गरेर त्यसलाई फाल्ने फाल्ने कारवाही गर्ने गर्ने कोही पनि त्यहाँ टेरमा रहने खालि पनि उहाँले सिक्नु समय अब उहाँले सिक्नु कानुन उहाँले चिन्नु बाल मिसा होइन उहाँले चिन्नु वकिल होइन उहाँको आफ्नै पास इतिहास छैन होइन उहाँले जसले भन्ने गरेर 44 गरेर त्यो हेर्नु होइन उहाँले के समय कानुन हेर्नु बरु बालिन्द्र मुद्दाहरूलाई हेरिन बालिन्द्रमा यो सामान किन ल्याएर भन्दाखेरि बालिन्द्रमा चारजना म नागर आएछु किन ल्याएर भन्दा त्यो हेर्ने संविधान हेर्ने मुद्दाको लागि बारेमा पनि हेर्ने होइन सरकार पनि हुँदैन सरकारको चाहिँ बने नि होइन त्यो गर्नु त गर्छ भनेर सरकारको चाहिँ बने नि होइन त्यो गर्नु भयो भने त गर्छ यहाँनिर के गाह्रो छ सर्वजनले चाहिँ निदान निदानै गर्दा गरेर रिटर्न भन्ने खालको पनि विवाद छ त्यसलाई कसरी निर्वाच छ यो यस्तो प्रब्लममा दुई रुपियाँ छ भन्नुहोस् त्यही विषयमा तपाईँले भने मैले फेरि आफ्नै कुरा गरेर जस्तो नराखोस् तर्फले भनेको

जे कुरोमा त्यो लिएर उपन्यासले पेस गरिदिएको भए त्यहाँ हामीले तपाईँ हामीले जसले समाधान गर्छ त्यसले जान्यो उसले हेर्छ नि त उसले के हेर्छ त मतलब

0: But I can't do it. But the problem is, we have to deal with the one who is a Swarajana Bhavan. So, there is a man who is a Swarajana Bhavan. But I am with this every day.
1: सरकार र न्यायालय बीचको टकराव लगायत न्यायालयमा आवश्यक सुधारका विषयमा केन्द्रित रहेर सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: रम्भादेवी कलेज रामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिइभिटी अन्तर्गत एचए ल्याब टेक्निसियन रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
2: सिटिइभिटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
3: सम्पर्क फोन नम्बर 9857033578 9857073540 9635667 88।
4: विकट पहाड़ी बाटो मस्तानी बने शक्तिशाली योद्धा हिमाली बाटो अनि हर

0: al alcalde Costañón. Papa, no da pico.
1: पीपल्स क्याम्पस काठमाडौँको बढ्न सम्बन्धी सूचना
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो
1: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
2: यहाँ जियो अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्
1: थप जानकारीका लागि फोन नम्बर 01 5551 99 5551 990 मा सम्पर्क गर्नुहोला

0: See Bangura, Prashto Bichar, Zulu Radio Network. तपाईले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिने नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी न्यायपालिका र कार्यपालिका बीचको शक्ति सन्तुलनको बहस, संवैधानिक सीमा, शक्ति संघर्षले लोकतान्त्रिक प्रणालीमा पार्ने दीर्घकालीन असर लगायतका विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ पूर्व न्यायाधीश बलराम केसी। फेरि पनि शुरू गरौं उहाँसँगको कुराकानी। नेपालको संविधानले परिकल्पना गरेको यो जुन शक्ति पृथ्वीकरण सिद्धान्त छ, यो चाहिँ कति सफल भयो, अहिलेसम्मको के देखिन्छ सिनारी समग्र
1: हेर्दाखेरि? अलिखित संविधान यो कुरो हुन्छ नि, यो त हाम्रो त भइहाल्छ। जस्तो गर्नुभयो यो अमेरिकामा सुरु भयो, अमेरिकामा त जस्तो के अरे प्रेसिडेन्टको कार्यकारी अध्यक्ष सम्पन्न हुँदैछ, अनि संसदको कानुनी अधिकार सम्पन्न हुँदैछ, बुद्ध छिमी अधिकार सम्पन्न नेपाली हुन्छ, हाम्रो त्यही हो। त्यो सेक्सन ब्यालेन्स गर्नु पर्ने अब नयाँ विषय नयाँ विषय महाभियोग लगाउनु पर्यो भनेदेखि संसदको हात हुँदैन, त्यही कारण त्यसले महाभियोग लगाएर फाल्नु हो। आर्थिक नियुक्ति गर्ने तपाईँको राष्ट्रपतिको अधिकार हो, हाम्रो अब हाम्रो चाहिँ हामीले नयाँ परिषद संविधान परिषद दिएका छौँ उसको अधिकार हो। त्यसमा महाभियोग खण्ड अब धेरै गर्ने हो, तर हामीले के देख्नु तपाईँको के अरे त्यसको प्रयोग खास प्रयोग भएन क्या? खास गरी नियुक्तिकै कुरा गरौँ, अहिले नियुक्ति राम्रो भइदिएको भए संसद पहिले त सेक्सन बाल्नुसम्म गर्नु पर्छ, संसदको समय त्यो के गर्यो तपाईँको त्यहाँ सुनवाई गर्ने, अनि हामी त शीर्ष नेताले गरेर सुनवाई जे भन्नुहुन्छ त्यही भन्ने, त्यसको काम चाहिँ आयो तपाईँको
0: स्वतन्त्र न्यायपालिका चाहिँ नै भएन,
1: नै भएन शेष बाल्यो छ भने अर्को कुरो तपाईँको संसद सुनवाई नगरिकन पास गरिदिनु भने फेरि भन्नु जानु भने एक रुपियाँ तपाईँको 18 दिन बाँकी 18 दिन बादसँग सुनवाई भयो नि त्यो तपाईँको अब सेक्सन ब्यालेन्स यसमा के भन्छ त्यो पनि भएन। हाम्रो त्यो समितिहरू हेरौँ, समितिहरू भन्ने कुरो लागु हुँदैन। अर्को एकदमै राष्ट्रपति अब राष्ट्रपति नियुक्ति छैन त, तर के भन्छ तपाईँको न्याय परिषद अथवा संविधान परिषद नियुक्ति गर्दाखेरि मैले नियुक्ति गरेको त मैले नियुक्ति गरेँ भने मलाई गलत गरेँ भने मलाई माग लाग्न सक्छ भन्दाखेरि त्यस्तो छावल पनि माग लागेन नि त्यो। त्यो हेरौँ तपाईँको यो न्यायपालिका दुई सुरुवात तपाईँलाई 72 साल थाहा होला, 72 सालमा संविधान लागु हो। त्यतिबेला दुईजना सर्वोच्चको न्यायाधीश थिए, एकजना मन्त्री थिए, पाँचजना मात्रै तपाईँको पाँचजना मात्रै पनि नयाँ

0: एसोसिएसन हामी तपाईँको त्यो कठघराभित्र बस्दैन, हामी जाँदै रहेन, हामी त छुट्टै बस्छौँ भनेर भने त्यो बार एसोसिएसन भनेको बार भनेको जस्तो रक्सीको बार हो, बार एसोसिएसन भनेको कारणै त्यो हो पनि बार त्यो पनि बार हो नि, हामी त्यो बारभित्र बस्दैनौँ, हामी छुट्टै बस्छौँ भनेको उनीहरू उठ्ने जान त कन्ट्रोल गरेन, त्यो राज्यले कन्ट्रोल गर्ने भन्ने त मैले त्यो पनि उनीहरूले आफैले भोलिन्टियरली कन्ट्रोल गर्ने चिज हो, मैले इन्डियाको कुरा गरेँ, एउटा पच्चिस साल एउटा पाँच भर्खर कति पाँच सय दिनको आएको न्यायालयभित्रको भ्रष्टाचारको कुरा, यसमा पनि अब विशेष गरी अदालतभित्र शक्ति केन्द्र र अनौपचारिक प्रभाव समूहहरू बढी हावी भएको भन्ने खालको बाहिर आरोप हुन्छ, या फिर हामीलाई के भयो त्यस्तो बिल्कुल हेर्नु जस्तो हाम्रो हरिकृष्ण कार्की पूर्व प्रधानमा छँदैन, उहाँको रिपोर्ट पनि सबै कुरो छ, उहाँ त पछि आउनुभयो, त्यो तपाईँको यो 67 साल 68 सालमा त मैले 68 सालमै मैले न्यायपालिकमा भ्रष्टाचार छ, अहिलेको अख्तियार दुबईहरूले थाम्न सक्दैन, न्याय परिषद थाम्न सक्दैन मैले भनेकै थिएँ त्यहाँ, त्यो भनेपछि तपाईँको कति दिनसम्म अरू न्यायाधीशमा बोलेन, तपाईँ यहाँ बसेर तपाईँको न्यायपालिकमा भ्रष्टाचार छ भन्ने बोल्दैन, मलाई अगाडि गरेको होइन क्या, त्यो भएकै कुरो, म त बारम्बार के भन्दैछु भन्नुहोस्, अहिले तपाईँको दण्ड गुन्ता छ न्यायपालिकाको भ्रष्टाचारमा, किनभने तपाईँको अहिलेको अख्तियार दुरुपयोग निवारण आयोगले हाम्रो न्यायपालिकामा सेर्न सक्दैन, त्यो के भनेको छ भने संघीय कानून बनाउने अब न्यायपालिका भ्रष्टाचारलाई कार्य हुनेछ भनेको छ, यसको लागि छुट्टै कानून बनेको छैन, फेरि यो अदालत यस्तो संवेदनशील ठाउँ हो, हकपति त्यहाँ पर्सन हुँदैन, न्यायाधीशको इजलासमा न्यायाधीशको त्रिपुट गिरतामा त्यहाँ पर्सन हुँदैन, न्यायाधीशको पैसामा त्यहाँ हटाउन मिल्दैन, मिल्दैन न्यायाधीशको त कसैले न्यायाधीश भन्नुपर्छ, तर बदमासी गरेको यसो त पर्सन पऱ्यो नि, त्यसको लागि तपाईँको जस्तो अख्तियार छ नि कार्यक्रमले भयो, त्यस्तो न्यायपालिकालाई छुट्टै अख्तियार चाहिन्छ भने मैले बारम्बार लेख्छु भन्दै आएको छु, न्यायपालिकालाई छुट्टै अख्तियार पनि आयो त्यस्तो खालको छुट्टै उसको आयोजन पूर्ण अधिकार दिनुपर्छ, प्रधान न्यायाधीशदेखि तल जिल्ला न्यायसम्म पनि त्यो अधिकार दिनुपर्छ, भ्रष्टाचार गर्ने न्यायाधीश हुनुभयो नि, मैले भएर भ्रष्टाचार गर्दाखेरि त्यो अरू सामान्य मान्छेले सजाय पाउनुपर्छ नि, त्यो मैले बारम्बार भन्दैछु तर कसरी त्यो कानुन बनाउँदैन, त्यसरी एउटा त्यो आवश्यकता पर्छ, अब अहिलेको हाम्रो मनोज कुमार जुन आउँदैछ नि उहाँले एउटा यो गरेर देखाउनु सम्झाउँछ उहाँलाई
1: सामानको कुरा नै आउँछ होला,
0: गर्नुपर्छ प्रत्येक हरेक वर्ष पेस गर्नुपर्छ, स्वयं देखाउनुपर्छ, घुसाएर पनि बढ्छ नि, बढेको देखाउने यसले कसरी बढ्यो देख्नुपर्छ नि, यसको डिटेल वर्कआउट गर्नुपर्छ भन्छ तपाईँको मनोजले, हाम्रो यो 12 साल उहाँलाई राखेको पनि यही नै होला, जस्तो अहिले 12 साल एउटा निष्पक्ष इमान्दार मान्छे हुनुहुन्छ नि, चोखो मान्छे हुनुहुन्छ नि, त्यस्तो गर्नलाई धारा 137 को भर्ना गरेको कारण थियो, त्यसरी उहाँले त्यो सुरु गर्नुहोस् निर्माण गर्नुहोस् न सर, तपाईँको 6 वर्ष प्रशस्तै टाइम छ,
1: अब योभन्दा पहिलेको मजदुरहरू त कार्यपालिकाले एउटा निर्णय गर्ने त्यसको विरुद्ध अदालतमा अथवा मुद्दा गर्ने अनि अदालतले यो फैसला गर्छ भन्ने पनि पहिले अनुमान भएर बसिसक्ने, इजलास चाहिँ तोक्ने प्रक्रिया त्यसै गरी एउटा निश्चित बेन्चमा अब इजलास लिने कुरा
0: उनी भएको नि हडतालै भएको नि त्यो अदालत सानो जस्तो पनि तपाईँ त्यो जुन सिलसिलो पालामा नि कुन झगडेलाई थाहा हुने आफ्नो मुद्दा कहिले पछाडि थाहा हुने त्यो त यो त रेकर्ड कुरो ओपन कुरो पब्लिक कुरो हो यसो हामी बोल्नाले निर्देशन बोलेकै छैन सर
1: पारदर्शिता प्रश्न हुन्छ
0: त्यही भएर तपाईँको त्यो शिक्षा नोटरी गरेको नि त्यो भएकै हो नि त अब कहिलेकाहीँ यो कार्यपालिकाको क्षेत्रभित्र प्रवेश गरेको आरोप पनि लाग्छ न्यायालयलाई त्यस्तो देख्नु भएको छ के छ त्यसो भएकै हो त्यो हेर्नुहोस् त्यो पब्लिक इन्ट्रेस्ट डिटिगेसन छ नि त्यसको तपाईँको यो 360 डिग्रीको लक्ष्मी रेखा छ नि त्यो र तपाईँको सिंहवारको कार्यपालिकाको त्यो 360 डिग्रीको कार्यकारी अधिकार छ नि त्यसको तपाईँको रङको जति ग्याप छ क्या त्यो पिआइओमा परेपछि सर्वसाधारणले समुदायले यसलाई व्याख्या गर्दा फैसला गर्दा नि के विचार गर्नुपर्छ तपाईँको हामी पनि 360 डिग्री हामीसँग कानुन व्याख्या गर्यौँ यतापट्टि कार्यपाल पनि त्यही 360 डिग्रीवाला हो उसको काम छ नि देश विकास गर्ने प्रशासकीय निर्णय गर्ने नीतिगत निर्णय गर्ने काम हो त्यस कारण हामीले निर्णय गर्दाखेरि उसको नीतिगत निर्णयमा हामी प्रवेश गर्नु हुँदैन हामी उसको त्यो झिमो रेखा कपालको त्यो नाग्यो भनेदेखि देश विकास असर गर्छ कार्यपालिका एउटा हर्ष गर्छ भनेर बडो सतर्क हुनुपर्छ क्या त्यो यतापट्टि कार्यपालिकाले आदेश माने भने त उसले त अदालतले गर्दा कार्य भइहाल्छ तर अदालतको त्यो कार्यवाही हुँदैन त्यसमा अदालतको त यति धैर्यवान न्यायाधीश हुनुपर्छ नि त्यो त देउताको अवतार हुनुपर्छ क्या त्यो भनेको त पहिलो कुरो आफ्नो लिमिटेसन र यतापट्टि कार्यवाहीको अधिकारको लिमिटेसन बुझ्नुपर्छ
1: भन्दाखेरि हामी न्यायमूर्ति नै भन्छौँ नि
0: न्यायमूर्ति मेन हामी त न्यायमूर्ति भयौँ तिमी पनि आफ्नो क्षेत्र तिमी आफ्नै मुख्य हो हामीले त्यो सानो रोडबाट पास गर्ने पनि तिमीलाई हर्ष गर्न सक्छ तिमीले त बाधा पर्न सक्छ हामीसँग पावर छ भन्ने हामीले हर्ष गर्न हुँदैन हामीले भोलिन्टियर सेल्फ रेस्टेन्ट गर्नुपर्छ भन्ने भावना न्यायपालिकामा आउनुपर्छ त्यो एउटा त्यहाँ विकास हुनुपर्छ यसले त यो कार्यवाही त्यति पर्नु हुँदैन यसले किनभने हेर्छ
1: भोलि पनि उसले फेरि पैसा बगर हुन्छ सेवा हुन सक्छ तर एकैपट्टि न्यायपालिका बहुत सजग हुनुपर्छ कुरो संघीय संरचना अनुसार न्यायपालिकाको पुनर्संरचना पर्याप्त रूपमा भयो कि भएन कस्तो देख्नु भयो त्यो चाहिँ अमेरिकामा जस्तो हामी खान सक्छौँ पैसा पनि जनशक्ति छैन अमेरिका पार्लियामेन्ट छ क्या छोडेर होइन एउटा अन्त यहाँ त संसदै दुईटा छ अनि कन्स्टिट्युसन दुईटा छ पचास एउटा छ फ्रेडम एउटा छ अनि तपाईँको सरकार पनि त्यस्तै छ अनि अर्को पनि तपाईँको पार्लियामेन्ट छ अदालत पनि तपाईँको फेडरलको तीन तहको स्टेटको तीन तहको छ हाम्रो यहाँ त यति नै धान्न सक्दैन सम्भव हुँदैन खालि के भने तपाईँको न्यायाधीश यस्तो नियुक्ति गर्नु पर्यो कि जो मान्छेले संविधानमा लेखेको छ क्या त्यो समाजले समाजमा प्रख्यात प्रख्यात कानुनवेत्ता हामीले चिनिएको भन्ने मान्छ त्यस्तो मान्छे राख्नु पर्यो अर्को के भने तपाईँ गर्नुहोस् त्यो चिन्न सकिन्छ तपाईँले तपाईँको फुटबल हेर्न जानु नि अथवा तपाईँको टेनिस हेर्न जानु नि दुईजना मध्ये को कस्तो खेल्छ तपाईँ चिन्न सक्नुहुन्छ नि यदि नियत सफा हुनुभयो नि सर्वोच्चको न्यायाधीश र प्रधान न्यायाधीश नि त्यो बहस गर्ने आउनु पर्यो को उठ्यो कस्तो भनेको त चिन्न हामी हुन्छ एउटा बहसबाट चिनिन्छ न त त्यो नियत खराब भएर आफ्नो उचित श्रेणी पनि नचिन्नु पर्छ तपाईँ हेरि उठाउनुहुन्छ टेनिस हेर्नुहोस् बैडमिन्टन हेर्नुहोस् पिङपङ हेर्नुहोस् है को टिम कस्तो त्यसै पाउँछ त्यस्तै हो कसले बहस कसरी गर्छ कति अध्ययनशील छ कस्तो टाइम टु द पोइन्ट गर्छ कस्तो लजिकल इन्टरप्रिटेसन दिन्छ अनि कतिले पत्या गर्छन् उसलाई जस्तो एउटाको भ्यालु भाइ छ एउटै दसवटा मुद्दा छ कहिले रिड्युस गर्ने त्यो त अनि बहसको हिसाबले थाहा छ नि कसो भने अब एउटा तपाईँको सबैसँग कहिल्यै देखिँदैन झुकेर देखिन्छ त्यसमा एउटा मामले सानो मुद्दा लिएर आउँछ बहस पनि तगडा छैन भनेपछि त्यो समस्या किन छ यो त म्यारेज बनाउनु पर्यो अहिले अलिकति समस्या कस्तो देखियो भन्दा सरकारले एउटा निर्णय गर्ने अदालतले चाहिँ त्यसको चाहिँ विपक्षमा फैसला गरेर दुई तिनवटा मैले त्यसमा देखिया छ जस्तो ट्रेड युनियन खारेजदेखि लिएर यसो कुम्बासीको विषय पनि दुई हजारमा सल्लाह बनाएको छ तर कतै बेलामा चलिरहेको छ यो भने के हो यसरी अलिकति विवाद फेरि पनि त्यहाँदेखि तगाड भएर अलिकति काममा अपरोध आउने खालको अवस्था त्यो अगाडि जानुपर्ने के छ कि त्यो अवस्था नभएको छ किनभने तपाईँ के भन्नुहोस् तपाईँको यो अन्तर्राष्ट्रिय अरे एकदम इमर्जेन्सी छ भने भए पनि अहिले पछाडि पनि एउटा इमर्जेन्स एक्सपर्ट है भन्ने भने अर्को पक्षमा रहेन त्यस्तो दिनु हुँदैन भन्ने मानिस सिद्धान्त मेरो त फैसै त्यसैले छ म त यसमा बोल्नु त्यहाँ छैन अहिले फेरि सिनियर गएर तपाईँको धरमसाप त भेट टाढा छैन अथवा तपाईँको यो मन्त्री पटरमा त्यहाँ अहिले हाइकोर्ट छ त्यहाँ टाढा छैन अहिले त इमेल पनि तामेल गर्न सकिन्छ अब भनौँ तपाईँको कुनै भत्ती हाल्दैन कुनै बिल्ली बिल्ली हाल्दैन एकतर्फी सुनाइ त एकतर्फी सुनाइ त मैले एकतर्फी कुरा छ नि अर्को सरकारलाई त अर्को त असर पर्छ त्यो उल्टोलाई फेरि अर्को मुद्दा गर्नु पर्यो कोर्टको पनि टाइम भयो अनि त्यसको फाइदा फेरि कमी सरकारको फाइदा लार्ज इन केस अफ स्टेट पब्लिक हुन्छ नि यसलाई फाइदा नहुने भयो त्यसरी यो त हो नि यसमा त्यो भोलिन्टियरी सेल्फ रेस्ट्रेन्ट भन्छ क्या त्यो कोर्टले अप्नाउनै पर्छ नि अर्को यी चाहिँ बोलाएर सुन्नु भयो नि त अब यो प्रविधिको विकाससँग अलिकति पारदर्शिता कुरा पनि आउँछ जस्तो भारतमा हामी कतिपय ठाउँमा चाहिँ त्यो अदालतको फैसलाहरू भइरहेका न्यायाधीशको प्रत्यक्ष लाइभ त्यो प्रत्यक्ष सुन्छ हामी देख्छौँ के हाम्रोमा त्यो सुधार गर्नुपर्ने आवश्यक हो कि न्यायाधीशले सहयोग गराउँछ नि कसले ओकिलले कसो बोलेको थियो न्यायाधीशले कसरी सुनेको थियो न्यायाधीशले देशले के रेस्पोन्स दिएको छ अनि फैसला कसरी आयो जुडिसियल कम्युनिटी त्यो सबै हेरेको हुन्छ आम नागरिकको तर्फमा भएन त्यो भएन त्यो त्यो चाहिँ बोलेको थियो ओपन गरेर के बोलेको तपाईँको अनि मैले अमेरिकन एक्सिसन देखेको तपाईँको त यो बोल्ने खालकामा त्यो क्यामेरा आफै फर्किन्छ क्या जसले एक्सिस गरेर सेन्सर एक्सिसन आफै फर्किन्छ त्यो त गरिदिनुपर्छ त्यो संसदमा जाने कुरा राष्ट्रपतिले बोलिरहेको एउटा बाहिरिने कुरा आम नागरिकले पनि यसमा मूल्याङ्कन गरेको छ कतिपय कुरामा सरकारको आलोचना देखिया छ न्यायपालिका कार्यपालिका व्यवस्थापिकाले चाहिँ समग्रमा के के गर्ने सुधारको पक्षहरूलाई अलिकति जोड दिएर
2: परिपूर्णको धनी शाहजीले काम गरेकोमा मैले त के अरे तपाईँको कवि साहब गर्ने ठाउँ नै देख्दिनँ मेरो आत्मा यो धनी शाहको कानुन रहेछ नि यो आजभन्दा गणतन्त्रको बेला यो आइडिया पनि देश अलिकति अगाडि बढिसकेको छ यो गणतन्त्र के अरे तपाईँको त्यो दुईजना यस्तो मान्छे पऱ्यो कि जसको भिजन पनि थिएन त्यस्तो मान्छे पऱ्यो भिन्न नि त्यो सर त्यो गणतन्त्र आफै नराम्रो थिएन त्यसमा म आइडिया कस्तो हुन्थ्यो म त कन्फ्युज गर्छु कति ढिलो गर्नु पाएन दर्शक आइडिया कस्तो हुन्थ्यो मेरो आइफोन सङ्गत गरी उहाँको अलिकति स्ट्यान्ड ठिक भएन उहाँले के गर्नुहोस् भनेर चाहिँ त्रिपुर सडकमा अथवा तपाईँको यो दरबार मार्ग छ नि त्यो ठाउँमा त्रिपुर सडकमा उहाँले अहिले त्यो पाँच नम्बर मोटर दौड गरेर आफू पऱ्यो क्या तपाईँको एक्सिडेन्ट पर्छ नि त्यहाँ तपाईँको त्यो हार्डली तिन नम्बर चार नम्बर दौडिदिनु भयो धेरै फेरि हात हालिदिनु भयो फेरि अर्कोतिर तपाईँले विदेश देख्नुहुन्छ नि स्टप लाइट अगाडि हुन्छ नि त्यो वाइआइइएलडी इन्डी आउँछ त्यो यहाँ आर्को जानुभयो भनेर अनि त्यहाँ रातो हरियोपट्टि पर्छ भनेर उहाँले एक्सिडेन्ट त परेको छैन तर फेरि त्यस समय त्यो हेर्नु न पाँच नम्बर हेर्नु दौडिनुहुन्छ उठिरहनु भएको छ
3: वहां हुनुहुन्थ्यो सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसी वहाँसँगको कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ अर्को हप्ता अर्को समसामयिक विषयमा केन्द्रित कुराकानी लिएर फेरि आउनेछौं आजको कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्टलाई धन्यवाद दिँदै म हृदय